दनि न्यानो अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। आज शनिबार सक् सम्बत 1948 श्रावण 17 गते अनि विक्रम सम्बत 2083 सालको 24 तारिक साउन तदनुसार सन् 2026 8 तारिक अगस्त। समय यस बेला बिहानको ठिक 6:25 अनि 51 सेकेन्ड भइरहेछ र आजको बिहानी अधिवेशनमा प्रसारण गर्ने विविध रोचक प्रस्तुतिहरू लिएर हजुरहरू सामु उपस्थित भइसकेकी छु म प्रेमिका। साथमा हुनुहुन्छ प्रसारण सहयोगी सुभाष ठकुरी अनि प्राविधिक मित्र सचिन लोहागन। प्रथमत यहाँहरूलाई हार्दिक स्वागत अभिवादन तथा सप्रेम नमस्कार।

घृणालाई त्याग गरौ, प्रेम र करुणा विकास गरेर हाम्रो जीवन सदाचार सहित बिताऊ। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष आकाशवाणी खरसाङको स्टुडियोमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ नुरन राई ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ शब्दले घाउ पनि दिन्छ मलम पनि। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: नमस्कार, म नुरन राई आकाशवाणी खरसाङबाट यहाँहरू समक्ष शब्दले घाउ पनि दिन्छ मलम पनि भन्ने विषयमा यो वार्ता प्रस्तुत गर्न गइरहेको छु। शब्दले घाउ पनि दिन्छ मलम पनि। नेपाली संगीत जगतका एक चर्चित गीतकार श्री पुरन गिरीका शब्द सृजनालाई प्रसिद्ध गायक तथा संगीतकार श्री उदय सोताङले लयबद्ध गरी गाउनु भएको छ, जो यस प्रकार छ। कोही बोलीमा रस हुन्छ, कोही बोलीमा रिस, यही बोलीले गर्दा पिउँछन् मानिसले बिस, राजै मानिसले बिस। हो, मान्छेहरू

कहिलेकाहीँ आफूले बोलेका शब्दहरूद्वारा रसपान गराउनमा सक्षम हुन्छ भने कहिले रिस आक्रोश पनि सृजना गराउन पुग्छन्। फलस्वरूप आपस्तको सम्बन्धमा तिक्तता उत्पन्न हुन्छ, आफ्नोपनबाट पराई बन्ने स्थिति पैदा हुँदछ। यसैले आफ्नो मनको भाव प्रस्तुत गर्ने क्रममा शब्द चयन गर्न खुबै होसियारी अपनाउनु पर्ने हुन्छ, किनकि शब्दले घाउ पनि दिन्छ, मलम पनि। मानिस सामाजिक प्राणी हो। समाजमा बस्ने हरेक व्यक्तिलाई आफ्नो विचार, भावना, अनुभव र आवश्यकता व्यक्त गर्न भाषा अनिवार्य बन्दछ। भाषाको सबैभन्दा महत्त्वपूर्ण माध्यम शब्द हो। शब्द केवल अक्षरहरूको संयोजन मात्र होइन, यो त भावना, विचार, संस्कार र व्यक्तित्वको प्रतिबिम्ब हो। एउटा मिठो शब्दले निराश मानिसको मुहारमा मुस्कान ल्याउन सक्छ भने एउटा कठोर शब्दले कसैको मनमा गहिरो घाव पनि बनाउन सक्छ। त्यसैले नेपाली समाजमा एउटा उखान निकै प्रचलित छ, शब्दले घाउ पनि दिन्छ, मलम पनि। उक्त भनाइले शब्दको शक्ति र प्रभावलाई अत्यन्तै सशक्त रूपमा व्यक्त गर्दछ। शब्दमा धेरै ठूलो शक्ति निहित छ। इतिहासमा धेरै परिवर्तनहरू शब्दकै माध्यमबाट भएका छन्। महान नेता, दार्शनिक, साहित्यकार तथा समाज सुधारकहरूले आफ्नो विचार शब्द मार्फत नै व्यक्त गरेर समाजमा परिवर्तन ल्याएका छन्। उदाहरण स्वरूप रसियामा रुसो, भोल्टेयर, चाइनामा लेनिन, कार्ल मार्क्स र हाम्रै भारत देशमा स्वामी विवेकानन्द, राजा राममोहन रोय र महात्मा गान्धीले देशको व्यवस्था नै परिवर्तन गराएको इतिहास साक्षी छ। अत एउटा प्रेरणादायी भाषणले हजारौं मानिसलाई जागरूक बनाउन सक्छ। एउटा कविता वा गीतले मानिसको हृदय छोएर नयाँ सोच जन्माउन सक्छ। शब्दले केवल सूचना आदान प्रदान मात्र गर्दैन, तर यसले सम्बन्ध निर्माण, विश्वास कायम र समाजलाई एकबद्ध गर्ने काम पनि गर्दछ। त्यसैले शब्दलाई अमूल्य सम्पत्ति पनि मानिन्छ। घाउ भनेको केवल शरीरमा लाग्ने चोट मात्र होइन, तर मनमा लाग्ने चोट पनि एउटा घाउ हो, जो अझ गहिरो र दीर्घकालीन हुन सक्छ। मानिसले बोलेको कठोर, अपमानजनक वा तिरस्कारपूर्ण शब्दहरूले मानसिक पीडा दिन्छन्। यस्तो पीडा कहिलेकाहीँ जीवनभरि बिर्सन नसक्ने खालका पनि हुन्छन्। परिवारमा आमा बाबुले सधैँ गाली गर्ने, अरूसँग तुलना गर्ने शब्द प्रयोग गरेर अपमान बोध गराउँदामा पनि बाल बालिकाको आत्मविश्वास कमजोर हुन्छ। विद्यालयमा शिक्षक वा साथीहरूले अपमानजनक शब्द प्रयोग गरेकोमा विद्यार्थीको विद्यालय र पढाइप्रति रुचि घट्न सक्छ। कार्यालयमा गरिने अपमानजनक टिप्पणीले कर्मचारीको मनोबल कमजोर बनाउँदछ। रिसको समयमा बोलेका शब्दहरू अझै हानिकारक हुन्छन्। माफ माग्न सकिन्छ, तर बोलेका शब्दहरू फिर्ता लिन सकिँदैन। यसैले बोल्न अघि नै सोच्नु पर्ने हुन्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ शब्दले घाउ पनि दिन्छ मलम पनि विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ नुरन राई ज्यूले।

धेरै जसो सम्बन्धहरू टुट्नु, साथीहरू बीच दूरी बढ्नु र घर परिवारमा अशान्ति हुनुको मुख्य कारण नै हाम्रा अनियन्त्रित र कठोर शब्दहरू हुन्। शब्दको गलत प्रयोगले मानिसलाई निराश र दुखी बनाउन सक्छ। म यहाँ एउटा प्रसिद्ध उखान प्रस्तुत गर्न चाहन्छु। काँडाको चोट समयसँगै निको हुन्छ, तर शब्दको चोट जीवनभरि रहिरहन्छ। यसै भनाइले शब्दको दोहोरा भूमिकालाई स्पष्ट पार्छ। शब्दले एकातिर धारिलो हतियार बनेर मानिसको हृदयलाई छत बिच्छत बनाउन सक्छ भने अर्कोतिर औषधिको मलम बनेर दुःख र पीडामा परेको मनलाई राहत दिन सक्छ। त्यसैले शब्दको प्रयोग कसरी गरिन्छ भन्ने कुराले नै समाजमा शान्ति वा अशान्ति, प्रेम वा घृणा र आशा वा निराशा निर्धारण गर्दछ। जसरी कठोर शब्दले घाउ बनाउँछ, त्यसरी नै प्रेम, सम्मान र सहानुभूतिका शब्दहरूले मनमा लागेका घाउ निको पार्ने काम गर्छन्। परिवार नै मानिसको पहिलो विद्यालय हो। बालबालिकाले पहिलो पटक भाषा र व्यवहार परिवारबाट नै सिक्ने गर्दछ। यदि घरमा प्रेम, सम्मान र नम्रताका शब्दहरू प्रयोग गरिन्छ भने त्यो परिवारका नानीहरूमा पनि त्यही संस्कार विकसित हुन्छ। यदि घरमा गाली, झगडा र अपमानजनक भाषा प्रयोग हुन्छ भने त्यसको नकारात्मक प्रभाव उनीहरूको व्यक्तित्वमा पर्न जान्छ। मिठो बोलीले परिवारमा प्रेम, विश्वास र एकता कायम राख्दछ। त्यसैले परिवारका सदस्यहरूले एकअर्काप्रति सधैँ सम्मानजनक भाषा प्रयोग गर्नुपर्छ। शिक्षकका शब्दहरूले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका राख्दछ। तिनको सानो प्रशंसाले विद्यार्थीमा ठूलो आत्मविश्वास जाग्दछ। फलस्वरूप तिनको विचारमा सकारात्मकता आउँदछ। साथीभाइ बीच प्रयोग हुने सम्मानजनक भाषाले मित्रता बलियो बनाउँछ। यसै गरी समाजमा पनि शब्दको प्रभाव अत्यन्त ठूलो हुन्छ। अफवाह, घृणायुक्त अभिव्यक्ति र अपमानजनक भाषाले समाजमा विभाजन र द्वन्द्व निम्त्याउन सक्छ। अर्कोतिर शान्ति, सहिष्णुता र सद्भावका शब्दहरूले समाजलाई एकबद्ध बनाउँछन्। वर्तमान डिजिटल युगमा शब्दको प्रयोग, शब्दको प्रभाव झन व्यापक भएको छ। सामाजिक सञ्जालमा लेखिएका केही शब्द केही क्षणमै लाखौँ मानिसहरूसम्म पुग्न सक्छन्। लेखिएका सकारात्मक सन्देशले प्रेरणा दिन सक्छ भने अपमानजनक टिप्पणी, साइबर बुलिङ र गलत सूचनाले मानसिक रूपमा पीडा पनि दिन सक्छ। त्यसैले सामाजिक सञ्जालमा प्रयोग गर्दा पनि सोचेर मात्र लेख्नुपर्छ। डिजिटल माध्यममा पनि सभ्य भाषा प्रयोग गर्नुपर्ने हुन्छ र यो एक सचेत नागरिकको जिम्मेवारी पनि हो। हामीले अरूबाट जस्तो अपेक्षा साचेका हुन्छौँ, हामीले पनि उनीहरूप्रति त्यस्तै व्यवहार गर्नुपर्छ। यही नै सभ्य समाजको आधार हो। डिजिटल युगमा सामाजिक सञ्जालमा प्रयोग हुने गाली गलौज, ट्रोलिङ र घृणास्पद अभिव्यक्तिहरूले कतिपय मानिसहरूको जीवन तहस नहस बनाइरहेको छ। केवल शब्दकै कारण मानिसहरूले आत्महत्या गर्ने सम्मका घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन्। स्क्रिनमा टाइप गरिएका केही शब्दहरूले कसैको जीवन नै समाप्त पारिदिन सक्छन् भन्ने कुरा यसले स्पष्ट पार्दछ। तर जब शब्द मलम बन्छ, यसले फेरि निराशामा परेकाहरूलाई आशा र नयाँ जीवन दिँदछ। दुःख पीडामा डुबेका मानिसको लागि सहानुभूति र सान्त्वनाका दुई शब्दहरू नै सबैभन्दा ठूलो मलम बन्न पुग्छन्। कुनै ठूलो विपत्तिमा परेका मानिसका लागि कसैले भनेका चिन्ता नगर म तिम्रो साथ छु भन्ने शब्दहरूले ठूलो ढाडस दिँदछ। यसले मानिसलाई एक्लोपनको अनुभूति हुन पनि दिँदैन र पुनः उठ्ने शक्ति प्रदान गर्दछ। असफल भएर हताशिएका व्यक्तिलाई सान्त्वनामूलक शब्द तिमी पक्कै सक्छौ, प्रयास जारी राख जस्ता सकारात्मक र उत्साही शब्दहरूले पुनः सफलताको शिखरमा पुर्याउन सक्छन्।

शिक्षकले विद्यार्थीलाई, अभिभावकले आफ्नो सन्तानलाई र साथीले साथीलाई दिने हौसलाका शब्दहरूले जीवनको दिशा नै बदलिन सक्छन्। हाम्रो बोली नै हाम्रो व्यक्तित्वको ऐना हो। हामी कस्ता शब्दहरू चयन गर्छौँ भन्ने कुराले हाम्रो संस्कार र विचारलाई झल्काउँछ। यसैले हामीले अरूको भावनाको आदर गर्नुपर्छ। शब्द जब असावधानीपूर्वक घमण्ड, क्रोध वा घृणाका साथ प्रयोग गरिन्छ तब यो एउटा विषालु बाण जस्तै बन्छ। यसले मानिसको हृदयमा यस्तो घाउ बनाउँछ जुन घाउ कुनै पनि भौतिक शल्यक्रिया वा औषधिले निको पार्न सक्दैन। यसले परिवार, मित्रता र प्रेम सम्बन्धमा गहिरो दरार पैदा गर्छन्। रिसको आवेगमा बोलिएका केही कठोर शब्दहरूले वर्षौंदेखि जोडिएका सम्बन्धहरूलाई क्षणभरमै तोडिदिन सक्छन्। भौतिक घाउ त केही दिनमा नै निको हुन्छ, तर मनमा लागेको शब्दको घाउ भने वर्षौंसम्म ताजा नै रहन्छ। आधुनिक युगमा शब्दले दिने घाउ अझ घातक बन्दै गएको छ। वर्तमान युवा पिँढीमा देखिएका मानसिक बिमारहरू यसैको उपज हो भन्नुमा दुई मत नहोला। आज हुँदी अधिकांश मानिसहरू नै डिप्रेसनको शिकार भइरहेकोमा कहीँ कतै कसैको दुर्व्यवहार तथा कठोर शब्द प्रयोगको असर हुन सक्छ। उसै गरी कसैको असल व्यवहार र मिठो बोलीबाट कतिले यस्ता मानसिक बिमारीबाट छुटकारा पाएको पनि हामीबाट लुक्न सक्दैन। काउन्सिलिङ सेन्टरहरूमा खुबै होसियारी पूर्वक प्रयोग गरिएका शब्दहरू कसैको जीवनमा ठूलो औषधि बनेका हुन्छन्। फलस्वरूप पीडित पीडा मुक्त हुँदछ। वास्तवमा यी सबै शब्द प्रयोगको जादु मात्र हुन् भन्न मिल्छ। शब्दको शक्ति असीमित हुन्छ। भौतिक रूपमा नदेखिए तापनि यसको प्रभाव भौतिक हतियार भन्दा बढी भयानक र स्थायी हुन्छ। इतिहास साक्षी छ कि ठूला ठूला युद्धहरू केवल भूमि वा सम्पत्तिको कारणले मात्र नभएर कटु शब्दहरूको कारणले पनि भएको हो। ठिक यस्तै महाभारतको युद्धको बीजारोपण पनि द्रौपदीको केही कटु शब्दहरू, जब उनले दुर्योधनलाई अन्धाको सन्तान अन्धै हुन्छ भनेर व्यङ्ग्य गरेका थिए, यहीबाट महाभारतको युद्ध सुरु भएको भनिन्छ। शब्दमा मानिसलाई उत्प्रेरित गर्ने, बिउझाउने र रूपान्तरण गर्ने अनौठो क्षमता हुन्छ। महान नेताहरूको एउटा भाषणले देशमा परिवर्तन ल्याउँछ। विगतमा महात्मा गान्धीको शब्दले लाखौं भारतीयहरूलाई अहिंसाको मार्गमा हिँडाई बेलायती साम्राज्यलाई हल्लाइदिएको इतिहास छ। मार्टिन लुथर किङ जुनियरले आई ह्याभ अ ड्रिम भाषणका शब्दहरूले नागरिक अधिकार आन्दोलनलाई नयाँ उचाइ दिएका थिए। वर्तमानमा हाम्रै छिमेकी राष्ट्र नेपालका युवा नेता हर्क साम्पाङका श्रमदान एउटा स्लोगन भएको छ, जसले श्रमदानको माध्यमद्वारा नेपाल देशमा धेरै अचम्मको कामहरू गरेर ग्रिनिज बुक अफ रेकर्डमा नाम दर्ता गर्न समेत सक्षम भएका छन्। शब्दको माध्यमद्वारा नै हामीले बिग्रिएका सम्बन्धहरू पनि पुनर्निर्माण गर्न सक्छौँ। मलाई माफ गरिदिनुहोस्, धन्यवाद जस्ता ससाना शब्दहरू मलम झै काम गर्छन्। विनम्र र प्यारा शब्दहरूले वर्षौंदेखिको शत्रुतालाई मित्रतामा परिणत गर्ने क्षमता राख्दछ। यसैले अरूसँग संवाद गर्दा सधैँ उनीहरूको भावनाको कदर गर्नुपर्छ। आफ्ना शब्दहरूले कसैको मन नदुखोस् भन्ने कुरामा सधैँ सजग रहनुपर्छ। निष्कर्षमा भन्नुपर्दा, शब्द मानिसको जीवनमा एक अमूल्य शक्ति हो। यसले आपस्तमा सम्बन्ध जोड्ने गर्छ, यसले आत्मविश्वास बढाउँछ र समाजमा सद्भावना फैलाउँछ।

हुन सक्छ, तर शब्दले नै सम्बन्ध बिगार्न, मन दुखाउन र कहिल्यै नमेटिने मानसिक घाउ पनि दिन सक्छ। यसैले बोल्न अघि सोच्ने नम्र भावमा सत्य र आवश्यक थोक मात्र बोल्ने बानी बसाल्नु अत्यन्त आवश्यक हुन्छ, किनकि शब्दले घाउ पनि दिन्छ, मलम पनि। हाम्रो प्रत्येक शब्द प्रेम, करुणा, सम्मान र सकारात्मक सोचले भरिएको हुनुपर्छ। अन्तत मिठो बोली वचनले संसारलाई अझ सुन्दर बनाउन सक्छ र यही नै मानव जीवनको एक सुन्दर परिचय पनि हो। धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो शब्दले घाउ पनि दिन्छ मलम पनि विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो नुरन राई च्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

दिल्ली केन्द्रबाट समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछौँ आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको 7:05 अनि 22 सेकेन्ड भइरहेछ र अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ शुभ प्रभात, जसमा यहाँलाई जानकारी गराउनेछौँ खेतीपातीबारे अनि सुनाउनेछौँ केही आधुनिक गीतहरू। त सुरुवात गरौँ आधुनिक गीतहरूबाट पेमा लामाको शर्मा।

र आज हामी कृषक श्रोताहरूलाई भटमासको खेती सम्बन्धी जानकारी दिइरहेछौँ। भटमासको खेतीको निम्ति मकैलाई जलवायु नै चाहिन्छ। मकैलाई चाहिने जलवायु नै चाहिन्छ। माटो हल्का बलौटे नुन वा छार भएको माटोमा भटमास सप्रिँदैन। फेरि साह्रै मलिलो माटोमा पनि भटमास मौलन्छ। यसैले माटोमा पिएच 5-6 अमिलो माटो सहन गर्न सक्दैन। जमिनको तयारी, जमिनलाई कमसेकम 3-4 राम्ररी खनजोत गर्नुपर्छ। जमिन जति सक्दो भुरभुराउँदो फुरफुराउँदो हुनुपर्छ। त्यसपछि जमिनलाई समान बनाउनुपर्छ। अन्तिम जोताई गर्दा

सत्ता जमिनमा गाईको पाकेको मल 200 डोको अनि कमिला र खुम्ले किराको रोकथामको लागि एल्ड्रिन 5% अथवा हेक्टोक्लोर 5% प्रति एकर 12 केजीको हिसाबमा प्रयोग गर्न पर्छ। रासायनिक सार प्रयोग गर्न अघि माटोको जाँच गराउन अत्यन्तै आवश्यक छ। तरै पनि विशेषज्ञहरूले सिफारिस गरेको सारको मात्रा 100 केजी सुपर फस्फेट, पोटास 25 केजी अनि युरिया 33 केजी भए फल सप्रिनेछ। बिउ कालेबुङे पहिलो भटामस र कालो भटामस, दूरत्व लहरदेखि लहर 65 सेन्टिमिटर अनि बिउदेखि बिउको दूरी 10 सेन्टिमिटर हुनुपर्छ। बिउ रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। भटमासलाई पनि काण्डा छेड्ने किराको आक्रमण गर्छ। यसको रोकथामको लागि डाई आजोनिन 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुपर्छ। यसो गर्नाले यो रोग धेरै कम भएको थाहा लागेको छ। झुसुले किरा, यो किराले पात खान्छ, झुन्डा झुन्डा भई भटमासको पात र करिलो डाक खान्छ। 1 हप्ताभित्र नै पातहरू सबै खाइदिन्छ। यसको रोकथामको लागि 2 ग्राम डिपिटी 1 लिटर पानीमा मिसाई छर्कनुपर्छ। अर्को औषधि छ पाराथियन 1 ग्राम 1 लिटर पानीमा स्प्रे गर्नुपर्छ। रोग जरा कुहुने रोग, विशेष यो रोग जरामा पानी जमिँदा हुन्छ। यसको रोकथामको लागि कुलोको राम्रो बन्दोबस्त गर्नुपर्छ। सेतो रोग, यो रोग भटामासको कोसा लाग्दै देखा पर्छ। यसबाट बचाउनको निम्ति 100 ग्राम निलातुत 125 लिटर पानीमा घोलेर 15-15 दिनको अन्तरमा छर्कनुपर्छ। र भर्खरै यहाँले जानकारी पाउनुभयो टमसको खेती सम्बन्धी। र अब सुनौ यो अघिल्लो आधुनिक गीत पेमा लामाकै शर्मा।

समय यसबेला बिहानको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म प्रेमिका सबै आदरणीय श्रोतालाई स्वागत तथा अभिवादन टक्राउन चाहन्छौ र अब अघिल्लो क्रममा केही क्षण आनन्द लिउँ भक्ति संगीतबाट विविध कलाकारको शर्मा।

भक्ति केवल भगवानको नाम स्मरण गर्नु मात्र होइन, भगवानप्रति सच्चा प्रेम, श्रद्धा, विश्वास र समर्पणको भाव राख्नु हो। भक्ति एक पवित्र अनुभूति हो जसले मनलाई शान्त, हृदयलाई कोमल र जीवनलाई अर्थपूर्ण बनाउँछ। जब मनमा साँचो भक्ति जागृत हुन्छ तब मानिसले बाह्य संसारसँगै आफ्नो अन्तरात्माभित्र पनि ईश्वरको अनुभूति गर्न सक्छ।

0: विविध कलाकारको शर्मा रहेको भक्ति संगीतको प्रसारणपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार।

सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आईआईटी दिल्लीको 57 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज मुम्बईमा राष्ट्रिय सहरी सहकारी वित्त तथा विकास निगम लिमिटेड एनयुसिएफडिसीको नयाँ कार्यालयको उद्घाटन गर्नुहुनेछ। भारत र श्रीलङ्का दुई देशबीच हिजो नयाँ दिल्लीमा विद्युत क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा बैठक सम्पन्न भयो। आयुष्मान भारत डिजिटल मिसन अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्राधिकरणको स्क्यान एन्ड रजिस्टर सेवाले 25 करोड ओपिडी पञ्जीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा प्रदर्शनकारीहरूको मृत्युको निष्पक्ष जाँच आह्वान

लाई समर्थन गर्नु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आईआईटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। उहाँले स्नातक र स्नातकोत्तर विद्यार्थीहरू साथै 587 पीएचडी शोधकर्ता सहित 3000 भन्दा बढी विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुनेछ। सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले आईआईटी दिल्लीले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले यस अग्रणी संस्थानका विद्यार्थी र संकायहरूमाझ हुन पाउँदा उत्साह व्यक्त गर्नुभयो। हिजो नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आईआईटी दिल्लीका निदेशक रञ्जन ब्यानर्जीले प्रधानमन्त्रीले संस्थानको प्रतिष्ठित पुरस्कारहरू प्रदान गर्ने बताउनुभयो। यसमा राष्ट्रपतिको स्वर्ण पदक, निदेशकको स्वर्ण पदक, शङ्कर दयाल शर्मा स्वर्ण पदक र मेधावी विद्यार्थीहरूलाई प्रदान गरिने उत्तम 10 स्वर्ण पदक समावेश छन्। श्री ब्यानर्जीले भन्नुभयो, प्रधानमन्त्रीले आईआईटी दिल्लीको सोनीपत क्याम्पसमा स्थापित एआई सक्षम उच्च प्रदर्शन कम्प्युटिङ सुविधा परम प्रज्ञाको पनि भर्चुअल्ली उद्घाटन गर्नुहुनेछ। यो अत्याधुनिक सुविधाले संस्थानको कृत्रिम बुद्धिमत्ता, डेटा विज्ञान, उन्नत कम्प्युटिङ र अन्तर्विषयक अनुसन्धान क्षमताहरूमा उल्लेखनीय वृद्धि गर्नेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज मुम्बईमा राष्ट्रिय शहरी सहकारी वित्त तथा विकास निगम लिमिटेड NUCFDC को नयाँ कार्यालयको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा श्री शाहले महाराष्ट्रका राज्य शहरी सहकारी ब्याङ्क महासङ्घ र जिल्ला युनियनका प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। कार्यक्रमको क्रममा NUCFDC र राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय बीच एक सम्झौता पत्रको आदान प्रदान हुनेछ। यो सहकार्यले शहरी सहकारी ब्याङ्किङ क्षेत्रमा साइबर सुरक्षा, प्राविधिक क्षमता र संस्थागत शक्तिलाई परिवर्तन गर्नेछ। पछि श्री शाह BSE अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सामेल हुनुहुनेछ। त्यहाँ उहाँले शहरी सहकारी ब्याङ्करहरूको साइबर सुरक्षालाई सुदृढ पार्न सुरक्षा सञ्चालन केन्द्र SOC को पनि उद्घाटन गर्नुहुनेछ। भारत र श्रीलङ्का दुई देशबीच हिजो नयाँ दिल्लीमा विद्युत क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा बैठकको आयोजना भयो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व केन्द्रीय ऊर्जा तथा आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले गर्नुभएको थियो। श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व पतन तथा नागर विमानन तथा ऊर्जा मन्त्री अनुरा करुणा थिलकेले गर्नुभएको थियो। दुई मन्त्रीहरूले प्रस्तावित भारत श्रीलङ्का उच्च भोल्टेज प्रत्यक्ष करेन्ट इन्टरकनेक्सन र सम्पूर सौर्य ऊर्जा परियोजना लगायत विभिन्न परियोजना को प्रगतिको समीक्षा गर्नुभयो। बैठकमा सीमापार विद्युत व्यापार, नवीकरणीय ऊर्जा, प्रसारण पूर्वाधार र क्षमता निर्माणका क्षेत्रमा सहयोग बढाउने बारेमा पनि छलफल गरिएको थियो। दुई देशले विद्युत क्षेत्रमा विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरे र दिगो विकास र क्षेत्रीय ऊर्जा सुरक्षाका लागि सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याए। भारतले विदेशी अंशदान विनिमय संशोधन विधेयकमाथि अमेरिकी सांसदहरूको आपत्तिलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो देशको आन्तरिक विधायी मामिला भएको र यसमा संसदले निर्णय गर्ने बताउनुभयो। उहाँले अमेरिका सहित धेरै देशहरूमा विदेशी कोषको प्रभावलाई नियमन गर्न कानुनहरू रहेको बताउनुभयो। भारतीय जहाज र नाविकहरूको सुरक्षाको बारेमा श्री जयसवालले भन्नुभयो, भारतले यस मुद्दालाई सर्वोच्च प्राथमिकता दिँदछ। उहाँले भन्नुभयो, खाडी क्षेत्रमा रहेका भारतीय सम्बन्धित देशहरूको नौवन मन्त्रालय र समुद्री अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन्। उहाँले सहयोगको आवश्यकता परेकाहरूका लागि 24 घण्टा नै हेल्पलाइनहरू विगत धेरै महिनादेखि सञ्चालनमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतले सुरक्षित र अवरोध रहित नेभिगेसन र अन्तर्राष्ट्रिय जलमार्गहरूमा व्यापारको निर्बाध प्रभावलाई निरन्तर समर्थन गर्दछ। आयुष्मान भारत डिजिटल मिसन अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्राधिकरणको स्क्यान एन्ड रजिस्टर सेवाले 25 करोड ओपिडी पञ्जीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो उपलब्धिले मिसन अन्तर्गत नागरिक केन्द्रित डिजिटल सेवाहरूको द्रुत विस्तारलाई दर्शाएको बताएको छ। यसले देशमा आवा सक्षम डिजिटल स्वास्थ्य समाधानहरूको द्रुत अपनत्वलाई प्रतिबिम्बित गर्दछ। अक्टोबर 2022 यसको सुरुवात भएदेखि स्क्यान एन्ड रजिस्टर सेवाले बिरामीहरूलाई साधारण QR कोड स्क्यान मार्फत अस्पतालहरूमा डिजिटल रूपमा दर्ता गर्न अनुमति दिएर आउटपोस्ट उपचार अनुभवलाई रूपान्तरण गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भारतले केवल 3 वर्षमा 1000 किलोमिटर भन्दा अधिक सुरक्षित क्वान्टम

0: संचार स्थापना गरेको छ। यो भौतिक विज्ञानको सिद्धान्तमा आधारित एक अत्याधुनिक र अत्यधिक सुरक्षित डेटा स्थानान्तरण प्रविधि हो। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले नयाँ दिल्लीमा आयोजित तेस्रो भारत अन्तर्राष्ट्रिय फिनटेक महोत्सवमा यसबारे जानकारी गराउनुभयो। उहाँले ब्याङ्किङ क्षेत्र, वित्तीय संस्था, प्रविधि कम्पनीहरू र स्टार्टअपहरू बीचको घनिष्ठ सहकार्य मार्फत भारतको फिनटेक क्षेत्र देशको आर्थिक रूपान्तरणको एक महत्त्वपूर्ण चालकको रूपमा देखा परेको बताउनुभयो। जेपीएससी र जेएसएससी परीक्षामा भएको कथित अनियमिततालाई लिएर झारखण्डमा विद्यार्थी आन्दोलन जारी रहेका बेला सरकार र विद्यार्थी प्रतिनिधि बीच हिजो साँझ पहिलो औपचारिकता वार्ता भएको छ। यसैबीच यस विषयमा जाँच र राजनीतिक गतिविधि तीव्र भएको छ।
1: सरकार की ओर से चार मंत्रियों और विकास आयुक्त ने वार्ता में भाग लिया। मंत्रियों ने छात्रों की मांगों पर सकारात्मक कार्रवाई का भरोसा दिलाते हुए कहा कि वार्ता में उठाए गए सभी मुद्दों से मुख्यमंत्री को अवगत कराया जाएगा। छात्र प्रतिनिधियों ने वार्ता को सकारात्मक बताया, लेकिन स्पष्ट किया कि लिखित निर्णय और मांगों पर ठोस कार्रवाई होने तक धरना और भूख हड़ताल जारी रहेगी। उन्होंने कहा कि यदि 10 अगस्त तक संतोषजनक निर्णय नहीं लिया गया तो पूर्व निर्धारित विधानसभा घेराव कार्यक्रम आयोजित किया जाएगा। इस बीच मुख्यमंत्री हेमंत सोरेन ने कहा कि सरकार छात्रों की समस्याओं के प्रति संवेदनशील है और संवाद के माध्यम से समाधान निकालना चाहती है। महविश रहमान, आकाशवाणी समाचार, रांची।
0: असममा बाढीको संकट अझै पनि गम्भीर रहेको छ। राज्यमा मृत्यु हुनेको संख्या 98 पुगेको छ। असम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो मृत्यु चराइदेव जिल्लामा रेकर्ड गरिएको छ। यद्यपि राहतको कुरा के छ भने बाढी प्रभावित जिल्लाहरूको संख्या घटेर अहिले 13 पुगेको छ। राज्यमा अझै पनि 155,000 भन्दा बढी मानिसहरू बाढीबाट प्रभावित छन्। सबैभन्दा बढी प्रभावित जिल्ला गोलाघाट हो, जहाँ लगभग 59,000 मानिसहरू बाढीबाट प्रभावित छन्। शिवसागर र जोरहाट जिल्लाहरू सबैभन्दा बढी प्रभावितमा पर्ने गर्दछन्। राज्य सरकारले प्रभावित मानिसहरूका लागि 55 राहत शिविरहरू सञ्चालन गरिरहेको छ, जहाँ 10,000 भन्दा बढी मानिसहरूले आश्रय लिएका छन्। यसका साथै 18 राहत वितरण केन्द्रहरू पनि सञ्चालनमा छन्। यसैबीच गोलाघाट सहर र नुमालीगढमा धनसिरी नदी अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेको छ। श्रीभूमि जिल्लामा कुसियारा नदी पनि खतराको स्तरभन्दा माथि रहेको छ। बाढीले 10,700 हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुमानमा परेको छ र 47,000 भन्दा बढी पशुधन प्रभावित भएको छ। धेरै जिल्लाहरूमा सडक, पुल र घरहरूमा क्षति पुगेको रिपोर्ट गरिएको छ। प्रशासन र राहत टोलीहरू प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यमा निरन्तर संलग्न छन्। मिजोरमका मुख्यमन्त्री लाल दुहोमाले नयाँ दिल्लीमा गुगल फर एजुकेसन, ब्रिक्स इन्टरप्रेनर एलायन्स इन्डिया र इन्डिया टुडे ग्रुपका प्रतिनिधिहरूसँग धेरै बैठकहरू गर्नुभयो। यी बैठकहरू एआई लगानीका अवसरहरू, पर्यटन प्रवर्धन र राज्यको राष्ट्रिय स्तरमा पहिचान बढाउनमा केन्द्रित थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा प्रदर्शनकारीहरूको मृत्युको निष्पक्ष जाँच आह्वानलाई समर्थन गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आइआइटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज मुम्बईमा राष्ट्रिय शहरी सहकारी वित्त तथा विकास निगम लिमिटेड NUCF डीसीको नयाँ कार्यालयको उद्घाटन गर्नुहुनेछ। भारत र श्रीलङ्का दुई देशबीच हिजो नयाँ दिल्लीमा विद्युत क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा बैठक सम्पन्न भयो। आयुष्मान भारत डिजिटल मिसन अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्राधिकरणको स्क्यान एन्ड रजिस्टर सेवाले 25 करोड ओपिडी पञ्जीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा प्रदर्शनकारीहरूको मृत्युको निष्पक्ष जाँच आह्वानलाई समर्थन गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको अघिल्लो कार्यक्रम संगीतमय यात्रा रहनेछ कार्यक्रम संगीत प्रवाह।

अनुभूति गर्न सक्छ। यो नदी जस्तै हो, कहिले शान्त भएर बग्छ, कहिले ढाल बनेर उर्लिन्छ, कहिले खुसीको लहर ल्याउँछ त कहिले मनका पीडाहरूलाई बिस्तारै बगाएर टाढा लैजान्छ।

संसारमा मानिसले बोल्न नसकेका धेरै भावनाहरू संगीतले बोलिदिन्छ। ओठले व्यक्त गर्न नसकेका प्रेम, आँखाले लुकाउन नसकेका पीडा, मनभित्र दबिएका खुसी र जीवनको अनगन्ती अनुभूतिहरूलाई संगीतले स्वर दिन्छ। यसैले संगीत केवल धुन, ताल र शब्दहरूको संयोजन मात्र होइन, यो मानिसको आत्मासँग जोडिएको एक सुन्दर अनुभूति हो। र अब अघिल्लो गीत यहाँलाई सुनाइरहेछौ बिमला राईको शर्मा, शब्द पुरुष ढकालको अनि संगीत ओम विक्रम विष्टको।

त कार्यक्रमको अघिल्लो गीत स्वीकार्नुहोस्, दिपेन गुरुङको शर्मा, शब्द हरिभक्त कटवालको अनि संगीत उत्तम मणि बमजनको।

यो श्रोताले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रवाह अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। र अबको अन्तिम आधुनिक गीत स्वीकार्नुहोस् पूजन लोहागनको स्वरमा, शब्द दुर्गालाल श्रेष्ठको अनि संगीत न्यू बज्राचार्यको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ ब्रिक्सको भ्रष्टाचार विरोधी समूहले विश्वव्यापी सहयोग सम्बन्धी हैदराबादको बैठकमा ठूलो प्रगति हासिल गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। ब्रिक्स भ्रष्टाचार विरोधी कार्य समूहको दोस्रो बैठक र सम्पत्ति रिकभरीमा ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक मंगलबार हैदराबादमा सफलतापूर्वक सम्पन्न भयो। जुन भ्रष्टाचारको विरूद्ध विश्वव्यापी सहयोगमा एक महत्वपूर्ण कोशी ढुङ्गा हो। भारत सरकारको कार्मिक र प्रशिक्षण विभाग डीओपीटीद्वारा आयोजित दुई दिने बैठकहरूमा भारतको अध्यक्षता लचिलो नवीनता सहयोग र स्थिरताको लागि निर्माण विषयवस्तु अन्तर्गत सबै ब्रिक्स सदस्य देशका वरिष्ठ नीति निर्माताहरू भ्रष्टाचार विरोधी विशेषज्ञहरू वित्तीय गुप्तचार अधिकारीहरू र कानून प्रवर्तन प्रतिनिधिहरू भेला भएका थिए। बैठकको उद्घाटन कार्मिक तथा तालिम विभागकी सचिव रचना शाहले प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्दै भ्रष्टाचार विरूद्ध भारतको शून्य

0: सहनशीलताको नीतिमाथि प्रकाश पारेकी थिइन्। उनले सुशासन दिगो विकास र जनताको विश्वासका लागि निष्ठा आधारभूत रहेको कुरामा जोड़ दिँदै बलियो संस्थाहरू प्रविधि संचालित शासन पारदर्शिता जवाबदेहिता र दिगो अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई जोड़ दिनुभयो। उहाँले प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगमा ध्यान केन्द्रित गर्नुभयो जसमा समयमै सूचनाको आदान प्रदान सक्षम अधिकारीहरू र औपचारिक पारस्परिक कानूनी सहायता र सपूर्दगी संयन्त्रको पूरक हुन सक्ने विश्वसनीय व्यवसायी स्तरीय च्यानलहरू बीच प्रारम्भिक संलग्नता आवश्यक पर्दछ। बैठकमा ब्रिक्स सदस्यहरूले भ्रष्टाचारको माग गरेका भगौड़ा अपराधीहरूका लागि अन्तर्राष्ट्रिय सहयोग बढ़ाउन र सुपुर्दगीलाई समर्थन गर्नका लागि कानून प्रवर्तन व्यवसायीहरूको ब्रिक्स नेटवर्कको भारतीय अध्यक्षताको प्रस्तावमा महत्वपूर्ण प्रगति गर्नुभयो। सदस्यहरूले प्रस्तावित नेटवर्कको उद्देश्य दायरा र परिचालन मोडालिटीहरूमा रचनात्मक छलफल गरे र पहलमा सैद्धान्तिकता सहमति मा पुगेर एक समर्पित अभ्यास स्तरीय प्लेटफर्म स्थापना गर्न छलफल जारी राख्ने निर्णय गरे। सदस्यहरूले भ्रष्टाचार र सुपुर्दगीका लागि खोजिएका भगौड़ा अपराधीहरूको खोजी गर्न अनौपचारिक सहयोग सम्बन्धी ब्रिक्स भण्डारको पनि स्वागत गरे। रिपोजिट्रीले एक व्यवहारिक व्यवसायी उन्मुख स्रोतको रूपमा काम गर्नेछ जसले राष्ट्रिय अभ्यासहरू र अनौपचारिक सहयोगको विद्यमान च्यानलहरूको बारेमा जानकारी एकसाथ ल्याउनेछ। सम्पत्ति रिकभरीमा ब्रिक्स विशेषज्ञ सञ्चालको दोस्रो बैठकले सक्षम अधिकारीहरू बीचको प्रत्यक्ष सहयोगलाई सुदृढ गर्न व्यवहारिक डेलिभरीहरूमा ठोस प्रगति गर्यो। औपचारिक प्रारम्भिक कानूनी सहायता संयन्त्रलाई पूरक बनाउँदै छानबिनको प्रारम्भिक चरणमा समयमै अभ्यासकर्ता स्तरको सूचना आदान प्रदानका लागि सुविधाका लागि मानकृत ढाँचामा सदस्यहरू सहमत भएका थिए। एक्सपर्ट नेटवर्कले फोकल पॉइंट र विशेषज्ञहरूको निर्देशिकालाई पनि स्वागत गरेको छ जसले ब्रिक्स देशहरूमा सक्षम अधिकारीहरू बीच थप प्रत्यक्ष संचार गर्न सक्षम बनाउनेछ। ब्रिक्स सदस्य राष्ट्रहरूले राष्ट्रिय अनुभवहरू संस्थागत दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्पत्ति रिकभरीमा व्यवहारिक केस स्टडीहरू आदान प्रदान गरे। छलफलमा एन्ड टु एन्ड डिजिटल खरिद प्लेटफर्महरूले पारदर्शिता ट्रेसबिलिटी निष्पक्ष प्रतिस्पर्धा र दक्षता बढ़ाउन सक्दछन् जबकि विवेकाधीन इन्टरफेस र भ्रष्टाचार जोखिमलाई कम गर्दछ। सहभागीहरूले कृत्रिम बुद्धिमत्ता मशीन लर्निङ र बिग डेटा एनालिटिक्सको सम्भावनालाई प्रकाश पारे जसले वास्तविक समय जोखिम पहिचान र लक्षित प्रमाणीकरणको माध्यमबाट पोस्ट फ्याक्टो डिटेक्सनबाट निवारक सतर्कतापूर्ण निरीक्षण गर्न सक्दछ।
1: र अबको केही क्षणमा समप्रसारण गरी सुनेछौं आकाशवाणी डिली केन्द्रको समाचार।
2: कॉल करें कहीं से भी कभी भी 24 घंटे ये सुविधा उपलब्ध है। यहाँ आपकी बात सुनी जाती है समझी जाती है और आपको सही दिशा दी जाती है। आप अकेले नहीं है मदद बस एक कॉल दूर है।
3: नमस्कार आकाशवाणी से समाचार प्रभात के साथ मैं कनकलता। प्रधानमंत्री नरेंद्र मोदी आज आईआईटी दिल्ली के दीक्षांत समारोह में मेधावी छात्रों को संस्थान का सर्वोच्च सम्मान प्रदान करेंगे। भारतीय भुगतान परिषद ने स्पष्ट किया उपभोक्ताओं और छोटे व्यापारियों के लिए यूपीआई लेन देन निःशुल्क रहेगा। भारत ने प्रस्तावित एफसीआरए विधेयक पर एक अमरीकी सांसद की आपत्तियों को खारिज किया विधेयक को देश का आंतरिक मामला बताया। झारखंड सरकार ने भर्ती परीक्षाओं में कथित अनियमितताओं को लेकर प्रदर्शन कर रहे छात्रों से पहली औपचारिक बातचीत की। रूस से तेल खरीदने वाले 5 देशों पर 100% शुल्क लगाने का विधेयक अमेरिका के सेनेट में पारित और पूर्वी राजस्थान तथा ओडिशा में आज

हिंदी तथा बंगाली चलचित्र का सर्वाधिक सम्मानित कलाकार मध्ये एक हुन्। सन् 1950 र 1960 को दशक मा उनी भारतीय चलचित्र उद्योगकी अग्रणी नायिका को रूप मा परिचित थिइन्। सामाजिक पारिवारिक प्रेम कथा तथा भावनात्मक कथा वस्तु मा आधारित चलचित्र मा उनको अभिनयले लाखौं दर्शकहरूको मन जित्नमा सफल भएकी थिइन्।

उहाँले आफ्नो लामो चलचित्र यात्रामा अनेकौं सुपरहिट चलचित्रमा अभिनय गर्दै भारतीय सिनेमाको स्वर्णिम युगलाई अझ समृद्ध बनाउन महत्वपूर्ण योगदान दिनुभएका थिए। माला सिन्हाको जन्म 11 नोभेम्बर 1936 भारतको पश्चिम बङ्गाल राज्य स्थित कोलकातामा भएको थियो। उनको वास्तविक नाम अलदा सिन्हा थिए। नेपाली परिवारमा जन्मेकी माला सिन्हाले बाल्यकालदेखि नै संगीत र अभिनय प्रति विशेष रुचि देखाएका थिए। उनको प्रारम्भिक शिक्षा कोलकातामा भएको थियो। सानै उमेरदेखि उनी गायन र अभिनय प्रतियोगितामा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गर्थे। चलचित्र जगतमा प्रवेश गर्न अघि उनी बाल कलाकारको रूपमा बङ्गाली चलचित्रमा पनि अभिनय गरेका थिए। त्यसपछि उनले आफ्नो नाम परिवर्तन गरी माला सिन्हा राखेका थिए, जुन नामले पछि सम्पूर्ण सिनेमा जगतमा ठूलो लोकप्रियता हासिल गर्नमा उनी सफल भए। हिन्दी सिनेमा जगतमा प्रवेश गरेपछि उनको अभिनयको धेरै प्रशंसा भयो र क्रमशः उनी शीर्ष अभिनेत्रीको रूपमा आफ्नो स्थान बनाएका थिए।

माला सिन्हाको अभिनयको सबैभन्दा ठूलो विशेषता पात्रको भावनालाई अत्यन्तै स्वाभाविक रूपमा प्रस्तुत गर्नु थियो। दुःख, प्रेम, संघर्ष, त्याग र आत्मविश्वास जस्ता भावनालाई उनले पर्दामा यति प्रभावकारी ढंगले प्रस्तुत गर्नुहुन्थ्यो कि दर्शकहरू पात्रसँग भावनात्मक रूपमा जोडिन्थे। उहाँ केवल सुन्दरी अभिनेत्री मात्र नभई एक सक्षम र गहिरो अभिनय गर्ने कलाकारको रूपमा पनि परिचित थिइन्। उनले अभिनय गरेका चर्चित फिल्महरू हुन् प्यासा, धोल का फूल, हरियाली और रास्ता, अनपढ़, दिल तेरा दीवाना, बम्बई का चोर, गुमराह, बहु रानी, जहान अरा, हिमालय की गोद में आंखें, दो कलिया, मर्यादा, कर्मयोगी र जिंदगी विशेष रूप में उल्लेखनीय छन्। यी चलचित्रहरूले उनलाई अपार लोकप्रियता दिलाए र अभिनय क्षेत्र में उत्कृष्ट परिचय गराए। प्यासा

0: सहनशील र भावनात्मक भूमिकामा उत्कृष्ट अभिनय गरेका थिए। यस फिल्मलाई भारतीय सिनेमाको उत्कृष्ट कृतिहरूमध्ये एक मानिन्छ। धुलका फूलमा समाज र सम्बन्धको जटिल पक्षलाई जीवन्त बनाउने उनको अभिनय निकै प्रशंसित थियो। अनपढ चलचित्रमा अशिक्षित महिलाको संघर्षपूर्ण जीवनलाई यथार्थ ढङ्गमा प्रस्तुत गरेर उनले दर्शकको मन जित्नमा सफल बनेकी थिइन्।
1: रोटी और नौकरी का इस दुनिया में सवाल ना हो तो जिंदगी कितनी खूबसूरत हो सकती है, जैसे आप खूबसूरत हैं।
2: बस बस, आप शायरी के अलावा भी कुछ जानते हैं?
1: जी हाँ, शायरी के अलावा मैं ड्राइवरी भी कर लेता हूँ। सुना है कि आपके घर में ड्राइवर की जरूरत है?
2: आप शाम को आइएगा, मैं बापू से बात करूंगी।
0: उनको चलचित्र को यात्रा ले भारतीय सिनेमा में महिला को अर्थात नारी को भूमिका लाई अज सशक्त बनाने पनि योगदान पुरायो। उनले केवल नायिका को रूप में मात्र होइन कथा को केन्द्र में रहने बलियो महिला पात्र लाई पनि जीवंत बनाइन्। त्यस समय का धेरै चलचित्र में नारी को संघर्ष शिक्षा आत्मसम्मान र पारिवारिक जिम्मेवारी लाई उनले प्रभावशाली रूप में प्रस्तुत गरेकी छिन्। उनको व्यक्तिगत जीवनतर्फ हेर्दा माला सिन्हाले नेपाली अभिनेतासँग विवाह गरेकी थिइन्। केही समयसम्म चलचित्र क्षेत्रमा सक्रियता कायम राखिन्, तर पछि उनी बिस्तारै सिनेमा जगतबाट टाढिँदै आफ्नो पारिवारिक जीवनमा केन्द्रित भइन्। माला सिन्हाको योगदानलाई सम्मान स्वरूप विभिन्न संस्थाहरूले समय समयमा सम्मान गरेका छन्। यद्यपि उनले अभिनय गरेका धेरै चलचित्रहरू नै उनको निम्ति ठूलो सम्मानको रूपमा आज पनि स्मरण गरिन्छ। उनका चलचित्रहरू अहिले पनि टेलिभिजन र डिजिटल माध्यम मार्फत हेरिन्छन्, जसले नयाँ पुस्तालाई पनि उनको अभिनयसँग परिचित गराइरहेका छन्। आज माला सिन्हा आफ्नो अभिनयबाट टाढा रहे पनि भारतीय सिनेमाको इतिहासमा उनको स्थान उच्च छ। उनले अभिनयलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजमा सकारात्मक सन्देश दिने सशक्त माध्यमको रूपमा प्रस्तुत गरिन्। अन्तमा भन्न पर्दा माला सिन्हा भारतीय चलचित्र जगतकी एक अनुपम प्रतिभाशाली र सदाबहार अभिनेत्री हुन्। उनको अभिनय समर्पण अनुशासन र कला प्रतिको प्रेमले उनलाई भारतीय सिनेमाको स्वर्णिम युगको अविस्मरणीय कलाकार बनाएको छ। उनले चलचित्र मार्फत छोडेको प्रेरणा र योगदान सदैव स्मरणीय रहनेछ र आउने पुस्ताले पनि उनलाई भारतीय सिनेमा जगतको एक महान अभिनेत्रीको रूपमा सम्मानपूर्वक सम्झिरहनेछन्। हवस् त श्रोता, यसका साथै आजको रङ बिरङको संसार कार्यक्रमबाट अब प्रस्तुत लेखनाथ राईको साथमा म प्रेमिकालाई पनि दिनुहोस् आज्ञा। नमस्ते, शुभ दिन।

रङ बिरङको संसार यस कार्यक्रमपछि अबको अघिल्लो क्रममा श्रोताहरूलाई सुनाइरहेछौँ हिरा वाइवाको शर्मा लोकगीत।

हवस् त श्रोता, हिरा वाइवाको शर्मा रहेको यस लोकगीतसँगै अब भने हामी पनि बिदा लिन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

समय अहिले बिहानको ठिक 8:45 अनि 14 सेकेन्ड भइरहेछ र यो समय हो कार्यक्रम योजनाको, जसमा यहाँहरूलाई जानकारी दिनेछौँ स्मार्ट सिटिज मिसनबारे अनि साथमा सुनाउनेछौँ फिल्मी गीतहरू। त सुरुवात गरौँ फिल्मी गीतहरूबाट। फिल्म रहेको छ हम हो गए आपकेबाट कुमार सानु अलका याग्निकको युगल शर्मा, शब्दकार समीर अनि सङ्गीतकार नदीम श्रावण।

र अब जानकारीतर्फ लागौँ। स्मार्ट सिटिज मिसन आजको आधुनिक युगमा तीव्र शहरीकरणसँगै शहरहरूमा जनसङ्ख्या वृद्धि, यातायात व्यवस्थापन, खानेपानी, सरसफाई, ऊर्जा, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षण जस्ता चुनौतीहरू दिन प्रतिदिन बढ्दै गएका छन्। यस्ता समस्याको दीर्घकालीन समाधानको लागि आधुनिक प्रविधि, दिगो विकास र प्रभावकारी सुशासनलाई एकीकृत गर्दै शहरहरूको समग्र विकास गर्ने उद्देश्यले स्मार्ट सिटिज मिसन सुरु गरेको हो। स्मार्ट सिटिज मिसन भारत सरकारले सन् 2015 जुन 25 तारिकमा सुरु गरेको एक महत्वाकांक्षी राष्ट्रिय कार्यक्रम हो। यसको मुख्य उद्देश्य देशको चयनित शहरहरूलाई आधुनिक, सुरक्षित, स्वच्छ, दिगो, समावेशी तथा नागरिक मैत्री शहरको रूपमा विकास गर्नु हो। यस अभियानले सूचना र सञ्चार प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवाहरूलाई अझ प्रभावकारी, पारदर्शी र सहज बनाउने लक्ष्य राखेको छ। स्मार्ट सहर भन्नाले आधुनिक प्रविधि, दिगो पूर्वाधार, सुशासन, हरित वातावरण र नागरिक सहभागितालाई प्राथमिकता दिई विकसित गरिएको सहरलाई जनाउँछ। स्मार्ट सिटिज मिसनका मुख्य उद्देश्यहरू हुन् नागरिकहरूलाई गुणस्तरीय जीवनयापनको वातावरण उपलब्ध गराउने, आधुनिक र दिगो पूर्वाधारको विकास गर्ने, डिजिटल प्रविधिको प्रयोग गरी सरकारी सेवाहरूलाई छिटो, पारदर्शी र सहज बनाउने, स्वच्छ तथा हरित वातावरणको संरक्षण गर्ने, सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने, ऊर्जा संरक्षण तथा नवीकरण ऊर्जाको प्रयोगलाई उत्साहन गर्ने, सुरक्षित, समावेशी र सबैको लागि पहुँचयोग्य सहज

निर्माण गर्ने आर्थिक गतिविधि लगानी र रोजगारीहरूको अवसर विस्तार गर्ने र श्रोता यस विषयमा हामी यहाँलाई अवश्य पनि जानकारी गराउनेछौँ र यसअघि सुनौ उदित नारायण अलका याग्निक अनि कुमार सानुको स्वरमा रहेको यो गीत फिल्म धड्कनबाट जसमा शब्द रहेको छ समीरको अनि सङ्गीत नदिम श्रावणको।

रब जानकारीतर्फ लागौँ। स्मार्ट सिटिज मिसन कार्यान्वयनको क्रममा पर्याप्त बजेटको व्यवस्था, प्रविधिको प्रभावकारी उपयोग, दक्ष जनशक्तिको उपलब्धता, विभिन्न निकाय बीच समन्वय, तीव्र सहरीकरण, वातावरणीय संरक्षण तथा सबै नागरिकसम्म समान रूपमा सेवाको पहुँच सुनिश्चित गर्नु प्रमुख चुनौतीको रूपमा रहेको छ। अन्तमा भन्नपर्दा, स्मार्ट सिटिज मिसन आधुनिक, सुरक्षित, स्वच्छ र दिगो सहर निर्माण गर्ने दिशामा भारत सरकारको एक दूरदर्शी पहल हो। यसले केवल भौतिक पूर्वाधारको विकास मात्र होइन, नागरिकको जीवन स्तर सुधार्न, सुशासनको प्रवर्धन, वातावरण संरक्षण तथा आर्थिक समृद्धिलाई समान रूपमा प्राथमिकता दिन्छ। सरकार, स्थानीय निकाय, निजी क्षेत्र र नागरिक बीचको सहकार्यबाट मात्र स्मार्ट सहरको अवधारणा पूर्ण रूपमा सफल हुन सक्छ। भविष्यको पुस्ताको लागि सुरक्षित, हरित र समृद्ध सहर निर्माण गर्न स्मार्ट सिटिज मिसनको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ। यतिन्जेल श्रोताले जानकारी पाउनुभयो।

क्रम योजना अन्तर्गत स्मार्ट सिटीज मिसन बारे र अब सुनौ यो अघिल्लो सांगीतिक कोशेली चलचित्र लक्ष्यबाट उदित नारायण अनि अल्का याग्निकको युगल शर्मा शब्द जावेद अख्तरको अनि संगीत शंकर एसान लयको

0: हवस् श्रोता, कार्यक्रम योजना आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको अघिल्लो क्रममा समय भएको छ 9 बजीको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आइआइटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज मुम्बईबाट राष्ट्रिय शहरी सहकारी वित्त तथा विकास निगम लिमिटेड एनयुसीएफडिसीको नयाँ कार्यालयको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले भारतीय शिक्षा प्रणालीलाई समयमै र प्रभावकारी ढङ्गले सुदृढ पार्ने कार्यक्रमहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। वन्दे मातरम र हर घर तिरङ्गा अभियान 2026 150 वार्षिकोत्सव अन्तर्गत जम्मू कश्मीरको सीमावर्ती जिल्ला पुँचमा अगस्त 9-17 विविध कार्यक्रमहरू आयोजना गरिनेछ। विदेश राज्य मन्त्री कृतिवर्धन सिंहले कोड डिआइवरको 66 स्वतन्त्रता दिवस समारोहमा भाग लिनुभयो। तेलङ्गाना सूचना प्रविधि तथा उद्योग मन्त्री दुदिल्ला श्रीधर बाबुले राज्य सरकारले चाँडै नै डिजिटल एसेम्ब्ली र डिजिटल काउन्सिल सुरु गर्ने दिशामा योजनाबद्ध रूपमा काम गरिरहेको बताउनु भएको छ। भारत र श्रीलङ्का दुई देशबीच हिजो नयाँ दिल्लीमा विद्युत क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा बैठक सम्पन्न भयो। आयुष्मान भारत डिजिटल मिसन अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्राधिकरणको स्क्यान एन्ड रजिस्टर सेवाले 25 करोड ओपिडी पञ्जीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा प्रदर्शनकारीहरूको मृत्युको निष्पक्ष जाँच आह्वानलाई समर्थन गर्नुभएको छ। ब्रिक्स देशका संस्कृति मन्त्रीहरूको महत्त्वपूर्ण बैठक आज मध्यप्रदेशको राजधानी भोपालमा आयोजना हुँदैछ र थाइल्यान्डका प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ कानून ल्याउने वाचा गरेका छन्। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

बिहानको 9:02 अनि 30 सेकेन्ड भइरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि र अबको अघिल्लो कार्यक्रम हिन्दी गजल प्रेमको मिठास विरहको वेदना जीवनको यथार्थ र आशाको उज्यालोलाई एकै धागोमा गाँसेर प्रस्तुत गर्ने अद्भुत साहित्यकला नै गजल हो गजलको वास्तविक सौन्दर्य यसको सरल शब्दमा होइन ती शब्दहरूभित्र लुकेका भावनाहरूमा हुन्छ एउटा उत्कृष्ट गजलले हजारौँ शब्दले भन्न नसकेका कुरा एकै वाक्यमा व्यक्त गर्न सक्छ र अब केही क्षण आनन्द लिउँ हरिहरनको स्वरमा रहेको गजलबाट

जब शब्दहरूमा भावना, भावनामा सत्यता र सत्यतामा लय मिसिन्छ तब गजल केवल कविता रहँदैन, यो आत्माको आवाज बन्न पुग्छ। गजलले प्रेम गर्न सिकाउँछ, बिछोड सहन सिकाउँछ, पीडामा पनि मुस्कुराउन सिकाउँछ र जीवनका हरेक अनुभवहरूलाई सुन्दर शब्दमा सजाएर सम्झनाको फुल बनाइदिन्छ।

हवस् त श्रोता, हरिहरनको शर्मा रहेको यस गजलसँगै आज भने हिन्दी गजल कार्यक्रमबाट हामी पनि विदा लिन्छौँ र अबको क्रममा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार।

0: यो बिहानीको सिट परेको हावा अनि यो माटोको बासना जति नै बुढो भए पनि हरेक बिहान जब म यो चौतारीमा आउँछु मलाई लाग्छ मेरो शरीरमा फेरि 18 वर्षको सैनिकको रगत बग्न थाल्यो। वाह, यो माटोमा कस्तो जादु छ।
1: हजुर बाबा।

0: आइपुग्नु भयो। म त घरभरि बगैँचाभरि कति खोजेँ तपाईँलाई। यो बिहानको यस्तो चिसो हावामा यसरी एक्लै हिँड्नुहुन्छ तपाईँ त, तपाईँको स्वास्थ्यको पनि त ख्याल गर्नु पऱ्यो नि।
1: अरे आर्यन बाबु, तिमी सहरमा बस्नेहरूलाई हरेक कुरामा बिरामी हुने डर हुन्छ। तिमीहरूका लागि तन्दुरुस्ती भनेको जिम खाना र एसीको कृत्रिम हावा मात्रै हो। तर मलाई सोच्छौ भने यो मातृभूमिको खुला हावा, यो भिजेको माटोको सुगन्ध नपाई मेरो दिनको सुरुवात नै हुँदैन। यो हावाले फोक्सो मात्र होइन, मेरो आत्मा नै शुद्ध बनाउँछ।
0: हजुर बुबा, म तपाईँको भावनाले कदर गर्छु, तर म विज्ञानको विद्यार्थी हुँ के। मलाई लाग्छ माटो त आखिर माटो नै त हो। तपाईँ यहाँको माटो भन्नुहोस् वा दिल्ली मुम्बईको सडक किनारको माटो वा अमेरिका लन्डनको माटो, यी सबैमा त रासायनिक रूपमा हेर्ने हो भने त यसमा सिलिकन, अक्सिजन, एल्युमिनियम जस्ता तत्त्वहरू त हुन्छन् नि। यसमा के त्यस्तो अलौकिक कुरा छ र जसलाई तपाईँले पूजा गर्नुहुन्छ?
1: विज्ञानले शरीर हेर्छ आर्यन बाबु, तर भावना र संस्कृतिले त्यसको प्राण हेर्छ प्राण। तिमीले यसलाई प्रयोगशालाको सिलिकन र अक्सिजन देख्यौ, तर मैले यसमा हाम्रा पुर्खाहरूको हाड छाला र पसिना देखे। यो त्यो माटो हो जसले हजारौँ वर्षदेखि कैयौँ साम्राज्यहरू ढलेको र बनेको हेरेको छ। यसको हरेक कण कणमा एउटा कथा छ, एउटा गौरव छ।
0: अरे विदुषी, तिमी त निकै चाँडो पो उठेछौ त आज। मलाई त लागेको थियो तिमी अझै सहरकै ह्याङ्गओभरमा सुतिरहेको छौ भनेर।
2: आहा, बिल्कुलै होइन आर्यन, तिमी यहाँ आफ्नो पुर्ख्यौली घर घुम्न र रमाइलो गर्न मात्र आएका हौ, तर म त मेरो शोध कार्य रिसर्चको लागि यो भूमिको जीवन्त इतिहास बुझ्न आएकी हुँ। राघव हजुरबुबा, तपाईँको यो गाउँ र यहाँको वरपरको वातावरणमा जे कुरा छ नि, त्यो दिल्लीका ठुला पुस्तकालयका पुराना पुस्तकहरूमा पनि पाइँदैन।
1: स्वागत छ नातिनी, स्वागत छ तिमीलाई। ज्ञानको खोजीमा निस्कनेहरूका लागि यो गाउँ, यो माटो सधैँ एउटा खुला किताब जस्तै हो। भन त विदुषी नानी, तिम्रो यो समाजशास्त्र र इतिहासको अनुसन्धानले हाम्रो यो देश र यसको माटोको बारेमा के भन्छ?
2: हजुर बुबा, जब म भारतवर्षको मानचित्र हेर्छु म अचम्ममा पर्छु। उत्तरमा हिउँका सेता मुकुट पहिरिएका हिमालयका विशाल चुचुराहरू छन्, जहाँबाट गङ्गा, यमुना र ब्रह्मपुत्र जस्ता पवित्र नदीहरू बग्छन्। दक्षिणमा हिन्द महासागरले यसको चरण स्पर्श गर्छ। पश्चिममा थार मरुभूमिको सुनौलो बालुवा छ भने पूर्वमा हरियाली पहाड र घना जङ्गलहरू छन्। यदि धेरै भौगोलिक र प्राकृतिक विविधता संसारको कुनै पनि देशमा छैन।
0: विविधता त छ विदुषी, त्यो त सबैले देख्छन् नि, तर मलाई सधैँ एउटा प्रश्नले सताउँछ। यति धेरै भाषा, यति धेरै जाति, फरक फरक वेशभूषा र खानपान भएको मानिसहरू कसरी एउटै राष्ट्रको छातामुनि बाँधिएका छन्? संसारमा त साना साना कुरामा पनि देशहरू टुक्रिन्छन्, तर हामी चाहिँ कसरी यति बलियो धागोमा उनिएको छौँ?
1: आर्यन, त्यो धागोको नाम नै सांस्कृतिक एकता हो आर्यन। हाम्रो एकता कुनै कानुन वा दबाबले बनेको होइन, यो त आत्मिक रूपमा जोडिएको छ। जसरी एउटा मालामा उनिएको रातो, पहेँलो, सेतो फुलहरूले मालाको सौन्दर्य बढाउँछ, त्यसरी नै यो देशको विविधताले यसलाई अझ बढी बलियो र सुन्दर बनाएको छ। हाम्रा पूर्वजहरूले हामीलाई वसुधैव कुटुम्बकमको पाठ सिकाए, जसको अर्थ हुन्छ सारा संसार नै हाम्रो परिवार हो। यो महान सोच त अरू कतै होइन, यही माटोको उपज हो, यही माटोको उपज हो।
2: हो हजुर बुबा, तपाईँले एकदम सही कुरा गर्नुभयो। भारतको इतिहास केवल राजाहरूको लडाईको

इतिहास मात्र होइन, यो त विचार दर्शन र सहिष्णुताको इतिहास हो। यहाँ बुद्ध जन्मिए जसले संसारलाई शान्तिको मार्ग देखाए। यहाँ उपनिषदहरू लेखिए जसले मानवताको कल्याणको कुरा गरे। यहाँ फरक विचार राख्नेहरूलाई पनि उत्तिकै सम्मान गरियो। त्यसैले त यो माटोमा सबैलाई अटाउने एउटा अनौठो क्षमता छ।

0: राम राम रघु काका, राम राम हाम्रा सहरिया बाबु सर र विदेशी नाना पनि है।
1: अरे आउनुहोस् शङ्करजी, आज त निकै बिहानै खेतमा जानुभएछ क्या रे?
0: है के गर्नु काका, किसानको जीवन नै यही माटोसँग त जोडेको छ नि, होइन र? आज खेतमा अलिक चाँडै पानी लगाउनु पर्ने थियो, खै भर्खरै काम सकेर फर्किँदै गर्दा तपाईँहरूको यो गुणगानको कुरा सुनेर म पनि यहाँ रोकिएँ नि काका।
2: शङ्कर दाई, तपाईँ त दिन राति यो माटोसँग खेल्नुहुन्छ नि, यसलाई नजिकबाट छाम्नुहुन्छ। तपाईँका लागि यो माटोको महत्त्व के हो, म मेरो रिसर्चमा तपाईँ जस्ता सच्चा भूमिपुत्रको विचार पनि समेट्न चाहन्छु।
0: नानी, मेरो लागि त नि नानी, यो माटो नै मेरो भगवान हो नानी, मेरो आमा हो। जब म बिहानै खेतमा कोदालो चलाउँछु र त्यो सुक्खा माटोमा पानीको पहिलो थोपा पर्दा जुन सुगन्ध आउँछ नि नानी, मलाई लाग्छ म संसारको सबैभन्दा धनी मान्छे। यो माटोले हामीलाई कहिले धोका दिँदैन, कहिले दिँदैन। हामीले यसलाई पसिना दिउँ भने नि यसले हामीलाई अन्न दिन्छ, जीवन दिन्छ नानी।
3: तर शङ्कर दाई, आजको जमानामा खेतीपाती गरेर कति नै कमाइ हुन्छ र? सहरमा मानिसहरू एउटा कम्प्युटरको अगाडि बसेर लाखौँ कमाउँछन्, तर तपाईँहरू दिनरात मेहनत गरेर पनि सधैँ अभावमै हुनुहुन्छ। के तपाईँलाई कहिले सहर गएर सजिलो जिन्दगी जिउनु मन लाग्दैन?
0: बाबु आर्यन, सहरमा मानिसहरूले ठुला ठुला सिमेन्टका महल त बनाउला, कम्प्युटरबाट लाखौँको कारोबार पनि गर्ला, तर मलाई एउटा कुरा भन्नुहोस्, के ती कम्प्युटर र महलहरूले अन्न फलाउन सक्छन्? मानिस त जतिसुकै धनी भए पनि उसले खाने त यही माटोमा फलेको चामल र गहुँ नै त हो नि, होइन र? सहरमा पैसा त होला, तर यहाँ यो गाउँको जस्तो शान्ति र सन्तोष कहाँ पाइन्छ र नानी?
4: शङ्करले धेरै ठुलो व्यवहारिक कुरा गर्यो आर्यन। हाम्रा जवानहरू जब सीमामा देशको रक्षा गर्छन् तब देश सुरक्षित रहन्छ, र जब शङ्कर जस्ता किसानहरू खेतमा पसिना बगाउँछन् त देशको पेट भरिन्छ। जय जवान जय किसान केवल एउटा नारा मात्र होइन, यो त हाम्रो देशको अस्तित्वको दुईटा खम्बा हो।
2: कति सुन्दर दर्शन! मलाई लाग्छ पश्चिमा जगतले प्रगतिको परिभाषा केवल भौतिक विकास र उपभोगलाई मान्यो, तर हाम्रो संस्कृतिले प्रगतिसँगै प्रकृतिसँगको सामञ्जस्यतालाई जोड दियो। हामी नदीलाई नदी मात्र मान्दैनौँ, गङ्गा माता भन्छौँ। हामी रुखलाई केवल काठ मान्दैनौँ, तुलसी र पिपलको पूजा गर्छौँ। यो अन्धविश्वास होइन, यो त प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने हाम्रो जीवन पद्धति हो।
5: हो विदुषी, तिम्रो कुराले मलाई सोच्न बाध्य बनायो। हामी सहरमा बस्नेहरू प्रकृतिबाट यति टाढा भइसकेका छौँ कि हामीले प्लास्टिकको बोतलको पानी खान्छौँ, कृत्रिम रूपमा सजाइएको पार्कहरूमा प्रकृति खोज्छौँ, हामीले आफ्नो जग्नै बिर्सिँदै गएको जस्तै लाग्दैछ। हजुरबुबा, तपाईँ त सेनामा रहँदा कयौँ कठिन लडाइँहरू लड्नुभयो, देशको रक्षाको लागि आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नुभयो। मलाई भन्नुहोस् न, जब तपाईँ सीमामा शत्रुको अगाडि उभिनुहुन्थ्यो, तपाईँको मनमा कस्तो विचार आउँथ्यो? देशभक्तिको त्यो असली भावना कस्तो हुन्छ?
4: आर्यन नानी, त्यो देशभक्तिको भावना

0: हजुर बुबा, त्यस्तो कठिन परिस्थितिमा तपाईँहरूलाई कसरी त्यो शक्ति मिल्थ्यो? घर परिवारको यादले सताउँदैन थियो?
1: सताउँथ्यो नि विदुषी, सताउँथ्यो। हामी पनि आखिर मानिस नै हौ, हाम्रो पनि मुठो छ। घरमा बुढी आमा, श्रीमती र ससाना छोराछोरीको सम्झना आइरहन्थ्यो। तर जब हामी त्यो सीमाको माटोलाई हातमा लिन्थ्यौँ र निधारमा लगाउँथ्यौँ, तब सबै व्यक्तिगत दुःख र माया मोह हराएर जान्थ्यो। लाग्थ्यो यो माटोले हामीलाई पुकारिरहेको छ, यो माटोको अस्मिता बचाउनु नै हाम्रो सबैभन्दा ठुलो धर्म हो। पहिलो पटक हाम्रा साथीहरू हाम्रै काखमा अन्तिम सास फेर्थे, तर पनि उनीहरूको ओठमा एउटै शब्द हुन्थ्यो, जय। उनीहरूको रगत यही माटोमा मिसिएको छ नानी, त्यसैले म भन्छु आर्यन, यो माटोको सुवास यति पवित्र र गौरवशाली छ।
2: हजुर बुबा, मलाई आज महसुस हुँदैछ कि म कति ठुलो र महान संस्कृतिको हिस्सा छु। मैले अहिलेसम्म आफ्नो देशलाई केवल नक्सामा, किताबको पन्नामा वा यो क्रिकेट म्याच जितेको बेला सामाजिक सञ्जालमा मात्र हेरेको थिएँ, तर आज मैले यसको आत्मालाई महसुस गरे। यो कति विशाल र त्यागले भरिएको छ।
3: हो बाबु साहेब, राघव काका जस्ता वीरहरूले गर्दा नै आज हामी आफ्नै खेतमा ढुक्कसँगले कोदालो चलाउन पाएका छौँ, आफ्नै घरमा चैनको निन्द्रा सुत्न पाएका छौँ। उहाँहरूको यो गुण हामीले कहिले बिर्सिनु हुँदैन।
0: तर हजुर बुबा, आजको युवा पुस्तामा एउटा ठुलो सङ्कट देखिन्छ नि। आजका धेरै जस्तो प्रतिभावान युवाहरू आफ्नो पढाइ पुरा गरेर विदेश पलायन हुन चाहन्छन्। उनीहरूलाई लाग्छ कि यो देशमा कुनै भविष्य छैन। यसका बारेमा तपाईँ के भन्नुहुन्छ? के हामीले आफ्नो माटोप्रति आफ्नो दायित्व बिर्सिँदै गएका हौ त?
1: यो धेरै गम्भीर प्रश्न हो विदुषी। युवाहरू विदेश जानु आफैमा नराम्रो होइन, ज्ञान र प्रवृत्तिको खोजीमा हामी संसार घुम्नुपर्छ। तर समस्या तब सुरु हुन्छ जब उनीहरू आफ्नो देशलाई र आफ्नो जगलाई धिक्कार्न थाल्छन्। उनीहरू बिर्सिन्छन् कि उनीहरूलाई यो सक्षम बनाउनमा यो देशको हावा, यो देशको पानी, अन्न र शिक्षाको ठुलो योगदान छ। आफ्नो आमालाई बिरामी देखेर छोडेर भाग्नु वीरता होइन, बरु यहाँ बसेर उनलाई निको पार्नु सच्चा सन्तानको कर्तव्य हो।
2: हजुर बुबा, साँचो कुरा भन्नुभयो। म पनि कलेज सकेर अमेरिका जाने तयारी गरिरहेको थिएँ। मलाई लाग्थ्यो त्यहाँको जीवन धेरै व्यवस्थित छ, त्यहाँ धेरै पैसा छ। तर आज मलाई लाग्दैछ कि म केवल व्यक्तिगत स्वार्थको पछाडि दौडिरहेको थिएँ। मैले मेरो देशलाई केही दिने बारे त कहिल्यै सोचेकै थिएन।
3: आर्यन बाबु, विदेशमा पैसा त होला, तर त्यहाँ तपाईँले आफ्नो गाउँको जस्तो आफ्नोपन कहाँ पाउनुहुन्छ र? त्यहाँ त मानिसहरू मेसिन जस्तै बाँच्छन्। यहाँ त छिमेकीको दुःखमा सारा गाउँ रुन्छ र खुसीमा सारा गाउँ नाच्छ। यो आत्मीयता नै हाम्रो देशको सबैभन्दा ठुलो सम्पत्ति हो नानी।
0: एकदम सही शङ्कर दाई। आज पश्चिमा मुलुकहरू भौतिक रूपमा जति नै सम्पन्न भए पनि उनीहरू मानसिक शान्तिको खोजीमा हाम्रा योग, ध्यान र अध्यात्मकतर्फ आकर्षित भइरहेका छन्। हामीसँग त्यो खजाना पहिलेदेखि नै छ, तर हामी भने बाहिरी चमक

0: झमकको पछाडि दौडिरहेका छौँ।
1: हेर त हेर त, ती बाल बालिकाहरूलाई हेर त, तिनीहरू नै त यो देशको भविष्य हुन्। आज हाम्रो देश केवल इतिहासको पानामा मात्र सीमित छैन, आज हामी विज्ञान, प्रविधि र अन्तरिक्षमा पनि संसारकै नेतृत्व गरिरहेका छौँ। हाम्रो इसरोले चन्द्रमा र मङ्गल ग्रहमा पुगेर नयाँ इतिहास रचेको छ। हामी डिजिटल क्रान्तिमा संसारकै अगाडि छौँ। तर सबैभन्दा ठुलो कुरा, हामी जतिसुकै आधुनिक भए पनि हाम्रा बाल बालिकाहरूले अझै पनि आफ्नो संस्कार र मर्यादा बिर्सेका छैनन्।
0: हो हजुरबुबा, ज्ञान र विज्ञानको यो सुन्दर सङ्गमी भारतवर्षको वास्तविक शक्ति हो। हामी केवल उपभोक्ता मात्र होइनौँ, हामी त संसारलाई दिशा निर्देश गर्ने विश्वगुरु बन्ने सामर्थ्य राख्दछौँ।
2: हजुरबुबा, म एउटा सफ्टवेयर इन्जिनियर हुँ। मलाई लाग्थ्यो मेरो प्रविधिको ज्ञान यो गाउँको लागि कुनै कामको छैन, तर आज मलाई महसुस हुँदैछ कि म मेरो ज्ञानको प्रयोग गरेर यो गाउँका किसानहरूलाई, हाम्रो शङ्करदाईहरूलाई आधुनिक कृषि प्रणाली, मौसमको जानकारी र बजारको मूल्य सजिलै उपलब्ध गराउने एप्स वा प्रविधि विकास गर्न सक्छु। म आफ्नो ज्ञान यही माटोको सेवामा लगाउन सक्छु।
3: हो बाबु, यदि यस्तो भयो भने त हामी किसानका लागि ठुलो वरदान हुनेछ। हामीले मेहनत गरेर फलाएको अन्नको सही मूल्य पाउन धेरै सजिलो हुने थियो। हेर्नुहोस् त, हेर्नुहोस् त, यो पो त देशभक्ति।
1: स्याबास आर्यन, स्याबास। मैले तिमीबाट यही सुन्न चाहेको थिएँ। देशभक्ति भनेको केवल सिमानामा गएर बन्दुक चलाउनु मात्र होइन, आफ्नो क्षेत्रमा इमानदारीपूर्वक काम गरेर देश र समाजको हित गर्नु नै सबैभन्दा ठुलो देशभक्ति हो। तिम्रो यो विचारले आज मेरो यो छाती गर्वले चौडा भएको छ।
0: राघव हजुरबुबा, मेरो अनुसन्धानको निष्कर्ष आज मलाई यही चौतारीमा प्राप्त भयो। हाम्रो देशको इतिहास कुनै मृत दस्तावेज होइन, यो त हाम्रा नदीहरू जस्तै जीवित र निरन्तर बगिरहेको धारा हो। यसको माटोमा त्यो जादु छ जसले मानिसलाई जत्तासुकै टाढा पुर्याए पनि फेरि आफ्नै जरातिर तान्छ।
2: हो विदुषी, म पनि अब अमेरिका जाने मेरो योजना रद्द गरिदिन्छु। म यहीँ बस्नेछु, यही माटोमा काम गर्नेछु र आफ्नो क्षमताले यो देशको विकासमा योगदान दिनेछु। मलाई लाग्छ म जहाँ गए पनि यो माटोको सुवास मेरो मनमा सधैँ ताजा रहनेछ।
3: आजको दिन साँच्चै धेरै राम्रो। काका, अब म पनि खेतीमा लाग्नु पर्यो हो नि, र तर आज तपाईँको यो कुराकानी नि मेरो मनमा सधैँ रहनेछ है काका। ल ल, अब म लाग्नु पर्यो। राम राम काका, राम राम बाबुहरू, राम
1: राम। राम राम शङ्कर, राम राम। तिम्रो मेहनतले यो माटो सधैँ हरियो रहिरह। आर्यन, विदुषी, तिमीहरू जस्ता युवाहरू नै यो देशको वास्तविक मेरुदण्ड हो। जबसम्म तिमीहरू जस्ता सचेत युवाहरू आफ्नो देश र माटोप्रति गर्व गर्छन्, तबसम्म यो देशलाई कसैले पनि कमजोर बनाउन सक्दैन। हाम्रो संस्कृतिले हामीलाई सधैँ अगाडि बढ्न सिकाउँछ, तर आफ्नो जगलाई कहिले नबिर्सन म आग्रह गर्छु तिमीहरूलाई।
0: हो हजुरबुबा, हामी प्रतिज्ञा गर्छौँ कि हामी आफ्नो आधुनिक ज्ञान र पुराना संस्कारलाई सँगसँगै लिएर अगाडि बढ्नेछौँ। हामी यो देशको गौरवलाई अझ माथि पुर्याउनेछौँ।
2: हजुरबुबा, मलाई आशीर्वाद दिनुहोस्। म आफ्नो नयाँ यात्रा यही माटोको सुवास र तपाईँको मार्गदर्शनबाट सुरु गर्न चाहन्छु।
1: सधैँ विजयी हौ बाबु, सधैँ विजय हो। तिम्रो कर्मले यो मातृभूमिको नाम अझ उच्च रहोस्।

0: सुन्दा आर्यन, त्यो राष्ट्रिय गानको धुन यसले मनमा कस्तो अनौठो कम्पन पैदा गर्छ।
1: हो विदुषी, यो केवल एउटा धुन मात्र होइन, यो त हामी सबैलाई जोड्ने एउटा पवित्र कडी हो। हामी जहाँ भए पनि हाम्रो मुटुमा एउटै धड्कन छ, भारत वर्ष।
2: जय हिन्द,
3: जय हिन्द,
2: जय भारत,
3: जय भारत।
4: यो माटो, यो हाम्रो देशको माटो सधैँ

माटोको सुवास कुनै भूगोलको सिमानामा मात्र बाँधेको हुँदैन, यो त प्रत्येक देशवासीको हृदयमा बस्ने एउटा गहिरो पवित्र र निस्वार्थ राष्ट्र प्रेम हो। अनेकतामा एकता, सहिष्णुता, भाइचारा र गौरवको यो सनातन गाथा नै हाम्रो वास्तविक पहिचान हो। जबसम्म हाम्रा युवाहरूको विचारमा आफ्नो संस्कृति प्रतिको गौरव र देश प्रतिको कर्तव्य जीवित रहन्छ, तबसम्म यो देशको गौरव सधैँ अजर र अमर रहनेछ। आउनुहोस् हामी सबै मिलेर यो पवित्र माटोलाई नमन गरौँ र यसको सुवासलाई संसारभरि फैलाऊ। श्रोता, यति सुन्नुभयो नाटक माटोको सुवास, नाटककार मोहन शर्मा, प्रस्तुता योजना मोहरा, प्रस्तुतिकरण सहयोगी विनिता लामा। यस नाटकमा पात्र अनुसार भाग लिने कलाकार तिलक शर्मा राघवको भूमिकामा, आर्यन रोशन शर्मा, विदुषी सुचिता खाती अनि शंकर लक्ष्मण गुरुङ। यो नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट।

यतिन्जेल प्रस्तुत थियो नेपाली नाटक सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

0: रब सुनोस् 10 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आइआइटी दिल्लीको 57औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। उहाँले स्नातक र स्नातकोत्तर विद्यार्थीहरू सहित 3,000 भन्दा बढी विद्यार्थीहरूका साथै 587 पीएचडी शोधार्थीहरूलाई सम्बोधन गर्नुहुनेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज मुम्बईमा राष्ट्रिय शहरी सहकारी वित्त तथा विकास निगमद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। उहाँले निगमको नवनिर्मित कार्यालयको पनि उद्घाटन गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले भारतीय शिक्षा प्रणालीलाई समयमय र प्रभावकारी ढङ्गले सुदृढ पार्ने कार्यक्रमहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले कोट डी आइवोरको 66औं स्वतन्त्रता दिवस समारोहमा भाग लिनुभयो। कार्यक्रमको क्रममा उहाँले भन्नुभयो, भारतले यस अफ्रिकी देशसँगको आफ्नो लामो समयदेखिको घनिष्ठता र मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्व दिदछ। आज राष्ट्रले नोबेल पुरस्कार विजेता तथा राष्ट्रिय गानका लेखक रविन्द्रनाथ टेगोरलाई उनको 85औं पुण्यतिथिमा सम्झना गरिरहेको छ। गुरुदेवको रूपमा परिचित उनको मृत्यु 4 अगस्त 1941 भएको थियो, जो बङ्गाली पात्रोमा श्रावणको 22औं दिनमा पर्दछ। आयुष्मान भारत डिजिटल मिसन अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्राधिकरणको स्क्यान एन्ड रेजिस्टर सेवाले 25 करोड ओपिडी पञ्जीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिक्स संस्कृति मन्त्रीहरूको महत्त्वपूर्ण बैठक आज मध्यप्रदेशको राजधानी भोपालमा हुँदैछ। बैठकमा सदस्य देश हरूको सांस्कृतिक सम्पदा, संग्रहालय, रचनात्मक अर्थतन्त्र र सांस्कृतिक आदान प्रदानको बारेमा छलफल हुनेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पारस्परिक साझेदारीका विभिन्न पक्षहरूमा भएको प्रगतिको समीक्षा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

समय बिहानको 10:02 भइरहेछ र बिहानीको यो समय हो कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा बस्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरूलाई अभिवादन टक्राउन चाहन्छौँ, साथै स्वागत जनाउन चाहन्छौँ कार्यक्रमको आजको अङ्कमा। र यस कार्यक्रम मार्फत यहाँहरूलाई जानकारी दिनेछौँ विविध विषयमा, साथै फिल्मी गीत सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। कार्यक्रमको सुरुवात गरौँ यस भनाइबाट, जीवनमा सबै कुरा आफ्नो इच्छा अनुसार हुन नहुन पनि सक्छ, तर आफ्नो हृदयमा आशा, मनमा शान्ति, व्यवहारमा प्रेम र विचारमा सकारात्मक राख्न सक्यो भने कठिन परिस्थितिमा पनि जीवन सुन्दर बनाउन सकिन्छ।

कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस्। फिल्म रेडीबाट तुलसी कुमार अनि केकेको युगल शर्मा, शब्दकार निलेश मिश्र अनि सङ्गीतकार प्रीतम।

आज 8 तारिक अगस्त, आजको दिनको महत्त्वबारे भन्न पर्दा आज भारत छोडो आन्दोलनको शुभारम्भ दिवस। भारत छोडो आन्दोलनको शुभारम्भ दिवस प्रत्येक वर्ष 8 अगस्तको दिन मनाइन्छ। सन् 1942 यही दिन महात्मा गान्धीजीको नेतृत्वमा भारतलाई अङ्ग्रेजको शासनबाट स्वतन्त्रता गर्ने उद्देश्यको साथ भारत छोडो आन्दोलनको शुभारम्भ भएको थियो। यो आन्दोलन भारतीय स्वतन्त्रता सङ्ग्रामको सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली आन्दोलनहरूमध्ये एक मानिन्छ। मुम्बईमा आयोजित अखिल भारतीय कङ्ग्रेस समितिको अधिवेशनमा भारत छोडो आन्दोलनको प्रस्ताव पारित गरिएको थियो। यस अवसरमा महात्मा गान्धीजीले गर वा मर भन्ने ऐतिहासिक सन्देश दिँदै सम्पूर्ण भारतीय जनताहरूलाई स्वतन्त्रताको लागि एकजुट भएर सङ्घर्ष गर्न आह्वान गर्नुभएको थियो। यस सन्देशले लाखौँ

व्यक्तित्वमा देशप्रेम, साहस र आत्मविश्वासको भावना जगायो। आन्दोलन सुरु भएपछि ब्रिटिस सरकारले महात्मा गान्धी सहित धेरै राष्ट्रिय नेताहरूलाई गिरफ्तार गर्यो। यद्यपि नेताहरू पक्राउ परे पनि आन्दोलन रोकिएन। विद्यार्थी, किसान, मजदुर, महिला तथा सर्वसाधारण नागरिक समेत आन्दोलनमा सहभागी भए। ब्रिटिस सरकारको दमनको बावजुद पनि स्वतन्त्रताको चाहना अझ बलियो बन्दै गयो। यस आन्दोलनले भारतीय स्वतन्त्रता सङ्ग्रामलाई निर्णायक मोडमा पुर्यायो र यो आन्दोलन ब्रिटिस शासनलाई भारतमा लामो समयसँग टिक्न नसक्ने स्पष्ट सन्देश दियो। अन्तत यही सङ्घर्ष र बलिदानको परिणामस्वरूप भारतले 15 अगस्त 1947 सालमा स्वतन्त्रता प्राप्त गर्यो। यस दिवसले हामीलाई स्वतन्त्रताको मूल्य, राष्ट्रिय एकता, सत्य, अहिंसा, साहस र बलिदानको महत्व सम्झाउँछ। स्वतन्त्रता सेनानीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गर्दै उनीहरूले देखाएको देशभक्ति र दृढ संकल्पबाट प्रेरणा लिनु नै यस दिवसको मुख्य उद्देश्य हो। र अन्तमा भन्नपर्दा, भारत छोडो आन्दोलनको शुभारम्भ दिवस केवल एउटा ऐतिहासिक स्मरण मात्र होइन, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र जनशक्तिको अमर प्रतीक पनि हो। यो दिनले हामीलाई राष्ट्रको समृद्धिको लागि समर्पित भएर अघि बढ्न प्रेरित गर्दछ।

र भर्खरै यहाँले सुन्नुभयो अलका याग्निक, उदित नारायण, सुखविन्दर सिंह, शङ्कर महादेवन अनि शानको समूह शर्मा फिल्म लगानबाट यो गीत, जसमा शब्द थियो जावेद अख्तरको अनि सङ्गीत एआर रेहमानको।

र अब आजको दिनको अर्को विशेषता बारे भन्न पर्दा आज गोवा क्रान्ति दिवस। गोवा क्रान्ति दिवस भारतीय स्वतन्त्रता सङ्घर्षसँग जोडिएको एक महत्त्वपूर्ण ऐतिहासिक दिवस हो। यो दिवस हरेक वर्ष 8 अगस्तको दिन मनाइन्छ। यो दिवसले गोवालाई पोर्तुगिज उपनिवेशबाट मुक्त गराउन भएका आन्दोलन, बलिदान र देशभक्तिको स्मरण गराउँछ। गोवा सन 1510 करिब 450 वर्षसम्म पोर्तुगिज शासन अन्तर्गत थियो। भारतले सन् 1947 स्वतन्त्रता प्राप्त गरेपछि पनि गोवा दमन र दीव पोर्तुगिजहरूको नियन्त्रणमै रहे। गोवाका देशभक्त नागरिकहरूले स्वतन्त्रताको माग गर्दै विभिन्न आन्दोलन सञ्चालन गरे। 8 अगस्त 1955 हजारौँ सत्याग्रहीहरूले गोवामा प्रवेश गरेर पोर्तुगिज शासनको विरोध गरे। शान्तिपूर्ण आन्दोलनमाथि पोर्तुगिज सेनाले गोली चलाउँदा धेरै आन्दोलनकारीहरूले आफ्नो ज्यान गुमाए र सयौँ घाइते भए। उनीहरूको अदम्य साहस र बलिदानले गोवा मुक्ति आन्दोलनलाई अझ सशक्त बनायो। अन्तत भारत सरकारले डिसेम्बर 1961 सञ्चालन गरेको अपरेसन विजय मार्फत गोवा दमन र दीवलाई पोर्तुगिज शासनबाट मुक्त गरायो। यसपछि गोवा भारतको अभिन्न अङ्ग बन्यो। यस ऐतिहासिक सङ्घर्ष र शहीदहरूको सम्मानमा गोवा क्रान्ति दिवस मनाइन्छ। गोवा क्रान्ति दिवसले स्वतन्त्रता, राष्ट्रिय एकता, त्याग, साहस र देशप्रेमको सन्देश दिन्छ। स्वतन्त्रता सहज रूपमा प्राप्त भएको होइन, असङ्ख्य वीरहरूको बलिदान र सङ्घर्षको परिणाम हो भन्ने कुरा यस दिवसले हामीलाई सम्झाउँछ। यसैले हामीले शहीदहरूको योगदानको सम्मान गर्दै देशको सार्वभौमिकता, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सधैँ प्रतिबद्ध रहनुपर्छ। गोवा क्रान्ति दिवस केवल इतिहासको सम्झना मात्र होइन, स्वतन्त्रता को मूल्य बुझ्ने, देशप्रेमको भावना जागृत गर्ने र भावी पुस्तालाई राष्ट्रपति जिम्मेवार बन्न प्रेरित गर्ने महत्त्वपूर्ण अवसर पनि हो। र अब अघिल्लो गीत स्वीकार्नुहोस्, फिल्म अग्निपथबाट उदित नारायण अनि सुनिधि चौहानको युगल शर्मा, शब्दकार अमित भट्टाचार्य अनि सङ्गीतकार अजय अतुल।

र अबको क्रममा श्रोताहरूलाई जानकारी गराइरहेछौँ आजको मौसम सम्बन्धी। आज उत्तर बङ्गालको पहाडी तथा तराई क्षेत्रहरूमा मौसम पूर्ण रूपमा सक्रिय रहनेछ। दिनभरि मौसममा परिवर्तन आउने र बीबीचमा हल्कादेखि मध्यम वर्षा वा केही स्थानहरूमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ। आज खरसाङमा दिनभरि बादल लाग्ने र मेघगर्जनसहित वर्षा हुने सम्भावना धेरै छ। खरसाङको आजको अधिकतम तापक्रम करिब 24 डिग्री सेल्सियस अनि निम्नतम 20 डिग्री सेल्सियस रहने अनुमान छ। यसै गरी दार्जिलिङको अधिकतम तापक्रम करिब 23 डिग्री सेल्सियसदेखि 24 डिग्री सेल्सियस अनि निम्नतम 18 डिग्री सेल्सियसदेखि 19 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। दार्जिलिङमा पनि आज हल्कादेखि मध्यम वर्षा तथा कुहिरो लाग्ने सम्भावना छ। अनि कालिम्पोङको आजको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस अनि निम्नतम 20 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। दिनभरि मौसममा परिवर्तन रहने र केही समयमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। यसरी नै मिरिकमा पनि दिनभरि

मौसम बदलिरहनेछ। बेला बेलामा वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज मिरिकको अधिकतम तापक्रम 22 डिग्री सेल्सियसदेखि 24 डिग्री सेल्सियस अनि निम्नतम 18 डिग्री सेल्सियसदेखि 19 डिग्री सेल्सियसको बीच अपेक्षा गरिएको छ। आज सिलगढीको मौसमबारे भन्नुपर्दा सिलगढीमा तातो र आर्द्र मौसम रहनेछ। दिउँसो वा साँझतिर मेघगर्जनसहित वर्षा हुने सम्भावना धेरै छ। यहाँको आजको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस अनि निम्नतम 26 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा मौसम सक्रिय भएकोले यात्रा गर्दा सडकको अवस्था, पहिरो र स्थानीय प्रशासनको सूचना ध्यानपूर्वक पालन गर्नुहोस्। छाता वा रेनकोट साथमा राख्नु उपयुक्त हुनेछ। पहाडी क्षेत्रमा बसोबासो गर्ने तथा यात्रा गर्ने मानिसहरूले विशेष सावधानी अप्नाउनु आवश्यक छ। जस्तै पहिरोको जोखिममा भएका स्थानबाट टाढा रहनु, नदी तथा खोलाको किनारमा नजानु र आपतकालीन अवस्थामा सुरक्षित स्थानमा तुरन्तै सर्नु। मौसमको जानकारी नियमित रूपमा हेर्नुहोस् र आवश्यक यात्रा सकेसम्म टार्नुहोस्। यतिन्जेल सुन्नुभयो मौसम सम्बन्धी जानकारी।

अब अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म दिलवाले दुल्हनिया ले जाएंगेबाट लता मंगेशकरको स्वरमा शब्द आनन्द बक्सीको अनि सङ्गीत जतिन ललितको

रब सुनोस् ट्राफिक नियमबारे जानकारी। सडक हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण हिस्सा हो। हरेक दिन लाखौँ मानिस पैदल, साइकल, मोटरसाइकल, कार, बस र अन्य सवारी साधन प्रयोग गरेर आफ्नो गन्तव्यमा पुग्छन्। तर ट्राफिक नियम पालन नगर्दा प्रत्येक वर्ष हजारौँ सडक दुर्घटना हुन्छन्, जसमा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाउँछन् वा गम्भीर घाइते हुन्छन्। अधिकांश घटना मानवीय लापरवाहीको कारण हुने भएकोले ट्राफिक नियमको पालन गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। भारतमा सडक सुरक्षालाई सुदृढ बनाउन विभिन्न ट्राफिक नियमहरू लागू गरिएको छ र यी नियमहरूको उद्देश्य जरिवाना उठाउनु मात्र होइन, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो। यसैले सबैले ट्राफिक नियमलाई आफ्नो दायित्वको रूपमा पालन गर्नुपर्छ। प्रत्येक नागरिकले पालन गर्नुपर्ने मुख्य नियमहरू: सधैँ ट्राफिक सिग्नलको पालन गर्नुहोस्। मोटरसाइकल वा स्कुटर चलाउँदा

गुणस्तरीय हेलमेट लगाउनुहोस्। कार चलाउँदा चालक तथा सबै यात्रीहरूले सिट बेल्ट लगाउनुहोस्। मदिरा वा लागु पदार्थ सेवन गरेर कहिले सवारी नचलाउनुहोस्। तोकिएको गति सीमा ननाङ्नुहोस्। गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्नुहोस्। ट्राफिक प्रहरीको निर्देशनमा सम्मान गर्नुहोस्। पैदल यात्रीको जेब्रा क्रसिङ वा फुट ओभर ब्रिज प्रयोग गर्नुहोस्। सडकमा सावधानी अपनाऊ, ट्राफिक नियम पालन गरौँ, सुरक्षित यात्रा गरौँ, आफ्नो र अरूको अमूल्य जीवन बचाऊ। नियम पालनले जरिवानाबाट मात्र होइन दुर्घटनाबाट पनि बचाउँछ। सचेत नागरिक बनौँ, सुरक्षित भारत निर्माणमा सबै मिलेर योगदान दिउँ।

त कार्यक्रम हेलो खरसाङ आजलाई यतिमा नै पुरा हुन्छ र यस कार्यक्रम सुनेर हजुरले अवश्य पनि आनन्द लिनुभयो होला भन्ने आशा साँचेका छौँ र आगामी दिनहरूमा पनि यसरी नै भेट हुने बाचा गर्दै अब भने म प्रेमिका लगायत मलाई साथ दिनुहुने प्रसारण सहयोगी सुभाष अनि प्राविधिक मित्र सचिन लोहागनलाई पनि दिनुहोस् आज्ञा नमस्ते शुभ दिन।

0: अभिवादन श्रोता, एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र हाम्रो कार्यक्रमहरू श्रोताहरूले प्रसार भारती वेब ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी नमिता गुरुङको साथमा म उद्घोषिका दिपाको तर्फबाट हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत छ स्वतन्त्रता दिवसको 80 वर्षको उपलक्ष्यमा सङ्गीतमय रूपक।
1: मलाई रगत देऊ, म तिमीहरूलाई आजादी दिन्छु।

नेताजी सुभाष चन्द्र बोस विप्लवी भारतका एक शीर्ष अवतार, जन्मदा योद्धा भारत माताका साहसी पुत्र, असहाय र अपमानित भारत माताको आर्तनादले बिथोलिएर अन्त संस्करणमा प्रकट भएको अग्निज्वालाबाट प्रेरित भएर युवा अवस्थाका सारा सुख सुविधा र महत्वाकांक्षालाई तिलाञ्जली दिने तथा आत्मा उत्सर्गको निम्ति अग्रसर हुने सुभाष चन्द्र बोस, उनको अदम्य साहस, सशर्ग त्याग र समर्पित देशभक्तिले गर्दा नै उनी देशका एक महान नेता भएका हुन्। आधुनिक भारतको निर्माताको रूपमा उनको योगदान महान छ, जसको दाँजो कसैसित गर्न सकिँदैन। भारत मातालाई विदेशी शासनको सङ्गालोबाट मुक्त गराउन नै उनले आजाद हिन्द फौजको गठन गरेका हुन्, जुन फौजको जोश र उत्साह बढाउनको लागि हाम्रा श्रद्धेय क्याप्टन

0: कलकत्ताको कटक नामक स्थानमा 23 तारिक जनवरी 1897 भएको। उनका पिता राय बहादुर जानकीनाथ बोस र माता प्रभावती बोसका उनी छैटौं सन्तान हुन्। जानकीनाथको पैतृक घर बंगालको 24 परगना हो। जानकीनाथ ख्याति प्राप्त वकिल र समृद्धिशाली व्यक्ति थिए।
1: सुभाष चन्द्र एक मेघावी छात्र थिए। सन् 1913 सालमा कलकत्ता विश्वविद्यालयबाट भएको म्याट्रिक परीक्षामा उनले दोस्रो स्थान ओगटेका थिए। उनले प्रेसिडेन्सी कलेजबाट आईए परीक्षा पास गरे। सन् 1916 प्रेसिडेन्सी कलेजमा बीए पढ्दा अङ्ग्रेजी भाषा पढाउने प्रोफेसर ओटेनले एकपल्ट बङ्गाली छात्रहरूसित अभद्र व्यवहार गरे। यस्तो व्यवहारलाई राष्ट्रको अपमान ठहराएर सुभाष चन्द्रको नेतृत्वमा छात्रहरूले ती प्रोफेसर विरुद्ध विरोध प्रकट गर्दै तिनलाई कहिले नभुल्ने सबक सिकाएको हुनाले कलेजका अधिकारीहरूले सुभाषलाई तत्कालै कलेजबाट निष्कासित गरिदिए। उनको जीवनमा यो घटनाले एक क्रान्तिकारी परिवर्तन ल्यायो। उनको मनभित्र अङ्ग्रेजहरूप्रति गहिरो घृणा उत्पन्न हुन थाल्यो र उनले बङ्गालका आन्दोलनकारी नेताहरूका साथ सम्पर्क कायम गर्न थालिसकेका थिए र पनि उनले आफ्नो शिक्षा यथावत नै राखेका थिए।
0: सुभाषले भारतका उच्च शिक्षा ग्रहण गरेपछि इङ्ल्यान्ड गए, जहाँ उनले इन्डियन सिभिल सर्भिस एक्जामिनेसन पास गरे। उनलाई प्रेसिडेन्सी म्याजिस्ट्रेटको ओहदामा नियुक्त गरियो, जुन ओहदामा यसअघि कुनै भारतीयलाई नियुक्त गरिएको थिएन। तर यस्तो उच्च ओहदाप्रति उनको मोह थिएन। उनको मन यसभन्दा अझ महान र उत्कृष्ट दिशातर्फ अग्रसर हुनु लालायित थियो। उनी विदेशी मालिकहरूको सेवा गर्न जन्मिएका थिएनन्। त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिए, किनभने उनले इङ्ल्यान्डमा हुँदै आफ्नो सम्पूर्ण जीवन देशको सेवामा समर्पण गर्न प्रतिज्ञा लिइसकेका थिए। उनी सधैँ यस प्रतिज्ञामा अडिग रहे।
1: सुभाषले राजनीतिक क्षेत्रमा प्रवेश गर्न नै उचित ठहराए। त्यस बेला भारतमा जलियनवाला बागमा भएको हत्याकाण्डमा अङ्ग्रेजहरूले आफ्नो नग्न बर्बरता दर्शाइसकेकोले भारतमा ठुलो हलचल मचिसकेको थियो। यसको विरोधमा गान्धीजीले असहयोग आन्दोलन सुरु गरिसकेका थिए। गान्धीजीलाई यस आन्दोलनमा भारतका हजारौँ हजारौँ मानिसहरूले सहयोग दिइरहेका थिए। सुभाष चन्द्र बोसले पूर्ण आस्थाका साथ आफ्नो समर्थन जनाउँदै यस आन्दोलनमा सामेल भए।
0: देशबन्धु चितरञ्जन दास सुभाष चन्द्रका राजनैतिक गुरु थिए। देशबन्धुले स्वराजिष्ट पार्टी गठन गरेपछि सुभाष यसका कर्मठ सदस्य बने। स्वराज पार्टीकै एक अङ्ग्रेजी पत्रिका फरवर्ड ब्लकको उनले दक्षतापूर्वक सञ्चालन गरे। छोटो अवधिभित्रै यो पत्रिका अति लोकप्रिय हुन गयो।
1: 1924 देशबन्धु कलकत्ता नगर निगमका मेयर निर्वाचित भएपछि सुभाष बोस चिफ एजुकेटिभ अफिसर भए औ नगर निगमलाई नयाँ प्राण दिन सफल भए। उनले एसियाको प्रथम यस सहरका समस्याहरूलाई सफलतापूर्वक समाधान गरिदिए। तर ब्रिटिस सरकारले यी युवा नेताको दक्षतालाई शङ्काको दृष्टिले हेर्न थाल्यो, जसको परिणामस्वरूप उनलाई 6 महिनाको निम्ति गिरफ्तार गरियो।
0: उनलाई कुनै प्रकारको मुद्दा नचलाई एकदमै टाढा बर्माको मण्डले जेलमा पुर्याइयो। सरकारले अदालतमा उनको विरुद्ध कुनै आरोप सिद्ध गर्न सकेन। थुनुवामा राखिँदा सुभाष बोसको स्वास्थ्य असाध्यै बिग्रियो। उनलाई जेलबाट 3 वर्षपछि मात्र मुक्त गरियो।
1: कारावासबाट सुभाष बोस फर्किएपछि देशबन्धु चितरञ्जन दासको परलोक गमन भयो। शारीरिक रूपले कमजोर भए तापनि उनले

0: बन्धुले छाडी गएका उत्तरदायित्व सम्हाल्न पर्यो। उनी बङ्गाल प्रान्तीय कङ्ग्रेस समितिका अध्यक्ष भए, साथै अल इन्डिया कङ्ग्रेसका महासचिव। 1928 उनले कलकत्ता कङ्ग्रेसमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। यस अधिवेशनमा स्वतन्त्रता आन्दोलनको मूल लक्ष्यबारे नेताहरूका बीच गहन मतभेद उत्पन्न भयो। गान्धीजीको नेतृत्वमा सबै पुराना नेताहरूले भारतको लागि औपनिवेशिक राज्यलाई लक्ष्य राख्न स्वीकृति दिए भने सुभाष बोसले यसको विरोधमा आवाज उठाएर भारतलाई स्वाधीन बनाउने लक्ष्य राख्नुपर्छ भन्ने कुरामा अडिग रहे। अन्तमा गान्धीजीलाई लचिलोपना अप्नाउनु बाध्य हुनु पर्यो र उनले भने ब्रिटिस सरकारले 31 दिसम्बर 1929 औपनिवेशिक राज्यको दर्जा दिएन भने उनले पूर्ण स्वराजको माग गर्नेछन्।
1: गान्धीजी निराश भए। ब्रिटिस सरकारले आफ्नो नीतिमा परिवर्तन ल्याएन। सुभाषको अड्कल ठिक निस्क्यो। त्यसैले गर्दा 1929 भारतीय राष्ट्रिय कङ्ग्रेसको लाहोर अधिवेशनमा सम्पूर्ण स्वराजको प्रस्ताव सर्वसम्मतिले पास भयो। 1933 डाक्टरहरूले सुभाष बोसलाई क्षयरोग लागेको आशंका गरेको हुनाले उनलाई भियनामा उपचारको निम्ति पठाउने अनुमति दिइयो। उनी त्यहाँ 3 वर्षसम्म बसे। त्यसै बेला उनले युरोपका विभिन्न ठाउँहरूमा यात्रा गरे र त्यस बेला ती देशहरूको राजनीतिमा भइरहेको परिवर्तनहरू आफ्नै आँखाले हेरे।
0: 1938 सुभाष चन्द्र बोस अखिल भारतीय कङ्ग्रेस पार्टीका अध्यक्ष चुनिए। आफ्नो अध्यक्षीय भाषणमा उनले विदेशी सरकारसित कुनै प्रकारको सम्झौता नगर्ने विचार व्यक्त गरे। यसैको कारण उनको महात्मा गान्धीसित मनमुटाव भयो र अर्को वर्ष पुराना नेताहरूले डाक्टर सितार मियालाई काङ्ग्रेस पार्टीको अध्यक्षको रूपमा खडा गरे। तर सुभाष बोस उनको विरुद्ध चुनावमा उठिदिए र बहुमतले चुनावमा जित्न सफल भए। तर पनि पुराना नेताहरू उनीसित सन्तुष्ट भएनन् र बारम्बार उनको खोट मात्र देखाउन थाले। विरक्त भएर सुभाष बोसले अध्यक्ष पदबाट राजीनामा दिए र एक नयाँ पार्टी खोले, जसको नाम राखे फरवर्ड ब्लक।
1: कतिपय महत्त्वपूर्ण मुद्दाहरू विरुद्ध विरोध गरेको र आन्दोलन गरेको कारण 1940 सुभाष चन्द्र बोसलाई फेरि गिरफ्तार गरियो। केही समय पश्चात उनलाई जेलबाट मुक्त गरियो। भए तापनि घरमा नजरबन्दी गरेर राख्ने आदेश दिइयो। यसरी नजरबन्दी गरेर राखिएको बेला आम मानिसहरूलाई उनी सन्यासी भए र तपस्यामा नै उनले समय काट्दछन् भन्ने धारणा उत्पन्न भएको थियो।
0: वास्तवमा त्यस बेला उनलाई खरसाङको गिद्धे पहाड स्थित आफ्नो पारिवारिक घरमा नजरबन्दी गरेर नै राखिएको थियो। नेताजी सुभाष चन्द्र बोससित निकट सम्पर्कमा रहेका इङ्ल्यान्डबाट इन्जिनियरिङ पास गरेर फर्किएका नरभूप राईले अङ्ग्रेजीमा एक लेख लेखेका छन्, हाउ आई ह्यापन टु राइट स्टोरी अफ स्केप अफ नेताजी। खरसाङमा नेताजीलाई बन्दी बनाएर राखिएको बेला खड्ग बहादुर विष्टले नेताजीलाई भारतबाट उम्काउने समस्त योजना बनाएका हुन् तथा उनले फरवर्ड ब्लकका आफ्ना अध्यक्षको लागि आफ्नो प्राण पनि गुमाउन परेको थियो। नरभूप राईले आफ्नो लेखमा लेखेका छन्, खड्ग बहादुर विष्टको नेतृत्वमा ब्रिटिस पुलिसको हातबाट नेताजीलाई मुक्त गराउने जुन योजना बनियो त्यस बेला म पनि त्यही थिए तथा यस उद्देश्यलाई केही निष्ठावान र देशभक्तहरूले सफलतापूर्वक उपलब्ध गरे औ कतिजनाले आफ्नो जीवन बलिदान गरे। खरसाङकै नेपाली महिला स्वतन्त्रता सेनानी सावित्री देवी, जो हेलेन दिदी नामले परिचित थिइन्, उनले आफ्नो दोकानबाट नेताजीको लागि दिनहुँ लगिने तोसरोटीभित्र गुप्त सूचनाहरू हालेर नेताजी कहाँ पठाउने गर्थिन्। यही खरसाङमै बनिएको योजना

0: उद्देश्य युद्धको स्थितिबाट फाइदा उठाएर ब्रिटिसहरूलाई भारतबाट बाहिर निकाल्नु नै थियो। त्यसैले जर्मनी पुगेपछि 20 अप्रेल 1942 दिन रेडियो बर्लिनबाट आफ्नो लक्ष्य र विचारहरू प्रकट गर्दै भारतको जनताको नाममा आफ्नो सन्देश प्रसारण गरेका थिए। 1943 सालमा सुभाष बोस टोकियो पुगेका थिए। त्यस बेला जापान पनि युद्धमा मुछिएको थियो औ अङ्ग्रेजहरूलाई ठाउँ ठाउँमै परास्त गर्दै थियो। सुभाष बोसको लागि यो एउटा सुनौलो मौका थियो। त्यहाँ उनले 1942 क्याप्टन रामसिंहद्वारा गठन गरिएको इन्डियन नेसनल आर्मीलाई पुनर्गठन गरे। आजाद हिन्द फौजको गठन गर्नमा गोर्खा बटालियनहरूको पनि भूमिका अति प्रमुख थियो। ती हुन् 2-1 गोर्खा राइफल्स, 2-2 गोर्खा राइफल्स, 2-9 गोर्खा राइफल्स। गोर्खा बटालियनहरूबाट आजाद हिन्द फौजका निम्ति भोलिन्टियर्स बनाउने मुख्य कार्य पूर्ण सिंह ठाकुरको नेतृत्वमा हवलदार दुर्गा मल्ल र आसमान सिंहलाई दिएको थियो। यसैबीच सुभाष चन्द्र बोसले आम जनताबाट लाखौँ रुपियाँ सङ्ग्रह पनि गरिसकेका थिए। यतिन्जेल उनी नेताजी उपाधिले लोकप्रिय भइसकेका थिए। 21 अक्टोबर 1943 नेताजीले सिङ्गापुरमा अस्थायी आजाद हिन्द फौजको गठन गर्न तम तयार गर्न थाले।
1: 15 अक्टोबर 1943 नेताजीका निजी सचिव आबिद हुसेन क्याप्टन रामसिंह ठकुरी समक्ष एक विशेष सन्देश लिएर आए। यस सन्देशमा अस्थायी सरकारको स्थापना दिवसमा गाउनको लागि गुरुदेव रविन्द्रनाथ ठाकुरद्वारा रचित गीत जन गण मनको हिन्दी रूपान्तरलाई सङ्गीतबद्ध गर्ने आग्रह थियो। यही सन्देशमा सुरबद्ध गरिएको गीतलाई राष्ट्रगीत बनाउने उल्लेख पनि थियो। क्याप्टन रामसिंह ठकुरीले तयार पारेको राष्ट्रिय गीत सुनेर नेताजी खुसीले भावविभोर भए र उनलाई एउटा सुन्दर भायोलिन उपहार दिए। निर्धारित दिनमा अस्थायी आजाद हिन्द सरकारको गठन भयो। नेताजी स्वयंले यस सरकारको राष्ट्रपति र प्रधानमन्त्रीका दायित्वहरू आफ्नो हातमा लिए। शपथ गर्नभन्दा पूर्व राष्ट्रिय ध्वजारोहण गरिँदा नेताजीले सलामी दिँदा रामसिंह ठकुरीद्वारा सङ्गीतबद्ध गीत सबैले गाए।
0: अक्टोबर 1943 दिन जापान सहित 9 राष्ट्रहरूले अस्थायी आजाद हिन्द सरकारलाई मान्यता दिए। 25 अक्टोबर 1943 दिन नेताजीले ब्रिटिस र अमेरिकाको विरुद्ध युद्ध घोषणा गरे। आजाद हिन्द सरकारको थलसेना विभिन्न मोर्चाहरूमा दुश्मनलाई पराजित गर्दै पुण्य मातृभूमिलाई उद्धार गर्न दिल्ली चलो शङ्ख घोषणा गर्दै अगाडि बढ्न थाले। नेताजीको नेतृत्वमा 18 मार्च 1944 भारत भूमिको कोहिमामा आजाद हिन्द फौजले तिरङ्गा झन्डा फहरायो। कतिपय प्रतिकूल कारणहरूले गर्दा मणिपुर कोहिमा क्षेत्रमा आजाद हिन्द फौजलाई भारी असफलताको सामना गर्न पर्यो। 4 मई 1945 कर्नल रङ्गनाथनको नेतृत्वमा आजाद हिन्द फौजको एक डफ्फाले मित्र सेना समक्ष आत्मसमर्पण गर्यो। विभिन्न मोर्चाहरूमा युद्धरत सेनानीहरू कसैलाई पक्राउ गरी युद्धबन्दी बनायो अनि कतिले स्वयं आत्मसमर्पण गरे। यसरी युद्धबन्दी बनाइएकाहरूलाई लाल किल्लामा ल्याइए। युद्धबन्दीहरूमाथि सैनिक अदालतमा केसहरू चल्न थाल्यो। यिनै युद्धबन्दीहरूमध्ये

रामसिंह ठकुरी पनि सामेल थिए। क्याप्टन दलबहादुर थापा र वीर दुर्गा मल्ललाई फाँसीमा झुन्डाइयो, उनीहरू शहीद भए। प्रान्त रिपोर्ट अनुसार नेताजी सुभाष चन्द्र बोस अप्रेल 1945 को अन्ततिर रंगुनबाट सिंगापुर प्रस्थान गरे। एक दिन सिंगापुरबाट कुनै टुङ्गो नभएको ठाउँतिर जाँदा उनी चढेका हावाजहाज फर्मोसामा क्षतिग्रस्त हुँदा 18 अगस्त 1945 उनको देहान्त भयो। यस्ता निर्भीक योद्धा र चतुर राजनेताको 50 वर्षको उमेर नपुगी चोला उठ्यो। उनको यस्तो गौरवशाली उत्सर्ग स्वाधीन भारतको इतिहासमा अमर रहनेछ। भारतप्रति उनको उद्गार आफ्नै मुखार वृन्दबाट यसरी निस्केको थियो। ईश्वरको नाममा म शपथ लिन्छु कि भारत र यसका 38 करोड जनतालाई विदेशी सङ्गालोबाट मुक्त गर्नलाई मेरो पुण्य सङ्घर्ष जीवनको अन्तिम सास फेरन्जेलसम्म जारी राख्नेछु। म सधैँ भारत माताको एक इमान्दार सेवक रहनेछु।

यति चाहिँ श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो 80 स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको बारे संगीतमय रूपक। अब सुनाउन लागिरहेछौँ केही देशभक्ति गीतहरू।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। अब सम प्रसारण गरी सुनाउन लागि रहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। अब प्रस्तुत छ कार्यक्रम संगीत सारथी। श्रोता जीवन एउटा लामो यात्रा हो। यस यात्रामा हामीलाई सही बाटो देखाउने सारथीको अति नै खाँचो पर्छ। मन थाकेका बेला, भावना बोल्न खोजेका बेला र हृदयले आफ्नै भाषा खोजेका बेला हाम्रो सबैभन्दा विश्वासिलो साथ सारथी बन्छ संगीत। त्यसैले संगीत मनोरञ्जन मात्र होइन, मनको साथी, भावनाको अभिव्यक्ति र जीवन यात्राको एक विश्वासिलो सारथी पनि हो। यही सुन्दर भावनाले आत्मसात गर्दै हामी लिएर आएका छौँ कार्यक्रम संगीत सारथी। त आउनु श्रोता, गीत संगीतको धुनसितै सम्झनाहरूमा रमौँ र संगीतलाई अबको यात्राको सारथी बनाऊ।

श्रोता कहिलेकाहीँ मनलाई कुनै ठाउँमा पुग्न बाटो चाहिँदैन, मन आफै उडेर जान्छ कसैको सम्झनामा, कसैको मायामा, कसैको रूपको कल्पनामा। यस्तै भाव बोकेको गीतले मनको त्यही उडानलाई स्वर, शब्द अनि सङ्गीतमा अभिव्यक्त गरेका छन् बिरेन खातीले।

श्रोता, अब अर्को गीत सुनौ। प्रेम र आकर्षणको भावले भरिएको प्रेम सायद यस्तै हुन्छ, जहाँ एउटा व्यक्तिको उपस्थितिले संसार नै सुन्दर देखिन थाल्छ। सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोताहरूले भर्खरै सुन्नुभयो अरुण देवानको सङ्गीत अनि स्वरमा शब्द रचना बीबी विश्वकर्माको। श्रुत सङ्गीतको विशेषता नै यही हो, एउटा गीत सकिन्छ तर त्यसले छोडेको भावना भने मनमा रहिरहन्छ। तर जीवनको यात्रा सधैँ एउटै स्थानमा रोकिने यात्रा होइन, कहिलेकाहीँ आफ्नै गाउँ आफ्नै ठाउँ आफ्ना प्रिय सम्झनाहरू छोडेर टाढा जानुपर्छ। साथमा रहन्छ त केवल तस्विरहरू, सम्झनाहरू र अधुरा सपनाहरू। यही बिछोड र सम्झनाको भाव बोकेको गीत राखिरहेछौ अनुपमा प्रधानको स्वरमा। सङ्गीत प्रसाद रनपहेलेको अनि शब्द रचना छ मनोज बोगटीको।

बिछोड श्रोता एउटा यस्तो शब्द जसमा धेरै कथा लुकेका हुन्छन्। कसैलाई छोडेर जानु जति कठिन हुन्छ त्यसभन्दा कठिन हुन्छ मनमा उसको माया बोकेर बाँचिरहनु। अब प्रस्तुत छ त्यही पीडा र सम्वेदनालाई समेटेको गीत ज्ञान सुब्बाको स्वरमा, शब्द कमल रेग्मीको अनि सङ्गीत पूजन लोहागनको।

श्रोता माया केवल पाउनुको नाम मात्र होइन, स्वयंको भन्दा प्रिय व्यक्तिको नाम र सम्मानलाई अगाडि राखेर आफूले धेरै कुरा सहनु परेका क्षणहरू पनि जीवनमा आउँछन्। यस्तै समर्पण, त्याग र गहिरो भावनाको कथा बोकेको आजको अन्तिम प्रस्तुति राखिरहेछौं। कमल रेग्मीको शब्द रचना, दीप बाइबाको संगीत अनि तुगदेन भुटियाको स्वरमा।

हवस् त श्रोता, यस गीतको अन्त साथै कार्यक्रम संगीत सारथी आजलाई यतिमा नै पूरा गरिन्छ। समय यस बेला पूर्वान्न 11:30 भइरहेछ र आकाशवाणीको खरसाङ केन्द्रमा गीत संगीत सुनाउने क्रम भने निरन्तर नै रहनेछ। र अबको क्रममा लिएर आएका छौं हिन्दी गीतहरू। त प्रथममा राखिरहेछौ आशा भोसलेको स्वरमा केही सांगीतिक प्रस्तुति।

0: हवस् त श्रोता, यस गीतको अन्त साथै हिन्दी गीत सुनाउने क्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। समय मध्याह बाह्र बज्ने लाग्यो। अब समा प्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।
1: आकाशवाणी समाचार के साथ मैं जागृति शर्मा।

नमस्कार आदरणीय श्रोता, अब प्रस्तुत छ आकाशवाणी खरसाङको लोकप्रिय कार्यक्रम तपाईँको अनुरोधमा, जहाँ बस्नेछ तपाईँले मन पराएका र तपाईँले अनुरोध गर्नुभएका हिन्दी फिल्म संगीत। र आजको फरमाइसी फिल्म संगीतको कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत जनाउँदै प्रथम प्रस्तुति राखिरहेछौँ बर्फी चलचित्रबाट पपुन अनि सुनिधि चौहानको युगल स्वरमा, शब्द निलेश मिश्राको अनि शब्द र संगीत रहेको छ प्रीतमको। र यस गीतको निम्ति अनुरोध लेखी पठाएका छन् यहाँहरू सबैले। पद्मा टकिज नेपानगर मध्यप्रदेशबाट, सुदर्शन शाह, पल्लवी शाह, प्रखर शाह, कुशल शाह, नीति शाह, सुरभि, अश्विन शाह, मंगलबेन शाह अनि राजेन्द्र शाह। बक्सर बिहार बाट सर्फुद्दिन अन्सारी, फतिमा खातुन अन्सारी, असलम अन्सारी अनि अल्ताप अन्सारी। डुमराउ बिहारबाट डब्लो अन्सारी, सोनम आदिवा अनि दानिश अन्सारी। सरमपुर बक्सरबाट एसटी राज अन्सारी, आसमा खातुन, आफ्ताप अन्सारी, मेराज अन्सारी, कल्लु अनि मल्लु अन्सारी। मस्नुका टिल्ला दिल्लीबाट कमल बालुजा, मधु बालुजा अनि सागर बालुजा। राहुलनगर अमरावती महाराष्ट्रबाट सिद्धार्थ गोन्डाने, अर्चना गोन्डाने, प्रणय प्रसिद्धि, हिरामन सिन्डे, किशोर धनाडे, हिम्मतराव सुङ्गारे, सञ्जय कुमार, राजेन्द्र गुप्त, दीपक अनि प्रकाश पोहरकर। रासबिरास नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई हाकु, सुम्नी महाकु, सन्नी पिङ्की हाकु, खुसबु श्रुति, पूजा हाकु, पूर्णिमा राधेश्याम खादगी हाकु अनि रामकृष्ण खादगी हाकु।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। यसै क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेछौ सान अनि श्रेया घोषलको युगल स्वरमा पीके चलचित्रबाट। संगीत शान्तनु मैत्राको अनि शब्द रचना रहेको छ स्वानन्द किरिकिरेको र यस गीतको निम्ति अनुरोध लेखिपठाउनु भएको छ यहाँहरू सबैले। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एक्का, स्वर्णलता एक्का, श्रद्धा अनिरुद्ध एक्का, डेमियन जुलियन एक्का अनि चार्ल्स एक्का। जौंगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु अनि सोनिया खडिया। समरीपानी बालुको भट्टी डाँडाबाट अशोक कुमार खड्का। अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहसिन आर्जु, नवाब आर्जु, सबाब आर्जु, सरफराज खान अनि अफजल। मेन रोड रानीगंजबाट फर्जना खानम, सहाना सबनम अनि नुसरत। अररिया चोखियाहाटबाट सोमिया नाजमिन, रुकेया आफरिन अनि रिहाना परविन। पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, कुन्ती देवी, प्रेम कुमार गुप्ता, कृष्ण कुमार गुप्ता अनि नन्दकिशोर गुप्ता। दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना, अन्सारी बेगम, राजा सौरभ, तरन्नुम तबसुम, इख्तियार बल्ला मास्टर अनि प्रदीप रौनियार। शान्तिनगर भिलै छत्तिसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह। पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता। अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, स्वयं दर्नाल, शीला राई, पुष्पा छेत्री, करुणा अनि विनोद। यसै गरी मिरिक निगालेबाट कल्याण राई। सिम्बुली मिरिकबाट सुखबीर थापा, मालबजारबाट अजय धनुका। इस्कन मन्दिरबाट वंशीधर प्रसाद, मर्मा टी स्टेटबाट लक्ष्मी प्रधान, सौरेनीबाट जसोदा तामाङ, खरसाङ चित्रेबाट साहिल देवान, नागरी स्कूल गाउँबाट शान्ता तामाङ, दक्षिण सिक्किमबाट अर्जुन प्रधान। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता, आज धेरै श्रोताहरूको अनुरोध पत्र कार्यक्रममा समेट्न सकेनौँ, तर आगामी दिनहरूमा पक्कै पनि हजुरहरूको अनुरोध सङ्गीत पनि समावेश गर्ने नै छौँ। अहिलेलाई भने कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ, तर सङ्गीतमय प्रस्तुतिको क्रममा भने

0: Okay, it's me, Nikita, signing off for now. But you do stay tuned for upcoming programs, news headlines in Nepali. Till then, stay safe, take care, bye-bye.
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। हिमाचल प्रदेशको चम्बा जिल्लामा आज बिहान बस दुर्घटनामा 7 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार दुर्घटना बिहान लगभग 7:15 भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाचल प्रदेशको चम्बामा भएको दुर्घटनामा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले आफ्ना प्रियजन गुमाएकाहरूको परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्नुभएको छ। भारतले अमेरिकी सांसदहरूले विदेशी अंशदान विनियमन संशोधन विधेयकमाथि रहेका आपत्तिहरूलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणदीप जेसवालले यो संसदले निर्णय गर्ने आन्तरिक विधायी मामिला भएको बताउनुभयो। राष्ट्रिय अन्वेषण अभिकरण एनआईएले सीमापार आतंकवादको षड्यन्त्र रचेको आरोपमा 2 व्यक्ति विरुद्ध आरोप पत्र दायर गरेको छ। यी 2 अभिव्यक्तिहरू पन्जाब र नयाँ दिल्लीमा योजनाबद्ध हमलाका लागि भारत पाकिस्तान सीमा पार गरेर आइईडी विस्फोटक पदार्थ हिरोइन तस्करीमा संलग्न रहेको आरोप छ। आज राष्ट्रले नोबेल पुरस्कार विजेता तथा राष्ट्रिय गानका लेखक रविन्द्रनाथ टेगोरलाई उहाँको 85 पुण्यतिथिमा सम्झना गरिरहेको छ। गुरुदेवको रूपमा परिचित उनको मृत्यु 7 अगस्त 1941 भएको थियो, जुन बङ्गाली पात्रमा श्रावणको 22 दिनमा पर्छ। रेलवेले ओनमको लागि केरलाका लागि विशेष रेल सेवाहरूको संख्या 112 पुर्याएको छ। यी विशेष रेलहरूले मुख्यतया तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गाना भित्रका गन्तव्यहरूमा सेवा गर्नेछन्। पूर्वी क्षेत्रीय रेलहरूले ओनम विशेष सेवाहरू उपलब्ध गराएका छन्। अनि अमेरिकाको युजिनमा आयोजित विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपको 3रो दिन भारतले आफ्नो 1लो पदक जितेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र श्रोता अपराह्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथममा स्वीकार्नुहोस् गौतम गजमेरको स्वरलाई, संगीत जीवन प्रकाश प्रधानको अनि शब्द रचना रहेको छ अजित बस्नेतको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आइआइटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभयो। गृह तथा सहकारिता मन्त्री अमित शाहले एनयुसिएफडिसीले आधुनिक पारदर्शी र भरपर्दो सेवा प्रदान गरी सहरी ब्याङ्किङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। हिमाचल प्रदेशको चम्बा जिल्लामा आज बिहान बस दुर्घटनामा 7 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ। मौसम विभागले आज राजस्थान र उडिसामा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ र अमेरिकाको युजिनमा जारी विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपको तेस्रो दिन भारतले आफ्नो पहिलो पदक जितेको छ। आशिष यादवले पुरुष पाला थ्रोमा रजत पदक आफ्नो नाम गरेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय प्रौद्योगिकी संस्थान आइआइटी दिल्लीका विद्यार्थीहरूलाई आफ्ना निर्णयहरूमा राष्ट्रिय हितलाई प्राथमिकता दिन र आफ्ना कार्यहरूले देशलाई कसरी फाइदा पुर्याउन सक्छ र यसको आवश्यकताहरू पूरा गर्न सक्छ भनेर आफैलाई सोध्न आग्रह गर्नुभयो। श्री मोदीले आइआइटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै भन्नु

0: भयो। प्रत्येक पुस्ताले आफ्नो समयका अनौठा चुनौतीहरूको सामना गर्छ र आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्छ। उहाँले आगामी 30-35 वर्षमा स्नातक विद्यार्थीहरूले गरेको कामले देशको विकसित भारतको बाटोमा महत्त्वपूर्ण प्रभाव पार्ने बताउनु भयो।
1: आप सब जानते हैं हर पीढ़ी के सामने उस टाइम पीरियड की अपनी चुनौतियां होती है और हर पीढ़ी का अपना एक राष्ट्रीय दायित्व भी होता है। साथियों, आज के इस दौर में हमारे सामने चुनौतियां भी अलग है और इसलिए हमारे दायित्व भी अलग है। अपने जीवन के अगले 30-35 साल में आप जो कुछ भी करेंगे वो विकसित भारत की हमारी यात्रा को प्रभावित करेगा।
0: प्रधानमन्त्रीले देशमा नयाँ क्षेत्रहरू देखा परिरहेको जसले युवाहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने बताउनुभयो। सेमिकन्डक्टर, अन्तरिक्ष र ड्रोनको उदाहरणहरू उद्धृत गर्नुहुँदै उहाँले भन्नुभयो, भारत र सबै क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा काम गरिरहेको छ। श्री मोदीले यो आत्मनिर्भरता पहलले विकसित भारत निर्माणको लागि बलियो जगको रूपमा काम गर्ने बताउनुभयो।
1: आज भारत इकोनोमिक सेल्फ रिलायन्स, टेक्नोलॉजिकल सेल्फ रिलायन्स, इंडस्ट्रियल सेल्फ रिलायंस, ऐसे हर सेक्टर में आत्मनिर्भर बनने के लिए काम कर रहा है। यही विकसित भारत की मजबूत नींव का सबूत है। इस मजबूत नींव पर आपको एक भव्य सुंदर विकसित भारत का निर्माण करना है।
0: श्री मोदीले सामाजिक सञ्जालको युगमा उत्पन्न हुने विचलनहरूको बारेमा पनि आफ्नो धारणा राख्नुभयो। उहाँले भन्नुभयो, विद्यार्थीहरूले तलब, रोजगार वा कार्यक्षेत्रको आधारमा आफूलाई अरूसँग तुलना गर्नबाट जोगिनुपर्छ। श्री मोदीले भन्नुभयो, जीवन कुनै लिडर बोट होइन र कसैको यात्रा अरूसँगको प्रतिस्पर्धा होइन, आफैसँगको प्रतिस्पर्धा हो। उहाँले विद्यार्थीहरूलाई हरेक दिन अघिल्लो दिनभन्दा राम्रो बन्न प्रयास गर्न आग्रह गर्नुभयो। यस अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्रीको दृष्टिकोणले भारतको शिक्षा प्रणालीलाई विद्यार्थी केन्द्रित अनुसन्धानमा आधारित र भविष्यका लागि तयार बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले भारतका संस्थाहरूमा नयाँ विश्वास जगाएका छन्। उहाँले भन्नुभयो, देशका क्याम्पसहरूले स्नातक मात्र नभई नवप्रवर्तक, अनुसन्धानकर्ता र राष्ट्र निर्माताहरू पनि उत्पादन गर्न सक्षम रहेको बताउनुभयो। आइआइटी दिल्लीको बोर्ड अफ गभर्नर्सका अध्यक्ष हरिश साल्वे र आइआइटी दिल्लीका निर्देशक प्रोफेसर रगन बनर्जी पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा प्रधानमन्त्रीले आइआइटी दिल्लीमा परम प्रज्ञा नामक उच्च दक्षता कम्प्युटिङ सुविधाको पनि उद्घाटन गर्नुभयो। गृह तथा सहकारिता मन्त्री अमित शाहले NUCFDCले आधुनिक, पारदर्शी र भरपर्दो सेवा प्रदान गरी सहरी ब्याङ्किङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। सहकारीहरूमा अम्ब्रेला अर्गनाइजेसन एक केन्द्रीय शासक वा सहयोगी निकाय हो जुन धेरै स्वतन्त्र सहकारीहरूद्वारा गठित हुन्छ। मुम्बईको फोर्ट क्षेत्रमा ICICI ब्याङ्कको नयाँ कार्यालय परिसरको उद्घाटन गर्नुहुँदै श्री शाहले सबै सहकारी ब्याङ्कहरूलाई अम्ब्रेला अर्गनाइजेसन र सेक्युरिटी अपरेसन सेन्टरमा जोडिन आग्रह गर्नुभयो। उहाँले सहकारी ब्याङ्कको उद्देश्य नाफा कमाउने मात्र नभएर जनताको आकांक्षा पूरा गर्ने बताउनुभयो। केन्द्रीय सहकारिता मन्त्रीले विभिन्न सम्बन्धित सेवाहरूको पनि शुभारम्भ गर्नुभयो। श्री शाहले समृद्ध भारत निर्माणका लागि भारतीय स्वयं समृद्ध हुनु आवश्यक रहेको पनि बताउनुभयो। यसका लागि पुँजी बजार मात्रैले पुग्दैन, त्यसका लागि समानान्तर स्वरोजगारी प्रणालीको विकास गर्नुपर्ने र यसमा सहरी सहकारी ब्याङ्कको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
2: मेरा जो कोऑपरेटिव का समझ है, बड़ा व्यापार करने के लिए छोटे छोटे लोगों की कोऑपरेटिव बनाकर छोटी पूंजी से बहुत बड़ी पूंजी निर्मित कर बड़ा व्यापार किया जा सकता है। अमूल आज 1,25,000 करोड़ का व्यापार करता है। इपको, क्रिपको, एक जमाने में लिज्जत पापड़, ये किसी में भी पूंजी का निवेश 50 रुपया से ज्यादा नहीं है और आज अमूल विश्व का खाद्य पदार्थों का सबसे ज्यादा लोकप्रिय ब्रांड बन व्यापार कर रहा है।
0: हिमाचल प्रदेशको चम्बा जिल्लामा आज बिहान बस दुर्घटनामा 7 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार दुर्घटना बिहान 7:15 भएको हो। प्रारम्भिक जानकारी अनुसार बस बौरागढबाट चम्बा गइरहेको थियो। चालु आन्च मोड नजिकै चालकले नियन्त्रण गुमाए र बस सडकबाट तल अर्को सडकमा खसेको थियो। घाइते मध्ये 6 जनालाई थप उपचारको लागि पण्डित जवाहरलाल नेहरू सरकारी मेडिकल कलेज तथा अस्पताल चम्बामा रेफर गरिएको छ। चम्बाका पुलिस अधीक्षक विजय सकलानीले दुर्घटनाको जानकारी

0: भारतीय जहाज र नाविकहरूको सुरक्षाको बारेमा श्री जयसवालले भन्नुभयो, भारतले यस मुद्दालाई सर्वोच्च प्राथमिकता दिदछ। उहाँले भन्नुभयो, खाडी क्षेत्रमा रहेका भारतीय मिसनहरू सम्बन्धित देशहरूको नौवहन मन्त्रालय र समुद्री अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन्। जम्मू कश्मीरमा प्रतिकूल मौसम र जम्मू श्रीनगर राष्ट्रिय राजमार्गका धेरै स्थानहरूमा खराब सडक अवस्थाका कारण आज जम्मूबाट बालटालसम्मको श्री अमरनाथ यात्रा स्थगित गरिएको छ। यद्यपि बालटालबाट पवित्र गुफासम्मको यात्रा सामान्य रूपमा जारी छ। बिहानदेखि 1200 भन्दा अधिक तीर्थयात्रीहरूले पूजा गरेका छन्। पहिले नै पूजा गरिसकेकाहरूलाई जम्मूतिर जान अनुमति दिइएको छ। राष्ट्रिय अन्वेषण अभिकरण एनआईएले सीमापार आतंकवादको योजना बनाएको आरोपमा दुईजना विरुद्ध आरोप पत्र दायर गरेको छ। दुईजना आरोपीहरू पन्जाब र नयाँ दिल्लीमा योजनाबद्ध हमलाको लागि भारत पाकिस्तान सीमापार गरेर आइईडी विस्फोटक पदार्थ र हेरोइन तस्करीमा संलग्न रहेको आरोप छ। हिजो एजेन्सीको मोहालाई स्थित विशेष अदालतमा पक्राउ परेका शुभम कुमार र फरार रहेका जसवीर चौधरी विरुद्ध आरोप पत्र दायर गरिएको थियो। रेलवेले ओणमको लागि केरलमका विशेष रेल सेवाहरूको संख्या 112 पुर्याएको छ। यी विशेष रेलहरूको मुख्यतया तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाभित्रका गन्तव्यहरूमा सेवा गर्नेछन्। पूर्वी क्षेत्रीय रेलहरूको लागि पनि ओणम विशेष सेवाहरू उपलब्ध छन्। राष्ट्रले आज नोबेल पुरस्कार विजेता तथा राष्ट्रिय गानका लेखक रविन्द्रनाथ ठाकुरलाई उनको 85 पुण्यतिथिमा सम्झिरहेको छ। मौसम विभागले आज राजस्थान र उडिसामा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। विभागका अनुसार आज लक्षद्वीप, उत्तरी आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराईकलमा बिजुली र तेज हावासँगै मेघगर्जन र चट्याङ पर्ने सम्भावना छ। अमेरिकाको युजिनमा जारी विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपको तेस्रो दिन भारतले आफ्नो पहिलो पदक जितेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आइआइटी दिल्लीको 97 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभयो। गृह तथा सहकारिता मन्त्री अमित शाहले NUCFDCले आधुनिक, पारदर्शी र भरपर्दो सेवा प्रदान गरी सहरी ब्याङ्किङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। हिमाचल प्रदेशको चम्बा जिल्लामा आज बिहान बस दुर्घटनामा 7 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। र अमेरिकाको युजिनमा जारी विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपको तेस्रो दिन भारतले आफ्नो पहिलो पदक जितेको छ। आशिष यादवले पुरुष पाला थ्रोमा रजत पदक आफ्नो नाम गरेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ लोकगीत हीरादेवी वाइबाको स्वरमा।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक दिव्यतम अधिकारी. विषय रहेको छ भारतले जयपुरमा 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठक सफलतापूर्वक सम्पन्न गर्यो. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. भारतको 2026 ब्रिक्सको अध्यक्षतामा बिहिबार राजस्थानको जयपुरमा 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठक सफलतापूर्वक सम्पन्न भयो. बैठकले नयाँ औद्योगिक क्रान्तिमा ब्रिक्स साझेदारी पार्ट एनआईआर अन्तर्गत मन्त्री स्तरीय संलग्नतालाई समापन गर्न ब्रिक्स सदस्य देशहरूका उद्योग मन्त्रीहरू अनि वरिष्ठ प्रतिनिधिहरूलाई एकसाथ ल्यायो. लचिलोपन नवप्रवर्तन सहयोग र दिगोपनको लागि निर्माण विषयवस्तु अन्तर्गत आयोजित बैठकले सदस्य देशहरूलाई औद्योगिक क्षमताहरू सुदृढ पार्न प्राविधिक रूपान्तरणको उपयोग गर्न र सहयोगी कार्यको लागि बढी अवसरहरू सृजना गर्न छलफल गर्न प्लेटफर्म प्रदान गर्यो. बैठकलाई सम्बोधन गर्दै केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री सिआइएम श्री पीयूष गोयलले जयपुरमा प्रतिनिधिहरूलाई स्वागत गर्दै यसलाई आधुनिक औद्योगिक अर्थतन्त्रको आकांक्षासँग शताब्दियौँ पुरानो शिल्पकलालाई निर्बाध रूपमा मिश्रण गर्ने सहरको रूपमा वर्णन गर्नुभयो. मन्त्रीले जोड दिनुभयो कि द्रुत रूपमा विकसित भइरहेको परिदृश्यमा हामीले आकांक्षाहरूलाई व्यवहारिक नवीनता र सहयोगमा परिणत गर्न आवश्यक छ. उहाँले ब्रिक्स देशहरूले लचिलो उद्योगहरू निर्माण गर्न आफ्नो पूरक शक्तिहरूको उपयोग गर्नपर्ने कुरामा जोड दिनुभयो अनि पार्ट एनआईआर यस सहकार्यको लागि प्रमुख संयन्त्रमा विकसित भएको कुरामा प्रकाश पार्नुभयो. वाणिज्य तथा उद्योग राज्य मन्त्री श्री जितिन प्रसादले ब्रिक्स सदस्य देशहरूबीच बलियो औद्योगिक साझेदारीलाई बढावा दिने भारतको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो अनि लचिलो र समावेशी औद्योगिक भविष्य निर्माणमा सहयोग नवीनता र पारस्परिक विश्वासको भूमिकालाई पनि प्रकाश पार्नुभयो. सिआइएमले वर्ष 2009 रुसको येकातेरिनबर्गमा भएको उद्घाटन शिखर सम्मेलनबाट ब्रिक्स यात्रा सुरु भएको कुरा सम्झाउनुभयो. उहाँले 2025 ब्राजिलको अध्यक्षताको समयमा भएको नेतृत्वको प्रशंसा गर्नुभयो अनि भारतले यो विरासतलाई वृद्धिशील सक्रिय र व्यवहारिक दृष्टिकोण मार्फत अगाडि बढाउन प्रतिबद्ध रहेको कुरामा पुनः पुष्टि गर्नुभयो. उहाँले उल्लेख गर्नुभयो कि भारतको अध्यक्षताले व्यवसाय लगानीकर्ता र नवप्रवर्तकहरूबीच बढी विश्वास बढाउँदै निरन्तरता प्रदान गर्न खोज्छ र सबै ब्रिक्स सदस्यहरूको लागि ठोस परिणामहरू प्रदान गर्ने व्यवहारिक सहयोगलाई अगाडि बढाउँछ. सिआइएमले पार्ट एनआईआर मार्फत भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत हासिल भएको महत्त्वपूर्ण प्रगतिको बारेमा भेलालाई जानकारी गराउनुभयो. उहाँले ब्रिक्स सदस्य देशहरूबीच औद्योगिक सहयोगलाई गहिरो बनाउन स्थायी संस्थागत संयन्त्रहरू स्थापना गर्ने उद्देश्यले भारतद्वारा पहिचान गरिएका 4 प्राथमिक क्षेत्रहरूमा सल्लाहकार समूह र विषयगत कार्य समूहद्वारा गरिएको व्यापक छलफलको परिणामहरू पनि प्रकाश पार्नुभयो. यसमा एसएमई कार्य समूहमा सहयोगको लागि रूपरेखाको अन्तिम रूप फोटोभोल्टिक उद्योगमा कार्य समूहको लागि सन्दर्भ शर्तहरू र कार्ययोजना अपनाउने र स्टार्टअपहरूद्वारा नवप्रवर्तन नेतृत्वमा वृद्धिमा कार्ययोजनाको अन्तिम रूप दिन समावेश थियो. यसका साथै जीआईएस आधारित पूर्वाधार योजना र सहर रसद योजना सहित लचिलो उद्योग सम्बन्धित यातायात र रसद प्रणालीहरूको महत्त्वलाई प्रकाश पारिएको थियो. बैठकको एक प्रमुख परिणाम 10 ब्रिक्स उद्योग मन्त्रीहरूको बैठकको संयुक्त घोषणापत्रको अपनाइ थियो. घोषणापत्रले उद्योगहरूलाई सुदृढ पार्ने र जीवन सुधार गर्ने सहयोगका व्यावहारिक उपकरणहरूको कार्यान्वयनतर्फ संवादभन्दा बाहिर जान सदस्य देशहरूको सामूहिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ.
1: एफएम 103.5 मेगाहर्ज तथा आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एप लगायत प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म मार्फत हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला अपरान्न 3 बज्यो। अब हजुरलाई केही क्षण मनोरञ्जन गराउनेछौँ हिन्दी फिल्म सङ्गीतबाट। त प्रथममा राखिरहेछौँ हिरो चलचित्रबाट लता मङ्गेशकर अनि मनोहर उदासको स्वरलाई। सङ्गीत लक्ष्मीकान्त प्यारेलालको निशब्द रचना रहेको छ आनन्द बक्सीको।

आरडी बर्मनको संगीत आनन्द बक्सीको शब्द रचनामा अब राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति बेताब चलचित्रबाट। युगल आवाज छ सबिर कुमार अनि लता मङ्गेशकरको।

संगीत आरडी वर्मनको, शब्द आनन्द बक्सीको युगल स्वर, लता मंगेशकर अनि किशोर कुमारको राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति मेहबुबा चलचित्रबाट।

0: श्रोता अब सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। असममा बाढीको संकट अझै पनि गम्भीर छ। राज्यमा मृत्यु हुनेको संख्या 98 पुगेको छ। असम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो मृत्यु चराइदेव जिल्लामा रेकर्ड गरेको छ। यद्यपि राहतको कुरा के छ भने बाढी प्रभावित जिल्लाहरूको संख्या अब घटेर 13 झरेको छ। राज्यमा अझै पनि 155,000 भन्दा बढी मानिसहरू बाढीबाट प्रभावित छन्। सबैभन्दा बढी प्रभावित जिल्ला गोलाघाट हो, जहाँ लगभग 59,000 मानिसहरू बाढीबाट प्रभावित छन्। यसपछि शिवसागर र जोरहाट जिल्लाहरू सबैभन्दा बढी प्रभावित छन्। तथापि असम प्रशासन अनि राहत टोली लगातार प्रभावित क्षेत्रमा राहत अनि बचाउ कार्यमा लागि परेका छन्। मिजोरमका मुख्यमन्त्री लाल दुहोमाले नयाँ दिल्लीमा गुगल फर एजुकेशन ब्रिक्स उद्यमी गठबन्धन भारत इन्डिया टुडे समूहका प्रतिनिधिहरूसँग विविध विषयमा बैठकहरू गर्नुभयो। यी बैठकहरू एआई लगानीका अवसरहरू, पर्यटन प्रवर्धन र राज्यको राष्ट्र प्रोफाइल बढाउनमा केन्द्रित थिए। एक आधिकारिक विज्ञप्ति अनुसार गुगल प्रतिनिधि मण्डलले मिजोरम स्कुलका शिक्षकहरूलाई उनीहरूको डिजिटल सिपहरू सुदृढ पार्न र शिक्षामा एआईको प्रभावकारी अपनाउन समर्थन गर्न निशुल्क एआई तालिम प्रदान गर्ने प्रस्ताव राख्यो। पछि मुख्यमन्त्रीले ब्रिक्स उद्यमी गठबन्धन भारतका ग्लोबल अध्यक्ष र सिइओ डाक्टर भास्कर ज्योति सोनोवालसँग भेट गर्नुभयो र एआई, कार्बन क्रेडिट, प्रविधि, पर्यटन, सुरक्षा र युवा विकास लगायत विभिन्न क्षेत्रहरूमा सम्भावित सहयोगको बारेमा बातचित गर्नुभयो। राज्यसभा सांसद केएल लाल तलु, आङ्किमा जोअनकोका अध्यक्ष जेके डाङजुवाला र सरकारी सल्लाहकार रेणु शर्मा बैठकमा उपस्थित हुनुहुन्थ्यो। नागाल्यान्डको 14 विधानसभाको 9 सत्र आगामी महिना 1 सेप्टेम्बर 9:30 विधानसभा भवनमा सुरु हुनेछ। विधानसभा सचिव ख्रु ओहित हितु ओनुओ रियोले भन्नुभयो, राज्यपालले भारतीय संविधानको अनुच्छेद 174(1) अन्तर्गत सत्र बोलाउनु भएको छ। अरुणाचल प्रदेशको नामसाईमा मतदाता सूचीको विशेष गहन पुनरीक्षणलाई लिएर एक समीक्षा

0: बैठक आयोजित गरियो। बैठकको अध्यक्षता मतदाता सूची पर्यवेक्षक डुली कामदुकले गर्नुभयो। उहाँले भन्नुभयो, कोही पनि मतदाता भारतीय नागरिक मतदाता सूचीबाट बाहिर पर्नुहुँदैन। उहाँले भन्नुभयो, निर्वाचन आयोगको दिशानिर्देश अनुसार मतदाता सूचीको पुनरीक्षणको काम स्वतन्त्र, निष्पक्ष, पारदर्शी र त्रुटिरहित तरिकाले गर्ने निर्देश दिनुभयो। बैठकमा उपायुक्त, सहजिल्ला चुनाव अधिकारी लोपसाङ छिरिङ, मतदाता पञ्जीकरण अधिकारी र राजनीतिक दलहरूका प्रतिनिधि सामेल थिए। अरुणाचल प्रदेशको इटानगर क्यापिटल रिजनमा जिल्ला प्रशासनले भोलि 8 बजेदेखि 9 बजेसम्म सिभिल डिफेन्स मक ड्रिल आयोजित गर्नेछ। यो अभ्यास इटानगरको डेरा नातुङ सरकारी कलेजमा सहरव्यापी आपतकालीन तयारी अन्तर्गत गरिनेछ। राति 8 बजेर र एयर रेड साइरन बजाइनेछ अनि यसको बाद 8 बजेर 15 मिनटसम्म सम्पूर्ण इटानगर क्यापिटल रिजनमा 15 मिनटको ब्ल्याकआउट रहनेछ। प्रशासनले यस समयमा नागरिकहरूलाई लाइट बन्द राख्ने, घरभित्र रहने, आत्तिनबाट बाँच्न र पुलिस र नागरिक सुरक्षाकर्मीहरूको निर्देशनहरू पालना गर्न अपिल गरेको छ। यस समयमा ट्राफिकमा केही प्रतिबन्धहरू पनि लागू हुनेछन्। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले इम्फालमा भूमि संसाधन विभागका 8 अनलाइन पोर्टल र एलआर मणिपुर मोबाइल एप्लिकेसन लन्च गर्नुभयो। यस पोर्टलहरूको माध्यमबाट भूमि पञ्जीकरण, भूमि उपयोगमा बदलाव, भूमि आवंटन, भूमि अधिग्रहण, गाउँहरूका जीआईएस आधारित प्रबन्धन र भूमि राजस्वको अनलाइन भुक्तानी जस्ता सुविधाहरू उपलब्ध हुनेछ। यस अवसरमा राज्यका गृहमन्त्री, कला एवं संस्कृति मन्त्री, भूमि संसाधन विभागका अधिकारी र अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति थियो। अरुणाचल प्रदेशमा एसबीआई अनुसूचित जाति जनजाति कर्मचारी कल्याण सङ्घले अपतानी इन्टरडिसिप्लिनरी रिसर्च सोसाइटीको सहयोगबाट इटानगरको जेएन स्टेट म्युजियममा करियर जागरूकता कार्यक्रम आयोजित गर्यो। कार्यक्रममा ब्याङ्किङ क्षेत्र, विशेष रूपले भारतीय स्टेट ब्याङ्कमा रोजगारको अवसरहरूबारे जानकारी दिएको थियो। राज्यको विभिन्न शैक्षिक पृष्ठभूमिसित जोडेका लगभग 42 अभ्यर्थीहरूले यसमा भाग लिएका थिए। मिजोरमको विद्यार्थी सङ्गठन मिजो जिर्लाई पाओ एमजेडपीले मिजोरम लोक सेवा आयोग विरुद्धको आन्दोलनलाई तीव्र बनाउने घोषणा गरेको छ। सङ्गठनले सोमबार मिजोरम लोक सेवा आयोग कार्यालय बाहिर धरना विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। यसले आयोगभित्र आवश्यक सुधार र भर्ती प्रक्रियालाई अझ प्रभावकारी र पारदर्शी बनाउन कर्मचारी संख्या बढाउन माग गर्दछ। एमजेडपीले केही दिनअघि आइजोलमा रहेको आयोगको कार्यालय बाहिर पनि विरोध प्रदर्शन गरेको थियो। सङ्गठनले आयोगले सुधार लागू नगरेसम्म यसको आन्दोलन जारी रहने बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3 बजेर 45 मिनटमा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, अब प्रस्तुत छ आधुनिक अनि लोकगीतको कार्यक्रम गीत संगीत। संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो भावना, संस्कृति र जीवनका अनुभूतिहरूलाई एकै सूत्रमा बाँध्ने अनुपम कला पनि हो। र श्रोता, आधुनिक गीतले समयको परिवर्तन, नयाँ सोच र वर्तमान जीवनका अनुभूतिहरूलाई स्वर दिन्छ भने लोकगीतले हाम्रो परम्परा, संस्कृति र मौलिक पहिचानलाई जीवन्त राख्दछ। आजको यस प्रस्तुतिमा हामी यिनै दुई विधाहरूलाई सुन्दर सङ्गम लिएर आएका छौँ। त कार्यक्रम गीत सङ्गीतको प्रथम प्रस्तुति राखिरहेछौँ स्नेहश्री थापाको स्वरमा। संगीत अनि शब्द रहेको छ बेग बसन्त थापाको।

रतन सुब्बा अनि राजन आलेको शब्द अनि राजन आलेकै संगीतमा राखिरहेछौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति वसन्त खातीको स्वरमा।

गीत संगीत कार्यक्रममा अब अघिल्लो प्रस्तुति राखिरहेछौ बानिका प्रधानको स्वरमा। संगीत जीवन अधिकारीको नि शब्द रचनाकार गौरी प्रधान सुब्बाको।

शशिकला शर्मा अनि गणेश डुङ्गेलको युगल आवाजमा राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति जय राईको संगीत अनि थमन नौबाङको शब्दमा।

0: गीत संगीत कार्यक्रमको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सेमिकन्डक्टर, अन्तरिक्ष र ड्रोन जस्ता उदयमान क्षेत्रहरूमा आत्मनिर्भरताले विकसित भारतको बलियो जग बसाल्नेछ। श्री मोदीले आईआईटीका विद्यार्थीहरूलाई आफ्नो निर्णयमा राष्ट्रिय हितलाई सर्वोपरि राख्न आग्रह गर्नुभयो। झारखण्ड सरकारले जेपीएससी र जेएसएससी परीक्षामा भएको कथित अनियमितताबारे प्रदर्शनकारी विद्यार्थीहरूसित दोस्रो चरणको वार्ता गरेको छ। जम्मूदेखि बालतालसम्मको अमरनाथ यात्रा खराब मौसमका कारण स्थगित गरिएको छ। भारतले सुडानमा शैक्षिक पूर्वाधारलाई लक्षित गर्नेहरू विरुद्ध तत्काल वैश्विक कार्यवाही र कडा जवाबदेहिताको माग गरेको छ र भारतीय ब्याडमिन्टन खेलाडी अस्मिता चालिहा दक्षिण कोरिया मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनलमा पुगेकी छिन्। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय प्रौद्योगिकी संस्थान आईआईटी दिल्लीका विद्यार्थीहरूलाई आफ्ना निर्णयहरूमा राष्ट्रिय हितलाई सर्वोपरि राख्न र आफ्ना कार्यहरूले देशलाई कसरी फाइदा पुर्याउन सक्छ र यसको आवश्यकताहरू कसरी पूरा गर्न सक्छ भनेर स्वयंलाई प्रश्न गर्न आग्रह गर्नुभएको छ। श्री मोदीले यो कुरा आईआईटी दिल्लीको 57 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भन्नुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, प्रत्येक पुस्ताले आफ्नो समयको अनौठो चुनौतीहरूको सामना गर्दछ र आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्दछ। प्रधानमन्त्रीले देशमा नयाँ क्षेत्रहरू देखा पर्दै गएको र युवाहरूका लागि नयाँ अवसरहरू प्रदान गरिरहेको बताउनुभयो। उहाँले सेमिकन्डक्टर, अन्तरिक्ष र ड्रोन जस्ता क्षेत्रहरूको उदाहरण दिँदै भन्नुभयो, भारतले सबै क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा काम गरि रहेको छ। श्री मोदीले भन्नुभयो, आत्मनिर्भरताको यो पहलले विकसित भारत निर्माणको लागि एक मजबुत

0: बादशाह
1: जब हम बड़े गोल्स को अचीव करने के लिए प्रारंभ करते हैं तो एक बड़ा डिस्ट्रक्शन भी हमारे सामने आता है। ये डिस्ट्रक्शन होता है एक दूसरे से कंपैरिजन का। लेकिन याद रखिए, जिंदगी कोई लीडर बोर्ड नहीं है, आपकी असली दौड़ किसी और से नहीं खुद अपने आप से है। हर दिन कल से बेहतर बनने की कोशिश करते रहिएगा।
0: यस अवसरमा शिक्षा मन्त्री प्रहलाद जोशीले भन्नुभयो, प्रधानमन्त्रीको दृष्टिकोणले भारतको शिक्षा प्रणालीलाई विद्यार्थी केन्द्रित, अनुसन्धान आधारित र भविष्यका लागि तयार बनाएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले देशका संस्थानहरूमा नयाँ विश्वास जगाउनु भएको छ। उहाँले थप भन्नुभयो, देशका क्याम्पसहरू स्नातक मात्र नभएर नवप्रवर्तक, शोधकर्ता र राष्ट्र निर्माता पनि तयार गर्नमा सक्षम छन्। यस अवसरमा प्रधानमन्त्रीले आईआईटी दिल्लीमा परम प्रज्ञा नामक एक उच्च दक्षता कम्प्युटिङ सुविधाको पनि उद्घाटन गर्नुभयो। दिल्ली सरकारले उच्च शिक्षाको क्षेत्रमा एक ऐतिहासिक कदम चाल्दै राष्ट्रिय राजधानीमा निजी विश्वविद्यालयहरूको स्थापना र कानूनी मान्यता दिने सम्बन्धित मस्यौदा विधेयकलाई अनुमोदन गरेको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भन्नुभयो, यस विधेयकको उद्देश्य दिल्लीमा विश्वस्तरीय निजी विश्वविद्यालयहरू स्थापना गर्नु, आधुनिक, पारदर्शी र प्रभावकारी कानूनी रूपरेखा तयार गर्नु हो। झारखण्डमा आज जेपीएससी र जेएसएससी भर्ती परीक्षामा भएको कथित अनियमिततालाई लिएर जारी गतिरोध अब समाधानतर्फ अघि बढ़िरहेको छ। राज्य सरकार र प्रदर्शनकारी विद्यार्थीहरूका विभिन्न समूहहरूबीच दोस्रो चरणको उच्च स्तरीय वार्ता आज आयोजित गरियो। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
2: आज रांची के स्टेट गेस्ट हाउस में सरकार द्वारा गठित मंत्रियों की विशेष कमेटी और छात्र संगठनों के बीच दूसरे दौर की वार्ता सकारात्मक माहौल में संपन्न हुई। सरकार की ओर से मंत्रियों ने स्पष्ट किया कि वे व्यापक परीक्षा सुधारों के लिए प्रतिबद्ध हैं। पारदर्शिता सुनिश्चित करने के लिए सरकार ने एक आधिकारिक फीडबैक ईमेल आईडी भी जारी की है, जिस पर छात्र और सभी हितधारक अपने सुझाव भेज सकते हैं। सरकार इन सभी सुझावों के आधार पर मुख्यमंत्री हेमंत सोरेन की अध्यक्षता में अंतिम निर्णय लेगी। हालांकि छात्र प्रतिनिधियों ने वार्ता पर संतोष जताया है, लेकिन कहा है कि मांगों पर ठोस और लिखित आदेश आने तक उनका शांतिपूर्ण आंदोलन जारी रहेगा। इस बीच परीक्षा गड़बड़ी मामले की जांच कर रही सीआईडी ने भी अपनी कार्रवाई तेज कर दी है और आयोग के 3 वर्तमान सदस्यों को पूछताछ के लिए समन भेजा है। महविश रहमान, आकाशवाणी समाचार, रांची।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। गृह तथा सहकारिता मन्त्री अमित शाहले अम्रेला अर्गनाइजेशनले शहरी ब्याङ्किङ क्षेत्रमा आधुनिक, पारदर्शी र भरपर्दो सेवाहरू प्रदान गरेर त्यसमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। सहकारी समितिमा अम्रेला अर्गनाइजेशन केन्द्रीय शासी वा सहायक निकाय हुँदछ, जसको गठन धेरै स्वतन्त्र सहकारी संस्थाहरूद्वारा गरिन्छ। मुम्बईको फोर्ट क्षेत्रमा राष्ट्रिय सहकारी वित्त तथा विकास निगमको नयाँ कार्यालय परिसरको उद्घाटन गर्दै श्री शाहले सबै सहकारी ब्याङ्कहरूलाई अम्रेला अर्गनाइजेशन र सुरक्षा सञ्चालन केन्द्रमा जोडिन आग्रह गर्नुभयो। उहाँले सहकारी ब्याङ्कहरूको उद्देश्य केवल लाभ कमाउनु मात्र नभएर जनताको आकांक्षा पूरा गर्नु रहेको बताउनुभयो। केन्द्रीय सहकारी मन्त्रीले धेरै सम्बन्धित सेवाहरूको पनि शुभारम्भ गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ, बिहारबाट पहिलो पटक अस्ट्रेलियामा 18 मेट्रिक टन जीआई ट्याग गरिएको मिथिला मखाना निर्यात गरिएको छ। श्री गोयलले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, दरभंगाका किसानहरूबाट सोझै खरिद गरिएको यो खेपबाट उनीहरूले बजार मूल्यको तुलनामा लगभग 18% बढी लाभ पाएका छन्। जम्मू कश्मीरमा खराब मौसम र जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा धेरै ठाउँहरूमा सड़कको खराब स्थितिलाई ध्यानमा राख्दै आज जम्मूबाट बालटाल तर्फको श्री अमरनाथ जी यात्रा रोकिएको छ। यद्यपि बालटालबाट पवित्र गुफासम्मको यात्रा सामान्य रूपमा जारी छ। बिहानदेखि 2500 भन्दा बढी तीर्थयात्रीहरूले दर्शन गरिसकेका छन्। पहिले नै दर्शन गरिसकेका यात्रीहरूलाई जम्मूतर्फ जान अनुमति दिए गरिएको छ।

हिमाचल प्रदेशको चम्बा जिल्लामा आज बिहान एक निजी बस दुर्घटनामा 7 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। राज्य आपतकालीन सञ्चालन केन्द्र अनुसार यो दुर्घटना बिहान 7:15 भएको हो। प्रारम्भिक जानकारी अनुसार बस ब्यारकडरबाट चम्बा जाँदै थियो। चालु आँच मोड नजिकै चालकले गाडीको नियन्त्रण गुमाएपछि बस सड़कबाट तल अर्को सड़कमा खस्यो। दुर्घटनाको कारणहरूको जाँच भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउने 7 जनाको अझै पहिचान हुन सकेको छैन। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। मध्यप्रदेशको भोपालमा ब्रिक्स देशहरूका संस्कृति मन्त्रीहरूको बैठक आजदेखि शुरू भएको छ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतको उपस्थितिमा भएको बैठकमा सदस्य देशहरूको सांस्कृतिक सम्पदा संग्रहालय रचनात्मक अर्थव्यवस्था र सांस्कृतिक आदान प्रदान लगायत विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भारतले सुडानमा शैक्षिक पूर्वाधारलाई लक्षित गर्नेहरू विरूद्ध तत्काल वैश्विक कार्यवाही र कडा जवाबदेहिताको माग गरेको छ। सुडानमा संघर्षका कारण विगत 3 वर्षमा 1,70,00,000 भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। भारतीय ब्याडमिन्टन खेलाडी अस्मिता चालिहा दक्षिण कोरियाको आसानमा जारी कोरिया मास्टर्स सुपर 300 ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनलमा पुगेकी छन्। अस्मिताले आज सेमी फाइनलमा आफ्नै देशकी रक्षिता रामराजलाई पराजित गरेकी हुन्। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा सुन्नुहोस् यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सेमी कन्डक्टर अन्तरिक्ष ड्रोन जस्ता उदयमान क्षेत्रहरूमा आत्मनिर्भरताले विकसित भारतको बलियो जग बसाल्नेछ। श्री मोदीले आईआईटीका विद्यार्थीहरूलाई आफ्नो निर्णयमा राष्ट्रिय हितलाई सर्वोपरि राख्न आग्रह गर्नुभयो र झारखण्ड सरकारले जेपीएससी र जेएससी परीक्षामा भएको कथित अनियमितताबारे प्रदर्शनकारी विद्यार्थीहरूसित 2 चरणको वार्ता गरेको छ। समाचार पूरा भयो।

0: श्रोता समय यस बेला अपराह्न 4 बज्यो। एफएम 103.5 मेगाहर्ज तथा आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एप लगायत प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म मार्फत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ नेपाली वार्ताको कार्यक्रम।
1: नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ बाग्राकोट निवासी, नेपाली साहित्यमा निबन्ध विधामा कलम चलाइरहनुभएका एकजना लोकप्रिय निबन्धकार, कवि एवं पत्रकार अजय खड्का, र यहाँलाई यस कार्यक्रममा हामी हार्दिक स्वागत जनाउँदछौँ।
2: नमस्कार र धन्यवाद संयोगजी यस अवसर दिनुभएकोमा।

0: तपाईँले निबन्ध विधामा काम गर्नुभएको धेरै भएको छ। तपाईँको एउटा निबन्ध सङ्ग्रह पखेटा चलुन्जेल प्रकाशित भइसकेको छ र आजको कार्यक्रममा हामी यही निबन्ध विषयमा नै वार्ता गर्नेछौँ, कुराकानी गर्नेछौँ। र सर्वप्रथममा प्रायः जसो साहित्यकारहरूले कविता अथवा कथा, गजल, रुबाईहरूबाट आफ्नो साहित्यिक यात्रा अगाडि बढेको हामीले चाल पाएका छौँ, तर तपाईँले पहिलो पुस्तक नै निबन्धको पुस्तक निकाल्नुभयो, होइन? यो चाहिँ कताबाट, कहाँबाट प्रेरणा आयो तपाईँलाई यसमा?
1: मैले कविताबाट यात्रा सुरु गरेको भए तापनि, जस्तै विभिन्न समाचार पत्रहरूमा, म्यागजिनहरूमा समसामयिक लेखहरू अनि जुन चाहिँ एउटा कलम स्तम्भ लेखनहरू सुरु गरेपछि चाहिँ विशेष गरेर स्तम्भ लेखनमा समसामयिक विषयमा टिप्पणीहरू आफ्नो विचारहरू लेख्ने क्रममा चाहिँ जुन मेरो भाषा शैली हेरेर कतिपय मेरा आत्मीय मित्रहरू जानिपकारहरूले चाहिँ होइन तपाईँ कवितामा भन्दा निबन्धमा चाहिँ राम्रो प्रकारले खुल्नु हुँदो रहेछ, विचारलाई अझ प्रष्ट गरेर तपाईँको विश्लेषण क्षमता पनि धेरै छ, कवितामा जति कुराहरू भन्न चाहनुभएको त्यति पोखिएर आएन, तर निबन्धमा चाहिँ मजाले आयो, सरल आयो, तपाईँको भाषा शैली पनि बडो राम्रो र निबन्धमै तपाईँ लागि पढ्नुहोस् र निबन्ध केही कृति निकाल्नुमा चाहिँ अब

0: तपाईँहरू लाग्नुभयो भनेदेखि चाहिँ एकदम राम्रो हुन्छ भन्ने उसले म लेख्न थालेको धेरै वर्षपछि नै यो किताब निस्केको हो र 2015 चाहिँ यो किताब प्रकाशित भएर आयो र यसमा निस्किनुमा चाहिँ मेरो साथीभाइहरू इष्टमित्रहरू सबैको ठुलो योगदान छ र सबभन्दा विशेष चाहिँ हाम्रो रूपेश शर्मा समीक्षक उहाँकै अब विशेष निबन्धै निकाल्नुपर्छ भन्ने उहाँले गचगचाउँदाखेरि चाहिँ यो निस्केन गएको
1: निबन्ध साहित्य हाम्रो नेपाली साहित्यमा है वर्तमानमा कस्तो किसिमले अगाडि बढिरहेको छ यसको
0: अहिले बिस्तारी चाहिँ अब हामीले पहिला त निबन्ध भनेको त गाईको निबन्ध होइन घोडाको निबन्ध पाठशालाको निबन्ध निबन्ध भनेको त त्यस्तै मात्रै होला भन्ने सोच्ने गर्थ्यौँ तर अहिले अब साहित्यका फाँटलाई मजाले आएर बुझ्दा हेर्दा लक्ष्मीप्रसाद देवकोटाले थुप्रै महाकाव्यहरू लेख्नुभयो होइन तर उहाँलाई विशेष गरेर मुनामदनले अनि लक्ष्मी निबन्ध सङ्ग्रह जुन चाहिँ छ उहाँको निबन्धकारिताले नै चिनायो शङ्कर लामिछानेदेखि लिएर थुप्रै अरू हृदय चन्द्रसिंह प्रधानलाई अनि हामीले यहाँ रामलाल अधिकारीलाई पनि देख्छौँ निबन्धले नै उहाँलाई एकदम रामकृष्ण शर्मा थुप्रैजनालाई देख्यौँ र अहिले पनि चाहिँ अब यहाँ बुझ्दाखेरि चाहिँ नेपाली साहित्यमा निबन्ध भनेको त निकै फाँटिलो विधा रहेछ यसमा त धेरै कुराहरू मजाले भन्न सकिँदो रहेछ भन्ने चाहिँ अब विशेष गरेर त्यो कुराहरू अब देखिन आएपछि चाहिँ अहिले निबन्धका विभिन्न टेस्टहरू फ्लेभरहरू अहिले त निर्बन्ध भनेर पनि धेरै नेपालमा अब लेखकहरू लागिपरेका छन् यतै पनि निबन्धका कृतिहरू थुप्रै आइरहेका छन् त्यस कारणले गर्दाखेरि चाहिँ पहिला अब एक समयमा चाहिँ हामी निबन्ध भन्दाखेरि जुन हाम्रो बुझाइ थियो होइन यस्तो खाले मात्रै चाहिँ अब स्कुलमा पढिने र लेखिने मात्रै निबन्ध हो भन्नेदेखि लिएर बढेर चाहिँ अहिले निबन्ध एकदमै फाँटिलो भइरहेछ जस्तो अब महाकाव्यहरू आजकलभरि लेखिन छोड्यो तर निबन्धको चाहिँ एकदम सङ्ख्या बढिरहेको मलाई बोध हुन्छ अनि मैले यहाँ लेखेको चाहिँ अब निबन्धहरूमा केही थुप्रै प्रकारका छन् आत्मपरक नै मेरा निबन्ध बेसी छन्
1: हामीले अब कथा र निबन्धमा चाहिँ के कस्तो भिन्नता छुट्याउन सक्छौँ
0: कथा र यसमा आख्यान र यो यसमा त यो पराख्यान अब आख्यानदेखि बाहिर हो बरु कविता र निबन्ध चाहिँ एकदमै नजिकको साइनो छ भनेदेखि चाहिँ कथा उपन्यास चाहिँ अलिकति भिन्दै हो त्यसमा अब त्यो कथा बुन्नु पर्यो होइन कहाँ लगेर अन्त गर्नु पर्यो भाषा कथा वस्तु इत्यादि तर निबन्धमा कथा वस्तु भन्ने कुरा
1: निबन्धमा चाहिँ बन्धन हुँदैन
0: हजुर एकदमै कुनै पनि विषयमा तपाईँले होइन त्यसका पक्ष विपक्षहरू केलाई कुलाई गर्दै आफ्नो विश्व दृष्टिकोण अनुसार कुनै पनि चिजलाई तपाईँले उयो गर्न सक्नुहुन्छ जस्तै अब यहाँनिर अब आकाशवाणी खरसाङको बारेमा निबन्ध लेख्नुहोस् भन्यो भनेदेखि अब यसको मैले इतिहास लेखेर वर्तमान इत्यादि अब स्वतन्त्र प्रकारले मैले यसको उयो लेख्न सक्छु तर आकाशवाणी खरसाङमाथि कथा लेख्नुहोस् भन्यो भनेदेखि मलाई अब होइन अब त्यसको लागि त धेरै उयो चाहियो नि त यसलाई कथाको रूपमा कसरी परिणत गर्नु कस्तो एउटा बेग्लै प्रकारको योग्यता र प्रतिभा चाहियो भनेदेखि निबन्ध लेख्नुको लागि बेग्लै प्रतिभा हो र त्यस कारणले गर्दाखेरि अलिक धेरै फरक चाहिँ विधा हो भन्ने मेरो कुरा
1: तपाईँले निबन्ध बाहेक अरू के लेख्नुहुन्छ
0: निबन्ध बाहेक चाहिँ अब निबन्ध चाहिँ एउटा समय चाहियो लेख्नुको लागि एकैचोटि खतम हुँदैन यो लेख्न थालेपछि होइन एक दुई दिन लाग्छ चार पाँच दिन लाग्नु सक्छ कोही बेला महिनाउ पनि लाग्छ भनेदेखि चाहिँ कविता चाहिँ फट्ट चाहिँ लेखिसकिहाल्ने आफूलाई लागिहाल्ने बित्तिकै उयो चाहिँ भन्दाखेरि अब कविता हो त्यस कारणले गर्दाखेरि चाहिँ समय हुँदाखेरि र लेखिहाल्नुपर्ने सुविधामा चाहिँ कविता लेखिन्छ पर्याप्त समय हुँदाखेरि चाहिँ निबन्ध लेखिन्छ

0: हाम्रो भारतीय नेपाली साहित्यमा तपाईँलाई मनपर्ने निबन्धकारहरू चाहिँ को को हुन्छ?
1: म त रामकृष्ण शर्मा अनि रामलाल अधिकारी नै हो।
0: हजुर
1: हजुर।
0: त्यहाँदेखि यता वर्तमानमा चाहिँ हाम्रो निबन्धमा काम गरिरहने अरू व्यक्तिहरू को को हुनुहुन्छ होला?
1: म त अहिले घरिमा चाहिँ व्यङ्ग्य मजाको लेख्नेमा हाम्रो मिङ लिबाङ
0: हजुर
1: हुनुहुन्छ, उहाँको धेरै पढेको
0: हो। हजुर।
1: अरूहरू त अब मूलत निबन्धै मात्रै लेखिराख्ने त्यस्तोहरूमा त हुनुहुन्न।
0: हजुर।
1: अब निबन्ध पनि समालोचना त्यही भएकोले गर्दाखेरि निखुर त्यस्तो प्रकारले निबन्धकारको रूपमा परिचय कमाएकाहरू एकदमै थोरै छन्। तर नेपालमा धेरै छन्।
0: हजुर।
1: यता चाहिँ निबन्धलाई मात्रै लिएर अगाडि बढेकोहरू एकदमै कम्ती भएकोले गर्दाखेरि हामीले 3-4 जना 5-6 जनाको मात्रै नाम यसरी उल्लेख गर्न सक्छौँ।
0: हाम्रो नेपाली साहित्यमा निबन्धको भविष्य चाहिँ तपाईँले कस्तो देख्नुहुन्छ?
1: आजको समयमा चाहिँ अब सबै लिटरेचरहरू साहित्यहरू जे हुन्छ मोबाइलतिर होइन सोसियल मिडियातिर नै अब घुम्चिँदै पढिँदै गइरहेछ। आजको दिनमा राम्रो राम्रो कृतिहरू पनि पढ्ने पाठकहरूको उयो भइरहेको बेलामा अब आख्यानहरू चाहिँ त यद्यपि बिक्री हुँदैछन् राम्रो राम्रो किताबहरू त, तर अब निबन्ध चाहिँ एउटा क्राइसिसको उसमै छ भनौँ
0: होइन।
1: किनभनेदेखि पढ्ने पाठकहरू अहिले जेनेरेसन अहिले नयाँ छिमलकोहरू त साहित्यदेखि यति साह्रो बेसी टाढा छन्। साहित्यहरू त हाम्रो जेनेरेसन हाम्रो पुस्ता चाहिँ सकिएपछि गएपछि साहित्य पढ्नेहरू हुँदैनन् कि बा भन्ने एउटा मनमा उयो पनि आउँछ क्या।
0: हाम्रो नेपाली साहित्यमा जो पनि नयाँ कलम चलाउँदै आइरहनुहुन्छ उहाँहरूलाई निबन्धप्रति आकर्षित गराउनुको लागि चाहिँ के कस्तो प्रयोगहरू गर्नु चाहिँ जरुरी छ होला?
1: अधिकांश आएकाहरू चाहिँ प्राय अब कवितै लेख्न बढी रुचाएको देख्छौँ नयाँहरूलाई, तर निबन्धहरू लेख्नेतिर चाहिँ गएको देख्दिनँ। किनभने कविता लेख्नुको लागि चाहिँ धेरै अध्ययन गर्नु पनि परेन
0: होइन,
1: धेरै डिपमा जानु पनि परेन। कविता त फुरफुर अब त्यो उयो आयो त्यो लेखिहाल्यो त्यो भइहाल्छ, तर निबन्ध लेख्नुको लागि प्रचण्ड अध्ययन गर्नुपर्ने भएकोले गर्दाखेरि अनि त्यो निबन्ध चाहिँ बिना अध्ययन कुनै पनि चिजको बुद्धिसम्म नपुगिकन लेख्दाखेरि त्यो काँचो निबन्ध हुन्छ, त्यो भोलि आलोचनाको त्यो शिकार हुनुपर्छ। त्यस कारणले गर्दा निबन्ध चाहिँ एकदमै जिम्मेवारपूर्ण र धेरै पढेर मात्रै लेखिने एउटा विधा हो होइन। त्यस कारणले गर्दाखेरि अब नयाँ आउनेहरूको लागि चाहिँ त्यही हो, जसले अब कुनै पनि चिजहरू गहिराईमा गएर अब ज्ञानलाई आर्जन गर्न चाहन्छन् आफ्नो खोज अन्वेषण जिज्ञासालाई, त्यस्ताहरूको लागि चाहिँ एकदमै राम्रो अब यो विधा हो। किनभने उनीहरूको आफ्नो जति पनि प्राज्ञको द्वारहरू चाहिँ मजासँगले खोलिने चाहिँ विधा चाहिँ निबन्ध हो। र आउनेहरूलाई म के भन्न चाहन्छु भनेदेखि अब अहिले संसारभरि भनिन्छ नि मान्छेहरू अनेक डिप्रेसनको शिकार भइरहेका छन्, तर अब यही साहित्य मात्रै साहित्यकारहरू मात्रै चाहिँ डिप्रेसनबाट अछुत रहन सक्छन्। किनभनेदेखि उनीहरूले आफ्नो भावनालाई प्रकाश गर्ने माध्यम चाहिँ साहित्य हो, लेखेर चाहिँ उनीहरूले मनको भावना प्रकाशित गरिहाल्छन्। त्यस कारणले उनीहरू कुण्ठित हुनु पर्दैन। त्यस कारणले गर्दा कुण्ठित नहुनुको लागि कविताबाट आफ्नो मनका भावहरू उद्गार गर्नु भन्दाखेरि चाहिँ अझै निबन्धबाट चाहिँ मजाले झन् हुन्छ। त्यस कारणले गर्दा पनि डिप्रेसनको शिकार नहुनु यो कुण्ठित नहुनुको लागि पनि होइन। अनि अहिलेको जुन चाहिँ संसारमा मान्छेहरू आत्मकेन्द्रित भएर गइरहेछ, यस्तो अवस्थामा पनि एकदम यो

को चरम प्रतिस्पर्धाको बेलामा पनि अब यो सबै स्थितिबाट निकास दिने भनेको चाहिँ यही साहित्य हो। मान्छेलाई चाहिँ त्यो तनाव र अतिरिक्त चाप दबाबबाट चाहिँ उन्मुक्त गर्छ र आउँदो म अब निबन्ध प्रति रुचि राखेर आउनेको लागि चाहिँ राम्रो राम्रो निबन्ध कृतिहरू हेरेर निबन्ध भनेपछि गाईको निबन्ध त्योहरू नसोचेर निबन्ध यस्तो यस्तो पनि लेखिँदो रहेछ, निबन्धमा यस्तो रसहरू रहेछ, यस्तो टेस्टहरू रहेछ, यो फ्लेभरहरू रहेछ भन्ने चाहिँ अनेक प्रकारका ग्रन्थ अनेक ग्रन्थहरू छन् होइन। त्यो ग्रन्थहरू यहाँहरूले पढिदिएर पढिदिनु भयो भनेदेखि चाहिँ त्यहाँ निबन्धप्रतिको चाहिँ एउटा रूढ भावना त्यहाँबाट ध्वस्त भएर चाहिँ निबन्धको असली स्वाद थाहा पाउनु भयो भनेदेखि चाहिँ आफूलाई पनि आग्रही बनाउने हो भन्ने मलाई लाग्छ। र म आफ्नै किताबको त अब तपाईँहरूले पखेटा चलुन्जेल तेस्रो संस्करण निस्किने सङ्घारमा छ होइन, नेपालबाट प्रकाशित हुँदैछ। निबन्ध चल्दैन होला, बिक्री हुँदैन होला, निबन्ध को पढ्छन् भन्ने खाले एउटा भइरहेको बेलामा मेरो तेस्रो पल्ट यो तेस्रो संस्करण निस्किँदैछ भन्नु मतलब निबन्धमा पनि कथा र उपन्यासहरू अरू अरू विधाभन्दा पनि धेरै यसमा पनि हुँदो रहेछ, यसको पनि पकड रहेछ, यसको पनि प्रभाव रहेछ भन्ने यहाँबाट थाहा भयो। त्यस कारणले गर्दाखेरि चाहिँ म यही भन्न चाहन्छु कि तपाईँहरूले निबन्धको मुख्य असली स्वाद पाउनुको लागि चाहिँ राम्रो राम्रो निबन्धका कृतिहरू होइन खोजेर पढ्नुहोस्। पहिला पढ्नुहोस् राम्रोसँगले, त्यसपछि यसमा डुबुल्किनु भएपछि यसका असली मोतीहरू चाहिँ समुद्रमा जति डुब्यो त्यहाँ मोतीको नजिक त्यति जाने हो, डुब्दै नडुबी सतहबाट चाहिँ निबन्धमाथि अब रुचि पलाउन सकेन नपढिकन चाहिँ भन्ने कुरा।

0: एउटा छोटो निबन्ध सुनाइदिनुहोस् न हाम्रा श्रोतावृन्दका निम्ति।
1: र हाम्रो समाजमा लेख्नेहरू जनसङ्ख्याको आधारमा एकदमै कम्ती छन् है, नगर्ने 1% पनि छैन बिलो। र यस्तो समाजमा म आफै पनि यो प्रश्नले धेरै अब झेलिसकेको छु, लेखेर के हुन्छ, किन लेखेको, साहित्य लेखेर के फाइदा छ होइन भन्ने, अब अनेक प्रकारको त्यसरी लान्छना लाउनेहरू हुन्छ नि, प्रश्न सोध्नेहरू, त्यही प्रश्नकै सेरोफेरोमा लेखेको यो निबन्ध यहाँ पढ्न गइरहेको छु। यसले चाहिँ अब लेख्नेहरूलाई चाहिँ धेरै एउटा मानसिक रूपमा उनीहरूलाई राहत हुन्छ।

पुग्नेछ। लेखेर के हुन्छ? यो प्रश्न मैले लेखिने क्रममा धेरैपल्ट सुन्ने गरेको छु, सुन्ने परेको छ। यो प्रश्नको उत्तर कुनै बेला निरुत्तर भएर दिने गरेको छु भने कुनै बेला सोध्नेको आशय बुझेर जानी बुझी सोध्नेहरूले मेरो लेखन बोध र लेखकीय धर्मलाई बुझ्नलाई सोधेका हुन सक्छन्। तर कसै कसैले हतोत्साही गर्नलाई पनि, हतोत्साही गर्न चाहनेहरूको भित्री मनसाय चाहिँ लेख्ने मान्छेहरू बेकामै हुन्, अल्छी हुन्, लेखेर केही लसार पाठो लाग्ने होइन, व्यर्थमै आफूसित भएको मगज र समय अनुत्पादक काममा खर्चिनु मात्र हो भन्ने हुन्छ। जसले जेसुकै भने पनि लेखेर के हुन्छ अनि नलेख्दा के हुन्छ भन्ने बारे म प्रष्ट छु, सचेत छु। यसर्थ मलाई आफ्नो लेखन कर्मबाट बेदखल गर्न खोज्ने दुराशयपूर्ण यो शब्दास्त्रसँग कुनै प्रवाह छैन, किनभने यसको अर्थ भेदन गर्ने गतिले अस्त्र मैले पनि जोगाडिसकेको छु। स्वभाव, रुचि र दायित्वबोध अनुरूप कतिपय मानिस लेखन कर्ममा संलग्न छन्। यस्ता लेखकहरूले कहिलेकाहीँ शान्तिपूर्ण भनेको अशान्तिले टाउको उठाएको व्यवस्थामा गडबडी मचाइदिन्छन्। हामी बाँचिआएको समाज व्यवस्थाले मान्छे बेसी बाठे भएको सहन गर्दैन, किनभने यहाँ लाटा सोझाहरूलाई बहकाएर भ्रमित गरेर झुटा सपना देखाएर आजीवन गोलचक्करमा रिङ्गाउँदै लट्ठ राखिन्छ। लट्ठ मानिसहरू आफ्नो जीवन र जीवन सिद्धिएको शुद्धि नै पाउँदैनन्। यो शासकीय व्यू सनातन कालदेखि नै चल्दै आइरहेछ। यस्ता व्यू बुझ्न नसक्दा पराक्रमी अभिमन्युहरूले इतिहासमा कैयौँपल्ट साधक प्राप्त गर्न परेको छ भने अर्जुनहरू यस्ता चक्र तोड्दै विजयी बनेका छन्। इतिहासमा यो चक्र पुनरावृत्ति भइरहेको पाइन्छ। अभिमन्यु र अर्जुन झैँ सामर्थ्य सम्पन्न कलमवीरहरूले पनि अभिमन्युको नियति भोगेको र अर्जुनको उपलब्धि आर्जन गरेको पढेका सुनेका छौँ। निश्चय कतिपय कलमवीर यस्ता बिउका शिकार बनेका पनि छन्, तर धेरैले यस्ता बिउ तोडेका मात्र छैनन् अपितु आम मानिसलाई प्रतिकार र प्रतिरोधको तर्किब पनि सिकाएका छन्। भलै बिउ भेदन क्षमता भएका पराक्रमीहरू आज रक्षात्मक स्थितिमा देखेका किन नहुन्? किनभने सबै कुरालाई कजियाएर राख्न सकिन्छ, मान्छेलाई होइन। यो सार्वभौम सत्य हो। अतएव इतिहासका विशेष घटनाक्रममा कलमवीरहरूले आफ्नो सामर्थ्यद्वारा निर्वाह गरेको युगान्तकारी भूमिका पुनः न दोहोरो लिया भनी कसले ठोक्का गर्ने? लेखेर धेरै कुरा गर्न सकिन्छ भन्ने प्रमाण लेखेर के हुन्छ भनेर सोध्ने पठित मूर्खहरूलाई दिइरहनु आवश्यक छैन। दिनमा छु कि रातमा छु, बन्धनमा छु कि स्वतन्त्र छु, न्यायको शीतल छहारीमा छु कि अन्ध कानुनको उत्तापमा छु भन्ने होस नहुनेहरूलाई लेखनको ताकत के थाहा? यस्तालाई बुझाउनु चिसो चुलामा खाना पकाउनु जस्तै हो। वास्तवमा यस्तै विचेतमा रुमलिएका यथास्थितिवादी बुझक्कड मान्छेहरूको कारण समाजमा गतिरोधले अक्सिजन पाइरहेछ। दूरदर्शी मनीषीहरूद्वारा लिखित प्राचीन साहित्य पढेर नै अहिलेका ज्ञानी गुणीहरू आधुनिकता बाँचिरहेछन्, भविष्य मार्ग खनिरहेछन्। लिखित दशी वा इतिहास बोध नभएको भए मानव विकास प्रक्रियाले यति ठुलो छलाङ मार्ने थिएन। अड्कल र श्रुति ज्ञान यथार्थ परक हुन्न जतिको लिखित हुन्छ। लेखेरै वा लेखिएका पाठहरू पढेर मानव समाज सभ्यताको सगरमाथा आरोहणमा छ। लिखित इतिहासले प्राचीन सभ्यता मात्र चिनाएन तर मानिसलाई भविष्य द्रष्टा पनि बनायो। इतिहास त हुँदा खाने र हुने खानेहरू बीच, प्रकृति र मानव समाज बीच चलेका हिंस्रक अहिंस्रक सङ्घर्षको प्रतिफल हो। हजारौँ वर्षको मेहनतद्वारा आर्जित ज्ञानको चुरो हो। ऐतिहासिक आलेखहरूका आधारमा नै मानव समाज ऊर्ध्वगामी यात्रातर्फ बढ्न सकेको हो। लेखेर सत्ता पल्टाउने, लेखेर सत्ता टिकाउने, लेखेर हलमलाउने, लेखेर सजग गर्ने, लेखेर आतेस खुवाउने, लेखेर हौसला दिने, लेखेर भ्रम फैलाउने, लेखेर भ्रम जालो हटाउने, यस्ता दुई थरीका लेखन वृत्ति पाइन्छन्। यी दुवै थरीका लेखन वृत्ति भनेको विचारको भिन्नता र पक्षधरता हो। लेखनका यी दुई धारमध्ये मेरो रोजाई पछिल्लो कोटीमा पर्दछ। मेरो लेखनको ध्याय पद्दलित वर्गलाई दिशाबोध गर्दै न्याय र मुक्तिको गन्तव्यमा पुर्याउनु हो। यसैले लेखनप्रति मेरो आस्था र उत्साह प्रखर छ। मेरो लेखनको ध्याय जति स्पष्ट छ, लेखकीय प्रतिबद्धता पनि उत्तिकै दृढ छ। लेखन मेरो विलासको विषय नभएर सङ्घर्षकै एउटा सशक्त मोर्चा हो। प्रतिगामी शक्तिहरूको भजन कीर्तनमा आफ्नै स्याही खर्सिने लेखक इतिहासका पात्रमा पन्नामा प्रशस्त भेटिन्छन्। हामीले पढ्ने गरेको इतिहासमा शासकीय महिमाहरू लचेप्रै पाइन्छन्। शक्ति सम्पन्न राजा महाराजाहरूले आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले जोड्ने लेखकहरू थुपारेर प्रशंसाका पुलिन्द बाँध्न लाउँथे। फलस्वरूप आज हामी समाज विकासको वैज्ञानिक अध्ययनको सट्टा तिनै राजा महाराजाहरू शक्ति केन्द्रहरूको जीवनी पढ्छौँ।

0: विवश्छौँ। यस्तो पतित लेखन वृत्ति अझै अस्तित्वमा छ, केवल त्यसको रूप फेरिएको छ। यस्ता लेखकहरूले पिरामिडको टुप्पोलाई मात्र देख्छन्, त्यो टुप्पोको आधारशिला चाहिँ देख्दैनन्। मान्छे किन लेख्न रुचाउँछ? किन लेखनलाई भाव अभिव्यक्तिको सर्वाधिक शक्तिशाली माध्यम ठान्छ? आखिर मान्छेले प्रतिकूल परिस्थितिमा टाउको जोगाउँदै र कहिले त ज्यानै जोखिममा पार्दै किन लेख्ने गर्छ? हरेक कार्य चाहिँ त्याग र लगन पूर्ण लेखनका पछि पनि प्रेरक शक्ति हुन्छ, जसले लेखकलाई गजगचाउँछ, लेख्न अराउँछ। लोकप्रिय कवि एवं निबन्धकार मनु मन्जिलको लेखनबोध यहाँ थप प्रासङ्गिक छ। मलाई लाग्छ म जस्तो मानिसले चाहिँ लेख्नुपर्छ, किनभने मेरो लेखनभन्दा ज्यादा राम्रो अर्को कुरा मसित केही छैन। पैसा, व्यापार, प्रेम, कालो बजारी मार्फत अरूले जुन आनन्द प्राप्त गर्लान्, लेख्नुको आनन्दले तिनलाई जित्छ। म जस्तो साधारण पृष्ठभूमिको मान्छेले जे कमाउँछ वा कमाउनु सक्छ, अन्य बाटाबाट त्यो सम्भव छैन। शब्दसित खेल्नु, शक्तिसित खेल्नु हो भनेर मैले कतिचोटि विचार गरे, हो रहेछ। आफ्नो प्रेम लेख्यो, हजारौँ प्रेमीसम्म पुग्न सकिने। आफ्नो विद्रोह लेख्यो, हजारौँ विद्रोहीको छातीमा आगो भर्न सकिने। आफ्नो वेदना लेख्यो, हजारौँ मानिसको हृदय झङ्कृत गर्न सकिने। के त्यस्तो अर्को बाटो छ, उपाय छ? मनु मन्जिलको मन्तव्यप्रति मेरो कहीँ कतै विमति छैन। लेख्ने मान्छेलाई थाहा हुनुपर्छ किन लेख्छु अनि के का लागि लेख्छु। लेखन सामग्रीले भावकमा एकात्मकता पैदा गर्न सकेन भने त्यो लेखकको वैयक्तिक नाश हो मात्र भन्न सक्छ। प्रसिद्ध अमेरिकी कवि वाल्ट व्हिटम्यान यहाँ विशेष स्मरणीय छन्। भनिन्छ आधुनिक अमेरिका निर्माणमा उनको सङ अफ माइसेल्फ कविताको ठुलो प्रभाव छ। व्हिटम्यानले समुन्नत अमेरिकाको सपना बडो विचित्र र सुन्दर ढङ्गले आफ्नो कवितामा उतारेका छन्। उनले कविता लेख्दै गर्दा अमेरिका बेरूप थियो, अव्यवस्थित, अन्यल र उराट लाग्दो थियो। वैसनाई चाउरिएको अमेरिकालाई लक्का जवान बनाउन त्यहाँ पुगेका युरोपियहरूलाई ठुलो मार्गचित्रको आवश्यकता थियो। त्यो मार्गचित्र उनीहरूले व्हिटम्यानको कवितामा फेला पारेर बडो चालाकीका साथ अमेरिकाको नवनिर्माणमा उपयोग गरे। यसै गरी लेखकमा निहित अभियान्त्रिकी गुण परख गरी अरू राष्ट्रहरूले पनि उल्लेखित प्रगति गरेका छन्। यो दृष्टान्त धेरै छन् हामीसित, तर हाम्रो समाज लेखकको महत्त्व बुझ्न सक्ने हकिकतको कहिले हुनु? सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ पनि एक उच्चकोटीका संवेदनशील कवि हुन्। उनले कवितामा कुदेको भाव र सपना सिक्किमको नवनिर्माणमा प्रयुक्त छ। रणे सिक्किमले स्वप्नहीन प्रदेश प्रमुखहरूको राज्यले भन्दा अभूतपूर्व उन्नति गरिरहेको छ। अग्रगमनका लागि कि स्वप्नदर्शी लेखक शासक हुनु पर्यो, नवोन्मेषी लेखकलाई महत्त्व दिने उदारसितका राजनेता, सन्चोसँग बाँच्न नसक्ने सामाजिक स्थिति हुँदाहुँदै पनि कतिपय लेखकहरू एकान्तवासी बनेर तुष्टिकरणको लेखनमा व्यस्त छन्। यस्तो लाग्छ उनीहरू बसेको समाजमा केही भएकै छैन। उनीहरू हल्ला गर्दैछन् लेखकको मृत्यु भयो भनेर, उनीहरू घोक्रा फुलाएर भन्दैछन् विचारको मृत्यु भयो भनेर। बिचारा विचारहीनहरू विचारको मृत्यु भयो भनेर कुन विचारले भनिरहेछन्? विचारको अन्त भयो भन्नेहरू हो, तिम्रो व्यवस्था कुन विचारले चल्दैछ? विचारको मृत्युमा अकुत फाइदा लुट्ने तबका कुन विचारले निर्देशित छ कि लुट्यो साम्राज्य हाक्नेहरूको विचार नै तिम्रो पनि आदर्श विचार बनिसक्यो? सायद तिमीलाई थाहा छैन, तिम्रो आदर्शले नै तिमीलाई मृत्यु उत्सवमा बोलाएर तिम्रो अन्त्येष्टि गर्ने प्रपञ्च रचिसकेको छ। आज हामी विसङ्गति र भद्रगोलले ताण्डव मचाइरहेको स्थितिमा छौँ। सकारात्मकता रचनात्मक सृजनात्मक कार्य गर्नेहरूलाई भन्दा नकारात्मक र ध्वंसात्मक कार्य गर्नेहरूको लागि स्थिति अनुकूल छ। भलो कार्य गर्ने र सोच्नेहरूको दशा आज 21 औं शताब्दीमा पनि प्राचीन एथेन्सका दार्शनिक सुक्रातले बेहोर्नु परेजै छ। हालका दिनहरूमा पनि सत्य, न्याय र जनताको मुक्तिप्रति प्रतिबद्ध लेखकहरू जनविरोधीहरूको आँखाका कसिङ्गर छन्। तर त्यही कतिपय भने मखमली आनन्दमा स्वैर कल्पनाको वायुपङ्की घुँडा हाँकिरहेछन् अनेक सुविधाको सरजामबीच। पाठकवृन्द, अब त बुझ्नुभयो होला नि लेखेर के हुन्छ।
1: यति मिठो निबन्ध सुनाइदिनु भयो, कार्यक्रम सुन्दर बनाइदिनु भयो, यहाँलाई आजको यस कार्यक्रमका निम्ति हामी हार्दिक आभार प्रकट गर्दछौँ।
0: धन्यवाद।
1: आदरणीय श्रोतावृन्द, भर्खरै सुन्नुभयो नेपाली वार्ता कार्यक्रम अन्तर्गत बाख्राकोट निवासी निबन्धकार, कवि एवं पत्रकार अजय खड्काका निबन्धमाथिको वार्ता। श्रोतावृन्द, यहाँलाई यस कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया

अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि यहाँसित अन्य कार्यक्रमहरूमा भेट हुने नै छ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौ। कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

आदरणीय श्रोतागण नमस्कार। हाम्रो देश आज स्वतन्त्र छ। हामीले चाहेको सबै कुरा स्वतन्त्र रूपले गर्न सक्छौ, बोल्न सक्छौ। यसरी हामी स्वतन्त्र भएको मुख्य कारण हो हाम्रा वीर विरङ्गनाहरूको बलिदानले हो। यदि हाम्रा पूज्यनीय माननीय पूर्वजहरूको बलिदान नभएको भए आज हामी यसरी स्वतन्त्र हुने थिएनौँ। यसैले ती हाम्रा पूर्वजहरूको बलिदानलाई सम्झनामा राख्दै शिक्षा ज्योति कार्यक्रममा राखिरहेछु यो एउटा देशभक्ति गीत।

देश भक्ति गीत पछि अब शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेछौ। भारत छोड आन्दोलन विषयमा यस विषयलाई प्रस्तुत गर्नको निम्ति यहाँ आज स्टुडियोमा उपस्थित हुनुहुन्छ रामकृष्ण उच्चतर माध्यमिक विद्यालयका शिक्षिका दक्षिणा योञ्जनज्यू। नमस्ते श्रोतावृन्द, म दक्षिणा योञ्जनको तर्फबाट तपाईँहरूलाई हार्दिक अभिवादन छ। आजको विषय छ भारत छोड आन्दोलन। म स्वतन्त्रताको लागि अब अघि प्रतीक्षा गर्न सक्दिनँ। म मिस्टर जिन्नाको हृदय परिवर्तनको लागि बाटो देख्न सक्दिनँ। यदि म रोकिए ईश्वरले मलाई दण्ड दिनेछ। यो मेरो जीवनको अन्तिम सङ्घर्ष हो भनेर सन् 1942 भारत छोड आन्दोलनमा महात्मा गान्धीजीले भन्नुभएको थियो। र उहाँले ब्रिटिस सरकारलाई कसरी भारतबाट निकाल्नु यस विषयमा उहाँ धेरै अघि लाग्नुभयो र 10 मई 1942 खबर कागजमा गान्धीजीले लेखेका थिए, भारतमा ब्रिटिसको उपस्थिति नै जापानी आक्रमणलाई निम्तो दिनु हो। युद्धको छाया र राजनैतिक असफलताले भारतमा निराशा ल्यायो। जापानलाई रोक्न जनताको सहयोग चाहिन्थ्यो। देशको शासन जनताको हातमा भए मात्र शत्रु विरुद्धमा जनयुद्ध सम्भव बन्नेछ। यही तथ्य कङ्ग्रेसले व्यक्त गर्दै 14 जुलाईको दिन ब्रिटेनलाई भारत त्याग्ने आह्वान गर्यो। चाँडोभन्दा चाँडो भारतलाई स्वाधीनता दिनुपर्छ भन्ने माग पेश गर्यो। यो माग अस्वीकार भए गान्धीजीको नेतृत्वमा सबै नै अवज्ञा आन्दोलन सुरु हुने पहल गरियो। र त्यस समय कङ्ग्रेस कार्यकारी समितिले वर्धामा बनाएको यो योजनालाई बम्बईमा कङ्ग्रेसको ठुलो सभाले 8 अगस्तको दिन मान्यता दियो। भारत छोड भन्ने आह्वान गरिएको थियो अङ्ग्रेजलाई। भोलिपल्ट ब्रिटिस सरकारले गान्धीजीलाई पक्राउ गर्यो। यहाँ कङ्ग्रेस कार्यकारी समितिका सदस्य र अरू नेताहरू पनि थुनुवा भयो। अखिल भारतीय प्रादेशिक कङ्ग्रेस कमिटीमाथि सरकारले फेरि प्रतिबन्ध लगायो र यसैको प्रतिक्रिया स्वरूप भारतभरि एकै समयमा डरलाग्दो आन्दोलन सुरु भयो। जनता त्यति बेला रिसाएर क्रुद्ध भएको थियो र क्रुद्ध जनताले चारैतिर तोडफोडको कार्यहरू गर्यो। त्यस समय सामरिक महत्व भएको देश बङ्गाल, आसाम र बिहारमा बाटो

बाटो, रेल, टेलिफोन, तार नष्ट गर्न थाले। जनताले गान्धीजीको गर कि मर भन्ने मन्त्र जपेर आन्दोलन गर्यो। ठाउँ ठाउँमा सरकारी अफिस र सम्पत्तिहरू तोडफोड गरी जनताले त्यस समय सरकारप्रति द्वेष देखायो। पुलिस र सेनाको गोली खाएर असल नरनारीहरूले देशको स्वतन्त्रताको वेदीमा आफूलाई बलि चढाए। झन्डै 900 मानिसहरू शहीद भए। 30 पुलिस अनि 11 जवानहरू त्यस समय मारियो। लाखौं मानिसहरू देशलाई स्वतन्त्रता दिलाउनका निम्ति थुनुवा भए र यस आन्दोलनमा त्यस समय जनताले हिंसात्मक काम गर्यो भनेर गान्धीजीले जेलमा नै 3 लागि अनसन बस्न सुरु गरे। अनसन बसेपछि गान्धीजीको स्वास्थ्य बिग्रदै गयो। मानिसहरूले उहाँलाई छोड्नुपर्छ अनसन भनी असंख्य पल्ट अनुरोध गरे, तर सरकारले अनुरोध नसुन्दा भाइसराईको काउन्सिलमा 3 सदस्यहरूले राजीनामा दिए। भारतवर्षमा चारैतिर मानिसको मन भरि क्रोध फैलिएर गयो। 73 पुगेका गान्धीजी जेलभित्रै 3 उपवास बसेर 2 मार्च 1943 दिन उहाँले अनसन तोड्नुभयो। अदालतले गान्धीजी र अरू 9,000 कारादण्ड गैर कानूनी हो भने पनि भाइसरायले उहाँलाई जेलबाट छोड्नै मानेन। सन् 1942 यो आन्दोलन भारतको कुना कुनामा फैलियो। अगस्तमा भयंकर डरलाग्दो आगोको रूप यो आन्दोलनले लिएर गयो। भारतभरि आन्दोलन फैलिएर थामिएपछि फटक फुटुक घटनाहरू धेरै पछिसम्म पनि भइरह्यो। केही महिनाभित्रै विद्रोह शान्त पार्न सरकार सफल भयो भनी चर्चिलले आफ्नो सन्तोष प्रकट गरे। ब्रिटेनको त्यस समयको गृहमन्त्रीले आफ्नो राजकीय आँकडा प्रस्तुत गर्दै भनेका थिए, सन् 1942 अन्तसम्म पुलिसले 538 पल्ट गोली चलायो। त्यस समय 940 व्यक्ति मारियो, 1630 घाइते भयो अनि 60,229 मानिसहरूलाई जेल पठायो। जम्मा 29,32,000 सामूहिक जरिमानाको रूपमा सरकारले त्यस समय वसुल गर्यो। यस आन्दोलनको भयानक रूप सबैभन्दा ज्यादा बिहारमा देखा पर्यो, जहाँ शासन नै असफल भएको थियो। सरकारले त्यस समय हवाजहाजबाट गोली बर्साउनु परेको थियो र 1943 त्यस समय बङ्गालमा पनि डरलाग्दो अनिकाल लाग्यो। हजारौं मानिस खाना खान नपाएर बाटाघाटामै मर्यो। लर्ड लिनलिथगो हिन्दू र मुसलमान बीच फाटो बढाउने काममा व्यस्त थियो। बङ्गालमा जनताको दुःख उहाँको ध्यान आकर्षित गर्न सकेन, जनताको दुःखले पनि, र 20 अक्टोबरको दिन उहाँको बदलामा लर्ड वेवेल भाइसराई भएर आए। उहाँले पीडित अनि असहायहरूलाई सेना लगाएर सहायता पुर्याउने काम गर्यो। वेवेलले तत्कालीन राजनैतिक समस्याहरू सुझाउने प्रयत्न गर्यो। भारतको एकतामाथि जोर दिँदै जम्मै पार्टीहरूको सहयोगको कामना उहाँले राख्नुभयो। जिन्ना त्यस समय धेरै शक्तिशाली भएको थिए। बङ्गाल, सिन्ध, आसाम, पश्चिमोत्तर सीमान्त प्रदेश मुस्लिम लिगको सरकारहरू गठन भएको थियो। उहाँ पाकिस्तानको मागमा दृढ हुनुहुन्थ्यो र यस मागको निम्ति उहाँ जस्तै परिणामका निम्ति पनि तयार हुनुहुन्थ्यो। सिन्धु, पन्जाब, बलुचिस्तान, पश्चिमोत्तर सीमान्त, बङ्गाल र आसाम मिलाएर पाकिस्तान बनिनुपर्छ भन्ने मागमा जिन्ना अडिग हुनुहुन्थ्यो। यी प्रदेशहरू मुस्लिम प्रदेशहरू हुन् अनि गैर मुस्लिमहरूलाई यो प्रदेशबारे बोल्ने कुनै अधिकार छैन भन्ने उहाँको भनाइ थियो। भारत देशको शासन अनि शक्ति ब्रिटिसद्वारा हस्तान्तरित हुनुभन्दा अघि नै देश विभाजन हुनुपर्छ भन्ने जिन्नाको माग भएकोले कङ्ग्रेस र लिग मिलेर कुनै साझा योजना ब्रिटिसलाई दिन सम्भव थिएन। वेवेलले त्यस समय देशको कठिन राजनैतिक अवस्थाको सामना गर्नु पर्यो। यस बाहेक पूर्वी भारतमा जापानको आक्रमणको डर अनि बङ्गालमा भयंकर अनिकालको पनि सामना गर्नु पर्यो। यो अनिकाल धेरै अंशमा फैलिएको प्रमुख कारण थियो। बङ्गालमा तत्कालीन मुस्लिम लिग सरकारको अक्रमण्यता र स्वार्थपूर्ण नीतिले गर्दा यो अनिकाल फैलिएको थियो। कलकत्ताका बाटाघाटामा असंख्य मानिसहरू खाना नपाई मर्नु पर्यो। यो साम्प्रदायिक कलहले भारतीय राजनीतिमा केही सुधार ल्याउन सकिएको थिएन। देशको आधारभूत एकतामाथि लर्ड वेवेलले जोड दिनुभयो। त्यस समय देशको राजनैतिक संकट सुल्झाउन 6 मई 1944 उहाँले गान्धीजीलाई कारागारबाट मुक्त गरिदिनुभयो। वेवेलले भनेको थिए, भारत एउटा देश हो तर यहाँको भूगोल भिन्न छ, यो परिवर्तन गर्न

सकिँदैन, जिन्ना त्यस समय पनि ढिट नै भएर बसे। कङ्ग्रेसले भन्थ्यो भारत छोड, त्यसमा जिन्नाले थप्यो बाडा अनि छाडा। गान्धीजी जेलबाट छुटेपछि उहाँले तुरन्तै जिन्नासँग भेट्ने अनि सम्झौता गर्ने चेष्टा गर्नुभयो, तर जिन्नाले पाकिस्तानको माग त्याग गरेनन्। यता लर्ड वेबेल भारतको नयाँ संविधान प्रस्तुत गर्नुभन्दा अघि एउटा राष्ट्रिय सरकार गठन गर्ने पक्षमा हुनुहुन्थ्यो। यस कार्यको निम्ति उहाँले सिमलामा एउटा सर्वदलीय सभा डाक्नुभयो, तर जिन्नाले नयाँ भाइसराईको काउन्सिलको गठन सम्बन्धमा निहु निकालेर आफू पाकिस्तान राष्ट्रको कर्णधार हुने सपनामा सिमला कन्फरेन्स निष्फल बनाउनुभयो। मुसलमान प्रतिनिधित्वको एकलौतो अधिकारी मुस्लिम लिग र जिन्नालाई मात्र छ भन्ने उहाँको भनाइ थियो। भाइसराईको काउन्सिलमा कङ्ग्रेस र लिगको बराबर संख्यामा प्रतिनिधि राखिने प्रस्तावमा मुस्लिम लिगले छान्न भन्नुभयो। कङ्ग्रेसले आफूलाई कुनै एउटा सम्प्रदायको होइन तर सम्पूर्ण भारतीय जनताको धर्मनिरपेक्ष पार्टी ठान्थ्यो। कङ्ग्रेसले यसका प्रतिनिधिहरूमा केही राष्ट्रवादी मुस्लिमहरूको नाउँ राखेको थियो। लर्ड वेबेलले सिमला कन्फरेन्सको असफलता र लिगको नेताहरूको नचाहिँदो डिपीले भएको कुराहरू मान्नुहुन्थ्यो। आफूलाई मन नपर्ने कुनै पनि संवैधानिक प्रस्तावलाई रोक्ने क्षमता लिगसँग रहेछ भन्ने जिन्नालाई विश्वास थियो। त्यस समय सरकारलाई देशको आन्तरिक समस्याको मात्र होइन तर बाहिरी आक्रमणको पनि उत्तिकै डर थियो। आफ्नै घरमा नजरबन्द गरेका अदम्य विप्लवी सुभाष चन्द्र बोस भारतवर्षबाट हराए र सन् 1941 उहाँ जर्मनी पुग्नुभयो, त्यहाँबाट जापान भई सिङ्गापुर आइपुग्नुभयो। सन् 1941 जापानीहरूले मलाया, सिङ्गापुर, बर्मा, फिलिपाइन्स र छिमेकी इलाकाहरू दखल गरेका थिए। यो अवस्थाबाट लाभ उठाएर भारतका प्रसिद्ध क्रान्तिकारी रासबिहारी बोसले दक्षिण पूर्व एसियामा बसोबासो गर्ने भारतीयहरूको सभा डाक्नुभयो। विदेशमा बस्ने भारतीयहरूलाई लिएर इन्डियन इन्डिपेन्डेन्स लिग खोल्नुभयो। सभाले एउटा आजाद हिन्द फौज वा इन्डियन नेसनल आर्मी गठन गर्ने सुझाव ग्रहण गर्यो। यो लिगको अर्को अधिवेशन 1942 ब्याङ्ककमा भयो। भारतको पूर्ण स्वाधीनतालाई लक्ष्य राखी संविधान अपनायो। सभाले दक्षिण पूर्व एसियाको कार्यलाई नेतृत्व दिनको निम्ति सुभाष चन्द्र बोसलाई निम्त्यायो। त्यही समय कप्तान मोहन सिंह भन्ने एकजना ब्रिटिस सेनाको अफिसरले आफ्नो सिपाहीहरूलाई लिई आत्मसमर्पण गर्नुभएको थियो। ज्ञानी प्रीतम सिंहको परामर्शमा मोहन सिंहले जापानको कैदमा परेको भारतीय सैनिकले आजाद हिन्द फौजको गठन गर्ने जिम्मा लिनुभयो। सिङ्गापुर जापानले लिएपछि ब्रिटिसले 40,000 भारतीय सैनिकलाई युद्धबन्दीको रूपमा र जापानलाई सुम्पेको थियो। जापानका सेना अध्यक्षले यो भारतीय सैन्य कप्तान मोहन सिंहको जिम्मा लगाएपछि भारतीय स्वाधीनता लिगको अधीनमा आजाद हिन्द फौज बन्यो। यही निम्तो पाएर जर्मन पनडुब्बी जहाजमा लुकेर सुभाष चन्द्र बोस सुमात्रा पुगे। जापानका मन्त्री तोजोले उहाँको स्वागत गर्नुभयो। जापानले उहाँलाई ब्रिटिसको विरुद्ध सहयोगको वचन दिनुभयो। टोकियो रेडियोबाट सुभाषले पूर्वबाटै भारतको मुक्ति संग्राम गर्ने घोषणा गर्नुभयो। उहाँ 2 जुलाई 1943 सिङ्गापुर आउनुभयो र 2 दिनपछि रासबिहारीको नेतृत्वमा उहाँको हातमा उहाँले रासबिहारीलाई आफ्नो नेतृत्व सुम्पनु भयो। नेताजी नाउँले आफू सुभाष इन्डिपेन्डेन्स लिगका र आजाद हिन्द फौजका प्रमुख सेनापति हुनुभयो। फौजलाई उहाँले प्रसिद्ध आह्वान दिनुभयो, दिल्ली चलो। 21 अक्टोबर 1943 नेताजीले आजाद हिन्द सरकार गठन गरी ब्रिटेन र अमेरिकाको विरुद्ध युद्धको घोषणा गर्नुभयो।

इटली, जर्मनीले यो सरकारलाई मान्यता दिनुभयो। जापानको सहयोगमा आजाद हिन्द फौज विभिन्न ठाउँबाट भारततिर बढ्न थाल्यो। आजाद हिन्द फौज मई 1944 चटगाउँको छेउसम्म र अर्को पट्टिबाट मणिपुरमा र इम्फालतिर बढ्यो। तिरङ्गा झण्डा र राष्ट्रिय गीतसँग फौजको सिपाही धेरै बढ्न सकेनन्। राशन पानीको र हात हतियारको त्यस समय कमी थियो। जापान पनि युद्धमा पछि हट्न थाल्यो। 1945 ब्रिटेन सेनाले फेरि रङ्गुन हात पार्यो। अभावग्रस्त आजाद हिन्द फौजलाई आत्मसमर्पण गर्न कर लाग्यो। अझसम्म आफू प्रति राजभक्त मानेका सिपाही एउटा राष्ट्रवादी नेताको आह्वानमा यसरी नै आफ्नै विरुद्ध लागेको देखि ब्रिटिसलाई ठूलो डर भयो। जापान हारेपछि आजाद हिन्द फौजको पनि पराजय अवश्यम्भावी थियो। सुभाष चन्द्र बोसको वायुयान दुर्घटनामा मृत्यु भयो भन्ने दुःखद समाचार आयो र सन् 1944 जर्मनीको पनि पराजय भयो। 1945 जापानले आत्मसमर्पण गर्नु पर्यो र युद्धपछि सन् 1945 जुलाई महिनामा इङ्ल्यान्डमा लेबर पार्टीले चुनाव जित्यो। युद्धकालीन महान नेता चर्चिलको कट्टर साम्राज्यवादी दल हरायो। दोस्रो विश्वयुद्ध शेष भयो। 19 सेप्टेम्बरको दिन वेवेलले भारतको पूर्ण स्वतन्त्रताको निम्ति कदम उठाइनेछ, संविधान बनाउन एन विधायक संस्थाको निम्ति चुनाव हुनेछ भन्ने घोषणा गर्नुभयो। 1946 चुनाव हुने भयो। मुस्लिम लिगले चुनावका भाषणहरूमा धार्मिक कट्टरतालाई उत्तेजित पारी हिन्दू कङ्ग्रेसको आतंकलाई उखेली फ्याँक्ने आह्वान दिन थाल्यो। लिगको विरुद्धमा प्रतिनिधिहरूलाई बोल्ने मौका दिएन। ब्रिटेनको नयाँ सरकार बनाउने लेबर पार्टी भारतीय मांगहरू प्रति सहानुभूति राख्थ्यो। चर्चिल पछि प्रधानमन्त्री भएका क्लिमेन्ट एटली हुनुहुन्थ्यो। उहाँको सरकार भारतको समस्या सुल्झाउन चाहन्थ्यो र जनवरी 1946 ब्रिटेनको पार्लियामेन्टले एउटा प्रतिनिधि मण्डल भारतमा पठाउनुभयो। यो प्रतिनिधि मण्डललाई जिन्नाले भन्नुभयो, अरू पार्टीहरू जम्मैको बराबरी मुस्लिम लिगका प्रतिनिधिहरू नभएको अन्तरिम राष्ट्रिय सरकारमा लिग बस्ने छैन। सरकार गठन सम्बन्धी कुनै कुरा हुनुभन्दा अघि स्वाधीन पाकिस्तानका निम्ति फरकै संविधान सभा जिन्नाले माग गर्नुभयो। नेताजी सुभाष चन्द्र बोसको आजाद हिन्द फौजको पराजयपछि यी सेनाका नेताहरूलाई ब्रिटिसहरूले कैद गरेका थियो। उनीहरू विरुद्ध अङ्ग्रेज सरकारले राजद्रोहको अभियोगलाई दिल्लीको लाल किल्लामा मुद्दा लगाउनुभयो। चारैतिर भारतीय जनतामा यसैले गर्दा उत्तेजना सृष्टि भयो। ब्रिटिस सरकारको लोकनिन्दा बढेर गयो। मुद्दाको विरुद्ध शक्तिशाली जनमत गठन भइरहेको थियो। यस्तै समयमा भारतीय जनसेना सरकारको विरुद्ध विद्रोह गर्यो। फरवरी 1946 बम्बई, कराची, विशाखापट्टनम र कलकत्तामा नौसेना विद्रोहहरू पनि भयो। वायुसेनाले पनि यस्तै चेष्टा गर्यो। नौसेना विद्रोहको दोस्रो दिनमा 19 फरवरी 1946 ब्रिटिस प्रधानमन्त्रीले भारतमा एउटा क्याबिनेट मिसन पठाउने घोषणा गर्नुभयो। ब्रिटिस सरकारले केही गर्नुपर्ने आवश्यकता बुझेको थियो। यसैले ब्रिटिस प्रधानमन्त्री क्लिमेन्ट एटलीले घोषणा गर्नुभयो, हामी कुनै बहुसंख्यकको प्रगतिलाई अल्पसंख्यकको अस्वीकृति मन्जुर गर्न सक्दैनौ अथवा भारतको पथमा मुस्लिम लिगलाई कुनै अडचन लाउन नदिने निर्णय गर्नुभयो। जिन्नाले यसको घोर प्रतिवाद गर्दै भन्नुभयो, भारतीय मुस्लिम कुनै अल्पसंख्यक सम्प्रदाय होइन तर एउटा छुट्टै राष्ट्र हुन्। भारत भन्ने कुनै देश छैन, म भारतीय होइन। क्याबिनेट मिसनको 3 सदस्यहरू थिए। सेक्रेटरी अफ स्टेटलाई पेथिक लरेन्स, वाणिज्य प्रतिष्ठान वा बोर्ड अफ ट्रस्टका सभापति स्टेफोर्ड क्रिप्स अनि ब्रिटिस जलसेनाका फर्स्ट लर्ड अफ एडमिरल्टी ए भी अलेक्जान्डर। यो मिसनले नेताहरूसँग विचार विमर्श गर्नुभयो तर कङ्ग्रेस र मुस्लिम लिग कुनै सम्झौतामा आउन सक्नु भएन। त्यसो हुँदा 6 मई 1946 क्याबिनेट मिसनले घोषणा गर्नुभयो, भारतवर्ष ब्रिटिस अधीन प्रदेश भारतीय राज्यहरू मिली युक्त राष्ट्र बन्ने केन्द्रका अधीनका विषय बाहेक अरू जम्मै शासन प्रादेशिक सरकारहरूले हेर्ने भयो। ब्रिटिस भारतका प्रदेशहरू 3 भागमा बाँड्ने योजना भयो, हिन्दू प्रधान अञ्चल क श्रेणी, मुसलमान प्रधान इलाका ख श्रेणी, बङ्गाल र आसाम ग श्रेणीमा राखी। प्रत्येक श्रेणीले आफ्नै ख श्रेणी अनि बङ्गाल र आसामलाई ग श्रेणीमा राखी। प्रत्येक श्रेणीले आफ्नै शासन व्यवस्था स्थिर गर्ने र यी जम्मै श्रेणी र इच्छुक भारतीय राजाका राज्यहरूले अखिल

भारतीय युक्त राष्ट्र गठन गरियो। संविधान बनाउने काम सुरु हुनुभन्दा अघि भारतका प्रधान राजनैतिक दलहरू लिएर एउटा अन्तर्वर्ती सरकार बन्ने भयो। यो मिसनले इमानदारी पूर्वक यो देशको साम्प्रदायिक गाँठोलाई सुझाउने चेष्टा गरिरहेको थियो। यसले फरकै मुस्लिम राष्ट्रको माग स्वीकार गरेन, तर प्रदेशहरूलाई विभिन्न श्रेणीमा बाँडेर जिल्लाको दुई राष्ट्र भन्ने सिद्धान्तलाई मान्यता दिनुभयो। मुस्लिम लिगले क्याबिनेट मिसनको प्रस्तावभित्र पाकिस्तान छ भन्ने सम्झेर यसलाई ग्रहण गर्नुभयो, तर संविधान सभामा योगदान दिन राजी भए पनि अन्तरिम सरकार गठनको प्रस्ताव रद्द गर्नुभयो। संविधान सभाको कर्तव्य भारतको नयाँ संविधान बनाउनु थियो। मुस्लिम लिगले कंग्रेसलाई छोडेर अरू पार्टीले अन्तरिम सरकार गठन गर्ने अधिकारको निम्ति जोड दिन थाल्यो, तर लर्ड वेवेलले यो मांगला स्वीकृत गरिदिए। उहाँले अन्तरिम सरकारमा क्याबिनेट मिसनको योजना मान्ने जम्मै पार्टीको योगदान हुनुपर्छ भनी घोषणा गर्दा मुस्लिम लिग रिसाएर क्याबिनेट मिसनको कुनै पनि योजना नमान्ने भयो। लिगले प्रत्यक्ष आन्दोलन डाइरेक्ट एक्सनको धम्की पनि दियो। समस्या अझ जटिल बन्दै गयो। अब संविधान सभाको निम्ति भएको चुनावमा जुलाई 1946 कंग्रेस 8 प्रदेशमा विजयी भयो। कंग्रेसको यो पाश्विक बहुसंख्यासँग जिन्ना डराउनु भयो। उहाँले मुसलमानहरूलाई आफ्नो अधिकार प्राप्तिको निम्ति प्रत्यक्ष आन्दोलनको आह्वान गर्नुभयो। 16 अगस्त 1946 को आन्दोलनमा साम्प्रदायिक दंगाको कुनै सीमा रहेन। तिन्ताक बंगालमा मुस्लिम लिगका सुहारावर्दी मन्त्रीमण्डल थियो। कलकत्ता महानगरीमा व्यापक दंगा र गुण्डाबाजी आरम्भ भयो। हिन्दूमाथि मात्र आक्रमण भयो। दोस्रो दिनदेखि हिन्दूहरू पनि आत्मरक्षाको निम्ति निस्के। कलकत्ताका बाटाघाटा मान्छेको लासले भरियो। 4 दिनभित्र यो कलकत्ता हत्याकाण्डमा 5,000 मानिस मरे, 15,000 घाइते भए। ब्रिटिस सरकार वा मुस्लिम लिगको मन्त्रीमण्डलले यो हत्या रोक्न उचित र सामयिक कदम उठाएन। यो हत्याको प्रतिक्रिया मुसलमान बेसी भएको नोवाखाली र टिप्रामा देखा पर्यो। हिन्दू अधिक भएको बिहारमा त्यसरी मुसलमानहरूमाथि अत्याचार भयो। तर बिहारमा कंग्रेस मन्त्रीमण्डलले योग्यतासँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा ल्याउनु भयो। जब सम्पूर्ण देशमा संहार र रक्तपात मचिरहेको थियो, त्यसै बेला सरकारले पुरानो काउन्सिल भङ्ग गरी 1946 एउटा कार्य सञ्चालक अन्तरिम सरकार गठन गर्नुभयो। यो सरकार एउटा अस्थायी व्यवस्था मात्र थियो। लर्ड वेवेलले तत्कालीन कंग्रेस सभापति जवाहरलाल नेहरूलाई यो सरकारको उपसभापति नियुक्त गर्नुभयो अनि अरू सदस्यहरूको सूची प्रस्तुत गर्न आमन्त्रण दिनुभयो। नेहरूले यो सरकारमा जिन्नालाई लिने चेष्टा गर्नुभयो, तर जिन्ना मानेन। जिन्नाले ठानेका थिए उहाँको परामर्श नलिई सरकारले कुनै कदम उठाउने छैन। जिन्नाको क्रोधको सिमाना रहेन, त्यसैले उहाँ प्रत्यक्ष कार्यवाहीको निम्ति बाध्य भए। नेहरूले दिएको नामहरूको सूचीमा जुन कंग्रेस नेताहरू थिए, तिनमा एकजना भारतीय इसाई, एकजना सिख, एकजना पारसी, दुईजना लिगमा नभएका मुसलमान थिए। कंग्रेसको बढ्दो प्रभावलाई ठिक आयोजनामा राख्न वेवेलले मुस्लिम लिगलाई सरकारमा हालिछाडे। धेरै कुराकानी गरेपछि जिन्नाले लिगको तर्फबाट 5 वटा सदस्य मनोनित गर्नुभयो, जसमा कंग्रेसले मुसलमान सदस्य नियुक्त गरेको जवाफमा 2 हिन्दू सदस्यहरू पनि थिए। लिगले यो सरकारमा भाग लिनुको मुख्य उद्देश्य के थियो भने सरकारलाई काम गर्न नदिनु। बात बातमा मुस्लिम लिगका सदस्यहरूले विरोध र असहयोग गरेकोले सरकारलाई काम गर्न असम्भव भयो। कंग्रेस मन्त्री सरदार पटेलले नोभेम्बर 1949 भनेका थिए, अहिले अन्तरिम केन्द्रीय सरकार निष्क्रिय अवस्थामा छ। डिसेम्बर 9 दिन संविधान सभा दिल्लीमा बोलायो। 1946 यो सभाको काम भारत वर्षको निम्ति नयाँ संविधान बनाउनु थियो। मुस्लिम लिगले यो सभामा भाग लिएन। लिगले यो सभालाई बहिष्कार गरेकोले एउटा नयाँ समस्या उपस्थित भयो। जिन्नाले पाकिस्तानको भिन्नै संविधान बनाउने अर्कै संविधान सभा हुनुपर्छ भन्ने माग राख्नुभयो। पन्जाब र अरू ठाउँमा लिगले आतंक मचाउनु भयो। त्यसै बेला ब्रिटेनको प्रधानमन्त्री एटलीले 20 फरवरी 1946 दिन घोषणा गर्नुभयो, सरकार यो कुरा स्पष्ट गर्न चाहन्छ कि जुन 1948 उत्तरदायी भारतीयहरूको हातमा सत्ता दिन आवश्यक कदम उठाउनुपर्छ भन्ने उहाँको विचार निश्चित छ। यो वक्तव्यमा भन्नुभएको थियो, सबै सम्बन्धित दलहरूको स्वीकृतिको आधारमा संविधान ब्रिटिस पार्लियामेन्ट अघि राखिन्छ।

0: छ। जुन 1948 भन्दा पहिले यस्तो संविधान बन्ने सम्भावना नदेखे ब्रिटिस सरकारले भारत छोड्ने निश्चय गरेको स्पष्ट भयो। भारतीय राजनीतिज्ञहरूले शासनको अधिकार ग्रहण गर्न तयार हुने बेला आएको थियो, तर देश भने साम्प्रदायिक वातावरणले नै ग्रस्त थियो। इटलीको घोषणा अनुसार सर्वसम्मतिले पास भएको संविधान तयार नभए शासन सत्ता प्रान्तीय सरकारहरूमा बाँडिने थियो। यो प्रस्तावमा भारत विभाजन हुने सम्भावना थियो, तर यसले जिन्नालाई ठूलो उत्साह दियो। उक्त घोषणापछि पन्जाबमा लिगले साम्प्रदायिक दङ्गा सुरु गरे। सिख र हिन्दूहरूमाथि लिगहरूको बर्बर अत्याचार सुरु भयो। अत्याचारले पीडित सिख र हिन्दूहरूले पन्जाब र बङ्गालको विभाजन माग्न थाल्यो। यसरी भारत छोड आन्दोलनमा धेरै असफल।
1: अब सुन्नुहोस् समाचार।

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौं। सिलगढीमा प्रख्यात नेपाली संगीतकार गायक अशोक राईप्रति श्रद्धाञ्जली कार्यक्रम सम्बन्धी रेडियो रिपोर्ट।

नमस्कार, सम्मानित श्रोताहरू, जीवनको यात्रा एक दिन टुङ्गिन्छ, तर केही व्यक्तित्वहरू यस्ता हुन्छन् जसका स्वर, सृजना र सम्झनाहरू समयभन्दा पनि धेरै लामो बाँच्छन्। आज हामी गहिरो दुःखका साथ भारतीय नेपाली संगीत जगतका एक महान गायक, संगीतकार तथा कलाकार अशोक राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौँ। उहाँको भौतिक शरीर हामी माझ नरहे पनि उहाँका गीत, संगीत र उहाँका सृजनाले सधैँ हाम्रो मन र समाजलाई उज्यालो बनाइरहनेछ।

आजको कार्यक्रममा हामी अशोक राईको जीवन सङ्घर्ष सृजना सफलताका शिखर र उहाँले सङ्गीतमा पुर्याउनु भएको अनुपम योगदानलाई सम्झना गर्नेछौँ।

0: नमस्कार, मेरो शुभ नाम राजेश छेत्री।
1: अशोक राई सरको जुन निधनमा यहाँले कसरी शोक व्यक्त गर्नु?
0: एकदमै हाम्रो जातिको निम्ति एउटा ठुलो क्षति हो, यो स्वाभाविक कुरो हो। हामीले हाम्रो समाजमा यस्ता व्यक्तिहरू गुमाउनु भनेको हाम्रो आउँदो पिँढीको निम्ति एउटा नयाँ जोश उमङ्ग हराउनु बराबर हो। उहाँको जुन सङ्गीतप्रति, नेपाली समाजप्रतिको जुन देन छ, यो अविस्मरणीय छ है। यो एकदमै हामी भुल्न सक्दैनौँ। र उहाँलाई हामी केवल सङ्गीतकार को नजरले मात्र होइन, उहाँले सङ्गीतको धुन बजाएर मनोरञ्जनको मनोरञ्जन गर्ने साधन मात्र उहाँको निम्ति सङ्गीत दिनु भएन, भर्नु भएन। उहाँले निमुखा व्यक्तिहरू, विशेष श्रमिक वर्गको आवाज बनेर उहाँको सङ्गीतले श्रमिकहरूलाई प्रोत्साहन दिएर नयाँ जोस र उमङ्ग दिनुहुन्थ्यो। उहाँको देन एकदमै स्मरणीय छ है। र उहाँको शरीर, नश्वर शरीर यो संसारमा नरहे पनि उहाँले दिएको देन र उहाँले गरेको समाजमाथि जुन उहाँले हाम्रो युवा पिँढीदेखि लिएर हाम्रो

0: जातिलाई दिनुभएको छ त्यो हामी जीवनभर भुल्ने छैनौँ, समाजले कहिले बिर्सिन सक्दैन।
1: धन्यवाद।
2: म सफेल कलेजमा पढाउँछु र मेरो आफन्त पनि हुनुहुन्छ उहाँ।
1: अशोक वैशाखी वनमाको श्रृङ्गार है, यो गीत धेरै चर्चित गीत थियो अशोक राईको, त्यसलाई मास्टर पिस भन्न दिन्छ। र आज यस्ता गायन यस्ता सङ्गीतकारले यो नश्वरसरी छोएर जानुहुँदैछ है, र आज यहाँले उहाँलाई कसरी सम्झना गर्नुहुन्छ?
2: हाम्रो नेपाली सङ्गीत जगतमा एउटा ठुलो क्षति हो, लस हो, अनि यो अब पुरा हुन्छ कि हुँदैन है त्यो हामीले सोच्नुपर्छ। र उहाँको ठुलो देन छ नेपाली सङ्गीतमा, नि लोकगीत सँगसँगै आधुनिक सङ्गीतमा पनि उहाँको देन छ।
1: उहाँलाई तपाईँको पारिवारिक सम्बन्ध छ, उहाँको कस्तो खालको सम्बन्ध?
2: उहाँ चाहिँ एकदमै सरल व्यक्तित्वको हुनुहुन्थ्यो, सबैसित मिलनसारे है, सबैसित बात गर्नु मन पराउने, बस्नु मन पराउने त्यस्तो हुनुहुन्थ्यो।
1: उहाँले सङ्गीत बाहेक उहाँको अर्को एउटा छुट्टै विशेषता पनि थियो, जस्तो बाँसको केही सामान बनाउनु सक्ने है, चित्र गर्नु सक्ने उहाँको एउटा क्षमता थियो। यहाँले कसरी सम्झिने छ त्यो चिजहरूलाई, उहाँको कला?
2: हजुर, त्यो उहाँको एउटा कला थियो क्या, त्यो सबै गरिरहनु हुन्थ्यो यही घरमा नि, प्रधानगर बाहिरपट्टि त्यो काठको काम गर्नु पऱ्यो है, बाँसको के बनाउनु मन पराउनु हुन्थ्यो क्या, अन्त हामी आउँदाखेरि पनि त्यो गर्दै गरेको
1: उहाँको गीतहरू तपाईँले कति सुनिसक्नु
2: भएको? हजुर, धेरै त भन्दैन किनभने उहाँको ठुलो योगदान छ, कतिपय चाहिँ मैले सुनेको छु।
1: उहाँको गीतहरू सुन्दाखेरि यहाँ कस्तो अनुभव?
2: एकदमै राम्रो, माने हाम्रो नेपाली सङ्गीतको गोल्डन एरामा उहाँको कन्ट्रिब्युसन छ भन्न चाहन्छु म। र अब उहाँको सङ्गीत चाहिँ उहाँको नातिनीहरूद्वारा बाँच्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: बिरेन खाती जो पूर्व शिक्षक हुनुहुन्छ, आउनुहोस् उहाँसँग बात गरौँ। आज हामी यहाँनिर यसरी एकजना हाम्रो लब्ध प्रतिष्ठित है चर्चित गायक सङ्गीतकार अशोक राईको निधनको यो क्षणमा हामी यहाँ उपस्थित भएका छौँ र उहाँलाई श्रद्धाञ्जली दिन यहाँ पनि श्रद्धाञ्जली अर्पण गर्न यहाँ आउनुभएको छ। र अशोक राईलाई यहाँ कसरी सम्पर्क गर्नु?
3: हजुर, अशोक राई सरलाई म सबैभन्दा नमन, उहाँ चाहिँ यसरी 88 सायद हुनसक्छ 88 वर्षको उमेरमा मृत्यु भयो। उहाँको मृत्यु चाहिँ अब भन्नु भयो नेपाली सङ्गीतको एउटा ठुलो क्षति हो, किनभने दार्जिलिङ नेपाली सङ्गीतमा उहाँको जुन योगदान थियो त्यो योगदान अघि मरिनेछ। उहाँले नै भनौँ न भने हाम्रो दार्जिलिङको सङ्गीतलाई चाहिँ त मङ्गलसम्म गरेर अघि उम्राउने, उर्वर बनाउने चाहिँ उहाँहरू नै हो मैले भनौँ न भने। र उहाँहरूको फाउन्डेसन जुन थियो सङ्गीत, त्यही फाउन्डेसनले बढेर अहिले ठुलो महल भइसकेको छ भन्न सक्छौँ। र यसरी फाउन्डेसन आजसम्म बाँचिरहेको हुनुहुन्थ्यो र हामीले एउटा के अरे छत्र छायामा बसेको जस्तो लाग्थ्यो, हामी त सधैँ सङ्गीतमा थियौँ, हामी आउनु जाने गरिरहेको थियौँ, स्वास्थ्य हाम्रो राम्रो यो मतलब योग्या हुन्थ्यो। र यसरी आज हठात् मतलब उहाँको यस्तो लाग्छ कि एउटा ठुलो मतलब ब्रिक साथै ढलेको जस्तो अनुभव भइरहेको छ।
1: उहाँलाई कसरी श्रद्धा?
3: उहाँलाई अब श्रद्धाञ्जली, अब कुनै उहाँलाई श्रद्धाञ्जली दिनु नि अब सबै छैन भनौँ न, मलाई कसरी श्रद्धाञ्जली गर्नु, उहाँलाई श्रद्धाञ्जली दिने कुनै एउटा शब्द नि म पाउँदिनँ क्या, किनभने आज जुन क्षति भइरहेको छ त्यो ठुलो क्षति नेपाली यो नेपाली सङ्गीतकै एउटा ठुलो क्षति हो, नेपाली जातिकै एउटा ठुलो क्षति हो। 60 समयमा 60 जुन युग थियो त्यो समयमा जति बेला चाहिँ अब हाम्रो नेपाली गीतहरू दिँदै थिएन भनौँ, त्यति बेला उहाँहरूको एल्बम कलकत्तामा गएर एल्बम रेकर्डमा भने के रेकर्ड गर्नुभएको गीतहरू छ, वैशाखी वनमा भयो, ठुलोको मृत्युमा थियो मलाई, र यी सब गीतहरू अहिले सजाव सम्झिन्छौँ। उहाँ त्यो उहाँको गीतहरू सम्झना गर्नु र उहाँको मतलब उहाँले बनाउनु भएको बाटो हेर्नु नै उहाँको श्रद्धाञ्जली हो भने जस्तो मलाई लाग्छ।
4: एउटा कलाकारको वास्तविक परिचय पुरस्कारले होइन श्रोताको मनमा बसेको स्थानले दिन्छ। अशोक राईको आवाजले लाखौं मनमा आशा जगायो, वहाँको सङ्गीतले दुःखमा मलम बनायो, वहाँको सङ्गीतले पुस्तौंलाई प्रेरणा दियो। आज वहाँ हाम्रो आँखाबाट ओझल हुनुभएको छ तर हाम्रो हृदयबाट कहिले हराउनु हुने छैन।
2: हामीले 80 अन्ततिर

0: दशकको सुरुतिर जुन गठन गरेको, उहाँ चाहिँ संस्थापक सभापति हुनुहुन्थ्यो र आरोही सङ्गीतको सन्धिकृत टोली उहाँहरूले खोलेर हामीलाई विशेष गरेर यो जुन गणसङ्गीत भन्छ त्यसको माध्यमले धेरै ठाउँमा परिचय गराउनु भयो। हामीले धेरै ठाउँमा उहाँका राम्रा राम्रा गणसङ्गीतहरू गाएर उहाँको श्री अशोक राईको सङ्गीतले हामी मध्येमा हामी सङ्गीतकारहरू जति छौँ विशेष गरेर उहाँको सन्निकटमा रहेर काम गरिरहेको
1: उहाँको जुन श्रद्धाञ्जली उहाँको छ त्यो
0: उहाँलाई श्रद्धाञ्जली दिनु त अब उहाँकै सङ्गीतलाई हामी अघि बढाउँ।
1: उहाँले जुन कालिम्पोङबाट एकजना आजको श्रद्धाञ्जलीमा सामेल हुनको निम्ति एकजना हाम्रा गायक महोदय योगेन्द्र घतानीजी यहाँ आउनुभएको छ, आउनुहोस् यहाँबाट केही कुरा छन्। आज जुन प्रकारले अशोकराईसँगको निधन भइरहेको छ है, यहाँले यो निधनलाई कुन रूपमा हेरिरहनु छ, नेपाली सङ्गीतमा यसको कस्तो प्रभाव परिरहेको
2: छ? विशेष भन्नुपर्दा आज गुरुजी मेरो प्रथम गुरुजी हुनुहुन्थ्यो र उहाँलाई आज म एकदमै हृदयदेखि नै मिस गरिरहेछु। उहाँले जुन योगदान दिनुभएको छ नेपाली सङ्गीतमा यो एकदमै अतुलनीय छ र उहाँको देखरेखमा नै हामीले सानोबाट पछिसम्म गएर यसलाई सही मार्गदर्शन गर्न सक्षम बन्यौँ या भनेको छैनौँ, त्यो त अब श्रोताहरूको श्रोताहरूले नै यसलाई याद गर्नुहुन्छ र जे होस् एउटा ठुलो क्षति भएको छ नेपाली संसारमा, नेपाली साङ्गीतिक संसारमा। श्रद्धाञ्जली स्वरूप नै म भन्दैछु, उहाँलाई एकदम श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
3: नमस्कार, म भानु राम राउँ। अशोक राई सर जानु चाहिँ हाम्रो सङ्गीत क्षेत्रमा एउटा नक्षत्र नै हराउनु हो। सरको गीत मैले 2023 मैले रेकर्डिङ गर्ने मौका पाएको थिएँ, एकदमै मिठो गीत थियो। सरले त्यसलाई सुन्नुभयो र रिलिज गर्छु भानु भनेर, छिट्टै रिलिज गर्छु भनेर बाचा गर्नुभएको थियो, तर उहाँको बिरामी अवस्थाले गर्दा त्यो गर्नु सक्नु भएन है। अब उहाँको नातिनीहरूले यो सरोभार उठाएको छ है, र उहाँलाई मेरो आन्तरिक हृदयबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
1: उहाँको नातिनी हुनुहुन्छ यहाँ, र हामी यहाँसँग केही बात गर्न सक्दाखेरि छौँ। अशोक राई सर जुन प्रकारले बितेर जानुभयो नि, यहाँको कस्तो सम्बन्ध?
4: हाम्रो त अब एकदमै प्यारो बाजे है, हामीलाई अब हामी जन्मेकोदेखि हामीलाई हुर्काउनु भएको हाम्रो बाजे, र हामी चाहिँ एकदमै पापासित क्लोजमा थियौँ। क्लोज मात्रै भन्नाले पनि हामीसँग चाहिँ अब साथी साथी जस्तै हाम्रो एउटा नाता थियो है। गीत सङ्गीत साथसाथै कथाहरू उहाँको बाल्यकालको कथाहरू सुनाउनुदेखि लिएर उहाँहरूको प्रोग्रामहरूको कथाहरू यो सबै सुनाउनुहुन्थ्यो, र उहाँसित चाहिँ अब हामीले एकदमै मिठो हाम्रो बाल्यकाल एकदमै मिठो भएर गयो बाजेले गर्दा, बाजे बोजूले गर्दा।
5: साँचो कलाकारको मृत्यु हुँदैन श्रोता, उनको शरीर विदा हुन्छ, तर अशोक राईको स्वर समयसँगै झन जीवन्त बन्छ। आज हामी अशोक राईको अस्मरणीय गीतहरू मार्फत सम्झिरहेका छौँ।

प्रिय श्रोता मित्र, आज हामीले एउटा युगको अन्त्य देख्यौं, तर एउटा अमर संगीत यात्राको अन्त भने कहिले हुँदैन। उहाँको भारतीय नेपाली संगीतको विकासमा दिनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै आकाशवाणी खरसाङको पक्षबाट परिवार, आफन्त, शुभेच्छुक तथा प्रशंसकप्रति गहिरो संवेदना प्रकट गर्दछौं। एक कविको पंक्तिमा, मानिस जान्छ सम्झना रहिरहन्छ, स्वर रोकी

0: But he's your best friend, yeah?
1: श्रोताले अहिले सुन्नुभयो उदित नारायण अल्का याग्निक अनि साथीहरूको स्वरमा कुछ कुछ होता है फिल्मबाट सुन्दै हुनुहुन्थ्यो फिल्म संगीतको कार्यक्रम हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, देवेन थापाबाट मुख्य समाचार सुन्नुहोस्। स्वतन्त्रता दिवस समारोह अन्तर्गत प्रधानमन्त्री संग्रहालय र पुस्तकालयले आजदेखि अगस्त 12 वन्दे मातरम ए टाइमलेस ट्रिब्युट टु द मदरल्यान्ड कार्यक्रम आयोजना गर्नेछ। वन्दे मातरममा एक विशेष प्रदर्शनी आजदेखि सुरु हुनेछ, जसमा दुर्लभ दस्तावेज र तस्विरहरू प्रदर्शन गरिनेछ। भारतले स्वच्छ ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। सामाजिक सञ्जाल पोस्टमा नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो, भारतको नवीकरणीय ऊर्जा क्षमतामा विगत 12 400% बढेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हिमाचल प्रदेशको चम्बा जिल्लामा भएको बस दुर्घटनामा भएको ज्यान गुमाउनेप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले उक्त दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउने परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन अण्डमान र निकोबार टापुहरूको 2 भ्रमणका लागि आज श्री विजयपुरम पुग्नुभयो। उहाँलाई औपचारिक स्वागत गरेको छ र गार्ड अफ अनर प्रदान गरिएको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले देशका सबै सहकारी ब्याङ्कहरूलाई राष्ट्रिय सहरी सहकारी वित्त तथा विकास निगममा सामेल हुन आग्रह गर्नुभएको छ। यो निगम देशका सहकारी ब्याङ्कहरूको एक मुख्य सङ्गठन हो। स्वतन्त्रता दिवस मनाउन वायुसेना ब्यान्डले भोलि नयाँ दिल्लीस्थित राष्ट्रिय युद्ध स्मारकमा प्रस्तुति दिनेछ। रक्षा मन्त्रालयले राष्ट्रिय गीत वन्दे मातरमको 150 पुरा भएको उपलक्ष्यमा यो देशभक्तिपूर्ण सङ्गीत कार्यक्रम आयोजना गरेको बताएको छ। उत्तर पूर्वी क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य सिन्ध्याले आज तेन्डोङ लोरम फाटको अवसरमा सिक्किमका जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारपछि अब श्रोताहरूलाई सुनिरहेका छौँ फिल्म सङ्गीत।

श्रोताले अहिले सुन्नुभयो हेमा सरदेसाई अनि साथीहरूको स्वरमा सपने फिल्मबाट, अब सुन्नुहोस् लता मङ्गेशकर अनि उदित नारायणको स्वरमा दुश्मन फिल्मबाट।

0: नमस्कार आदरणीय श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। आज हामी एक विशेष कार्यक्रम यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेका छौँ। हाम्रा राज्य सिक्किमको सन्दर्भमा कृषकहरूले विभिन्न प्रकारको खेतीपाती अन्तर्गत सागसब्जी पशुपालनहरू गरेर आफ्नो व्यवसायहरू चलाइरहेका छन् र कतिपय कृषकहरूले सबै मिलाएर मिश्रित खेती गर्दै हुनुहुन्छ र आज हामीमा चाहिँ एक प्रगतिशील कृषक हुनुहुन्छ। उहाँले धेरै वर्ष अघिदेखि आफ्नो आय आर्जन गर्दै हुनुहुन्छ र यसै सन्दर्भमा आज हामी उहाँसित कुराकानी गर्न लागिरहेका छौँ। सर्वप्रथम हजुरलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु सर।
1: नमस्कार सर।
0: हजुर, र हजुरको परिचय दिनुहुन्छ कि कहाँबाट?
1: म दिलीप कुमार प्रधान, प्रधान गाउँ आरिटारको निवासी हो। यसरी नै हामीले चाहिँ अहिलेसम्म इन्टिग्रेटिभ अर्ग्यानिक फार्मिङ सिस्टम नै गरेर आइरहेका छौँ।
0: सर्वप्रथम गाउँकै विषयमा बताइदिनुहुन्छ कि त्यहाँका मानिसहरूले के के खेतीहरू अहिले बर्खे झरीमा गर्दै हुनुहुन्छ र के के व्यवसायहरू उहाँहरूले गर्दै हुनुहुन्छ?
1: आरिटार चाहिँ एउटा लेक जग्गा नै हो, अलिक ठन्डा जग्गा नै हो, यसले गर्दाखेरि अलिकति हामीले इन्टिग्रेटिभ अर्ग्यानिक फार्मिङ सिस्टमको लागि चाहिँ हामीले अलिकति छिट्टो भन्ने अलिक दाम पाउने बेलाको टाइममा चाहिँ हामीले निकाल्न सक्दैनौँ र अलिक पछाडि है औलको निस्किसकेपछि सेकेन्ड लटको लागि चाहिँ आरिटार भेग चाहिँ एकदम सुइटेबल छ है। उहाँ चाहिँ हामीले चाहिँ इन्टिग्रेटेड अर्ग्यानिक फार्मिङ सिस्टम नै गरिरहेको छौँ सर।
0: कति वर्ष भयो होला तपाईँ खेतीपातीमा लागि पर्नु भएको?
1: अहिलेसम्म चाहिँ हामीले सुरु गरेको एकदम यो टेक्नोलोजी ट्रेनिङहरू पाएर चाहिँ हामी गर्नु थालेको चाहिँ 15 वर्ष भयो। पहिला चाहिँ पौराणिक तरिकाले नै गरिन्थ्यो, अहिले चाहिँ हर स्टेपमा है कसरी हामीले कस्टलाई बचाएर कसरी प्रफिट बेसी निकाल्नु पर्ने यही सोचले हामी चाहिँ एकदम ट्रेनिङ पनि प्राप्त गर्दै है सरकारको ट्रेनिङहरू लिँदै आत्मा विभागबाट धेरै हामीलाई ट्रेनिङहरू दिनुभएको छ। त्यो ट्रेनिङले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदमै सुविधाजनक भएर हामीले प्रोडक्सनहरू पनि राम्रो निकालेर कम्ती खर्चमा धेरै प्रफिट निकाल्ने गर्दैछौँ अहिले सर।
0: हजुर हजुर। र अब अहिले धेरै प्रकारको नयाँ तकनिकी अनुसारै खेती गरिन्छ र कतिपय कृषकहरूले पौराणिक प्रकारले नै खेती गर्ने गर्छन् भनौँ, अब सोचै भिन्दै भिन्दै हुन्छ नि त होइन। कतिले अब पौराणिक प्रकारले नै खेती गर्नु मन पराउँछ छन्, कतिले चाहिँ अब आधुनिक तकनिकी अनुसारै खेती गर्ने गर्छन् है। यसबारे तपाईँ के भन्न चाहनुहुन्छ?
1: अब हामीले जस्तो अहिलेको युगमा यहाँ सिक्किम चाहिँ हाम्रो अर्ग्यानिक स्टेट भएको कारणले गर्दाखेरि हामी चाहिँ पौराणिक प्रकारले नै गरेको राम्रो लाग्छ हामीलाई। अब सबै अहिलेको नयाँ टेक्नोलोजी युज गरेर तर बिउ बिजनहरू चाहिँ हाम्रो पुरानो जमानामा हुने हाम्रो जग्गामा सुइटेबल हुने चिज नै लगाएर भने चाहिँ यो चाहिँ एकदमै अर्ग्यानिक हो भने जस्तो लाग्छ। बिउ बिजन पनि आफै उत्पादन गरेर आफै उमारेर राखेको चाहिँ हामीले समयमा लाउनु पाउँछौँ, त्यसले गर्दाखेरि हामीले डिपार्टमेन्टको है सिडहरूको आशा

0: गरिरहनु पर्दैन, कोही बेला बाटो बिग्रिन्छ, बाहिरको सिडहरू आउनु ढिलो हुन्छ, एक महिना ढिलो भयो भनेदेखि त्यो फसल राम्रो हुँदैन हाम्रो लेक भेगमा चाहिँ। त्यसले गर्दाखेरि डिपार्टमेन्टले नदिनु भन्नु भएको होइन हामीले, तर जति नै हामी कृषकहरू हुन्छन् उहाँहरूले जस्तो मुलाको बिउहरू पहिला माथि टुप्पा काटेर गाडेर राख्ने गर्छ, पुरानो पुरानो त्यो माथि सानो तल ठुलो भएको लौकाहरू हुन्छ, यो चिजहरू चाहिँ मासिँदै गइसकेको छ। जस्तो चुच्चे करेला भन्छ, यो खास अर्ग्यानिक चिजहरू चाहिँ हाम्रो भेगमा हुने चाहिँ अहिले यसको सिड मासिँदै गइसकेको छ। अन्त उहिलेको पहिला हुने काँक्राहरू अन्त यो सिडहरू चाहिँ हामीले बचाएर लगायो भने चाहिँ राम्रो हुन्छ। यसमा चाहिँ हाम्रो फार्ममा चाहिँ हामीले सिड प्रिजर्भेसन भनेर पनि हामीले बनाएको छौँ। पौराणिक टाइममा हुने ट्रेडिसनल सिडहरू चाहिँ हामीले यो पनि राख्ने गर्दछौँ अहिले।
1: हजुर, अच्छा, यो ठुलो फार्म तपाईँहरू कतिजना मिलेर सञ्चालन गर्दै हुनुहुन्छ होला?
0: अहिले हुनु त हामी 20-25 जना हाम्रो दाजुभाइहरू छ, तर यही खेतीमा संलग्न भएर काम गर्ने चाहिँ हामी 3 दाजुभाइ छौँ मुख्य रूपले। तर अरूहरूले पनि हामीलाई सहयोग गर्छ, अरूहरू भाइले पनि, जस्तै हाम्रोमा केही छैन, हाम्रोमा अहिले डिमान्ड पुरा आउँछ, साग सब्जीको डिमान्ड हुन्छ, तर हाम्रो सबै जम्मा पारेर चाहिँ हामी दिने गर्छौँ बजारतिरको मान्छेहरूमा है, हाम्रो इष्टमित्रहरूमा माग्दाखेरि चाहिँ विशेष गरेर हाम्रोमा चाहिँ अर्डर आउँछ होटलबाट है, होमस्टेबाट, त्यहाँ चाहिँ हामी सबै मिलेर दिने गर्दैछौँ अहिले।
1: तपाईँले मिश्रित खेती गर्दै हुनुहुन्छ र मिश्रित खेतीभित्र अरू के साग सब्जीहरू तपाईँले मिलाएर लगाउनु भएको छ होला?
0: हामीले चाहिँ अब इन्टिग्रेटेड अर्ग्यानिक फार्मिङ सिस्टम त भनिन्छ, एउटा अब यो खेती गर्नुमा एउटा एकदमै टफ नै हो, एकमा माइन्ड चाहिँ एकदमै पेसेन्ट हुनुपर्छ है। कोही बेला कुन बाली लगाउँदाखेरि उम्रिँदै उम्रिँदैन, खास गरेर बाहिरको सिड हामीले लगाउँदाखेरि कोही कोही बिउहरूले धोका दिन्छ। त्यसमा हामीले चाहिँ इन्टरक्रपिङ गरिन्छ, जस्तै हामीले मटर लगायौँ भनेदेखि मटरमा नि हामीले मल लगाएको हुन्छौँ, त मटर मात्रै नलगाएर मटरको छेउछेउमा हामीले राया सागहरू लगाउँछौँ, इन्टरक्रपिङ गरिदिन्छौँ, ताकि मटर भएन यदि भने पनि त्यो समयको लागि हामीले चाहिँ यो सागहरूले चाहिँ हामीलाई कभर गर्छ हैसन। त्यसले गर्दाखेरि म है अरू कृषकहरूलाई पनि यही भन्न चाहन्छु, इन्टिग्रेटिभ अर्ग्यानिक फार्मिङ गर्नाले चाहिँ अब यो के भन्छ एकीकृत, यसमा चाहिँ हामीले कहिले पनि एउटा चिजले नै हामीलाई सक्सेस हुन्छ भनेर सोच्नु भएन। कुनै पनि चिजमा आफ्नो जमिनको जग्गा हेरेर चाहिँ त्यसमा कुन कुन लाउँदा चाहिँ सुटेबल हुन्छ, यो भएन भने अर्कोले हामीले यो खेतालाको हाजिरा हाम्रो बाहिर बेच्ने डिमान्ड फुलफिल गर्नुलाई चाहिँ सक्छौँ भन्ने आफ्नो दिमाग पनि लगाउने पर्ने हुन्छ यसमा चाहिँ। अन्त यसरी नै गर्दाखेरि चाहिँ हामीले हाम्रो फार्मलाई पनि राम्रो देखिन्छ, साथमा हामी पनि एउटा इज्जतसँगले बस्न सक्छौँ, अन्त हामीलाई बालबच्चा पढाउनु, घर खर्च निकाल्नु हामीले यहाँ हामी सजिलै सक्छौँ।
1: साथै आफ्नो आय स्रोत पनि बढाउँदै हुनुहुन्छ अनि गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई पनि रोजगार दिनुभएको छ।
0: यसमा चाहिँ हामीले रोजगारमा चाहिँ हामी सुरु सुरुमा चाहिँ हामीले ठुल्ठुलो कामहरू हुन्छ त्यसमा हामीलाई जरुरतै पर्छ, तर हामीलाई यसको अर्ग्यानिक प्रडक्सन हो, अर्ग्यानिक प्रडक्सनमा त कम्ती नै उब्जिन्छ। अब कम्ती उब्जिन्छ किन खेती गरौँ भन्ने हुन्छ मान्छेमा, तर हामीलाई चाहिँ यो अर्ग्यानिक खेतीले चाहिँ फाइदा चाहिँ हाम्रो हेल्थ हुन्छ, किनभने हेल्थमा अहिले एकदमै बेसी खर्च हुने गर्छ। अन्त हामीले अर्ग्यानिक सागसब्जीको प्रयोग गरेको छौँ भने चाहिँ हामीलाई हेल्थको बेनिफिट चाहिँ एकदमै राम्रो हुन्छ। यसले गर्दाखेरि चाहिँ हामी अझै नै भन्छौँ कि अर्ग्यानिक नै हामीले गरेको राम्रो, हामीलाई कम्ती क्वान्टिटीमा भए पनि हामीले प्राइस राम्रो पाउँछौँ। अहिलेको जमानामा हाम्रो सिक्किममा पनि है सबै हेल्थ कन्सियस भइसकेको छ, सबैले है राम्रै चिज खाउँ, हेल्थ नबिग्रियोस् भन्ने सोच भएको छ, स्वास्थ्य राखौँ भन्ने सोच भएकोले गर्दाखेरि चाहिँ यो अर्ग्यानिक खेती गर्ने फार्मरहरूलाई धेरै नै अब पैसा रुपियाँको इन्कम हुन्छ,
1: उहाँलाई प्रोत्साहन पनि हुन्छ।
0: हजुर हजुर,
1: उत्साह हुन्छ खेती गर्नुमा है।
0: यसमा चाहिँ अझै एउटा छ, हामीले फार्मिङ गर्नुभन्दा अगाडि म त गरिरहेकै छु, तर नयाँ फार्मरहरू हामी ल्याउनु कोसिस गर्दाखेरि कति ठाउँ है कति ठाउँ मिटिङहरूमा मैले भनेको सुनेको कि जङ्गली जनावरहरूले बिगारेर हामी भनेको सुनिन्छ, त्यो नयाँ फार्मरहरू अन्त यो खेतीपट्टि हाम्रो व्यवसायपट्टि लाग्दैनन्। यो चाहिँ जस्तै अब हामी बाँदरले खाइदियो भन्छ, मृगले खायो भन्छ, दुम्सीले खायो भन्छ, तर यसको एकदमै राम्रो उपाय छ, यो मेरो 15 साल मेरो मात्रै विचार हो, अब अरूलाई कस्तो लाग्छ
1: यो
0: अनुभव हो। मैले चाहिँ कसो गरेँ भने हामी 6 एकरमा दाजुभाइको हाम्रो जग्गा जमिन छ, त्यो जग्गा जमिनमा अब मैले एक्सपिरियन्स गर्दा गर्दा बाँदर त हामी भन्दैन, हामीले गणेश देवताको रूपमा हेर्नुपर्ने हो खासै चाहिँ। अन्त यो बाँदर चाहिँ तपाईँको 50 कदम भन्दा बेसी चाहिँ भुइँमा हिँडेर जहाँ चाहिँ मुभमेन्ट गर्नु सक्दैन रहेछ, डराउँछ उहाँहरू, उहाँहरूको रोड चाहिँ अब हाइवे चाहिँ रुख टु रुख हो।

0: रुख टु रुख हामीले त्यो कनेक्सन ब्रेक गर्यो भनेदेखि चाहिँ तपाईँको फिल्डमा आउँदैन रहेछ. किनभने आज 7-8 वर्ष भयो मेरो वरिपरि गाउँमा आउँछ, तर मेरो फिल्डमा अहिलेसम्म एक घोगा मकै पनि लगेको छैन. अन्त हामीले चाहिँ अब एउटा धार्मिक तरिकाले हेरौँ अनि यसरी नै उसको त्यो नेचर कसरी हिँड्दैछ त्यो हेरेर त्यसको लाइन ब्रेकअप गऱ्यौँ भनेदेखि चाहिँ यसबाट नि हामीले छुटकारा पाउन सक्दो रहेछ. अन्त दुम्सीको हेर्दाखेरि चाहिँ हामीले दुम्सीको दुई झ्याङ तिन झ्याङ हामी पिँडालु रोप्छौँ, पिँडालु या सिमल तलो रोप्छौँ, तर दुम्सी दुई दिन तिन दिन आयो भने त दुई तिन झ्याङ त सोझै खाइदिन्छ. अन्त किसानहरूले चाहिँ भन्छन् कि हाम्रो सबै खाइदियो भन्ने हुन्छ. तर यसमा चाहिँ हामीले क्लस्टर जस्तै मैले मेरो यसमा चाहिँ मैले 400 झ्याङ पिँडालु लगाएँ, तर खन्ने बेलासम्म अब दुम्सी चाहिँ आयो, तर उसको हार्भेस्ट टाइममा चाहिँ हामीले उसले खाएको चाहिँ 3 झ्याङ या 4 झ्याङ खान्छ. तिन झ्याङ चार झ्याङ खाँदाखेरि हामीलाई कुनै त्यस्तो नोक्सान हुँदैन. अनि त्यसले गर्दा यो दुम्सीको नि सल्भ हुनसक्छ, यो बाँदरको नि यसरी नै हामीले सल्भ गराउन सक्छ. यसको लागि त उपाय आफूले पनि खोज्नुपर्छ किसान दाजुभाइहरूलाई. है म यही भन्न चाहन्छु किसान दाजुभाइहरूले यसलाई चाहिँ कसरी हटाउने, हाम्रो व्यवसाय एकदमै यही नै छ अरू छैन भनेर हामीले गर्नै पर्छ भनेर चाहिँ गर्नु नै हाम्रो के सक्सेसको एउटा बाटो हो भन्नु.
1: सम्पूर्ण कृषक वर्गले पनि अब यही उपायलाई अप्नाउनु भयो भने त राम्रो हुनेछ है.
0: अझै एउटा हामीले नयाँ नयाँ अब जसले चाहिँ अब चाहनुहुन्छ म कृषक गरेर खेती गरेर मेरो जीविका चलाउँछु भन्ने सोच भइरहेको हुन्छ कतिमा है, उहाँहरूलाई चाहिँ मेरोबाट एउटा सुझाव पनि गर्न चाहन्छु कि जब हजुरहरूले यो खेतीपट्टि पहिला चाल्नुहुन्छ त्यसभन्दा अगाडि चाहिँ हामीले चाहिँ यो डायरी फार्मिङ र गोटरी फार्मिङ गर्नु एकदमै जरुरत पर्छ.
1: डायरी फार्मिङ
0: अनिवार्य छ. कमसे कम हामी 1 वर्ष या 2 वर्ष 3 वर्ष चाहिँ हामीले डायरी फार्मिङ गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो जति नै जमिन छ त्यसमा फर्टिलाइजरको हामीलाई सुविधा हुन्छ. पुरानै जमानामा है जल मल भन्ने, जबसम्म अन्नलाई जल मल हुँदैन तबसम्म यो हुँदैन. त्यसले गर्दा प्रथममा चाहिँ हामीले जल र मलको व्यवसाय गर्नुपर्छ. अनि यसमा चाहिँ हामी यो डायरी फार्मिङ गऱ्यौँ अन्त माछा पनि पाल्नुपर्छ, किनभने पानी नभएको जग्गामा हामीले कुवा बनाएर माछा पालेको छौँ भने जलको एउटा प्रबन्ध हुन्छ, साथमा माछाको जो जति पनि मैला हुन्छ उसले टट्टी गरेको हुन्छ त्यो चाहिँ सागसब्जीको लागि चाहिँ न्युट्रिएन्ट हुन्छ र यसमा किराहरू लाग्दैन, मलिलो हुन्छ. त्यसले गर्दाखेरि यो पनि राम्रो हुन्छ. पहिले खेती गर्नुभन्दा अगाडि चाहिँ 2-3 वर्ष यो गाई पालन या त मच्छी पालन चाहिँ गर्नै पर्छ. यसले गर्दा चाहिँ पछाडि हामीलाई धोका हुँदैन, त्यति भन्न चाहन्छु.
1: अनिहरू खेतीपाती बाहेक पशुपालनमा के पाल्नु भएको छ होला?
0: अब अहिले फिलहाल मेरोमा पहिला त मैले है 10 गाई दुन्छु भन्ने मेरोमा विचार थियो, तर मैले कोसिस गर्दा गर्दा एट ए टाइम चाहिँ 4 चाहिँ मैले दुइएको दुयौँ. त्यहाँदेखि बिस्तारै बिस्तारै हामीले बाहिरबाट के भन्छ हायरमा काम लगाउनु बन्द गर्दै गयौँ, किनभने जति उपजाउ हुन्छ काम गर्नेलाई हामीले दिनै पर्छ. जहाँसम्म हुन्छ आफै गर्ने कोसिस गर्यो भने 100% इन्कम चाहिँ आफैलाई मात्रै हुन्छ. त्यसले गर्दाखेरि अब अहिले त सबै जमिन मलिलो भइसकेर अलिक गाई कम्ती भएको छ है सर. अन्त गाई कम्ती भए पनि अब यो बाख्रा पनि पालेर बस्तीमा बसेर दसैँ आउँछ, त्यौहार आउँछ, कुनै कुनै प्रकारको ओकेजनहरू आउँछ जसमा कि पैसाको जरुरत पर्छ. त्यसमा है कुनै पनि अब दसैँ आयो भने एउटा खसी बेच्दा दसैँ टारिन्छ, अन्त त्यौहार आउँछ एउटा खसी बेच्दा हामी त्यो त्यौहार पनि टार्नु सक्छ. गरेको छ भने सबै कुरो बस्तीमा कुनै प्रकारको कमी चाहिँ हुँदैन. त्यसले गर्दाखेरि कृषक दाजुभाइहरूलाई चाहिँ हामी यही सुझाव गर्छौँ कि खेतीबाट पनि एउटा राम्रो व्यवसाय छ. अनि खेती गर्नुभन्दा अगाडि 2-3 वर्ष यो हाम्रो गाई पालन अन्त बाख्रा पालन गर्नुपर्छ. अहिले देख्नुमा आउँदाखेरि गाई पालन चाहिँ खालि दुधको मात्रै हामीले हिसाब लगाउँदैछौँ. दुध सकेपछि चाहिँ तपाईँको त्यो गाईलाई हामी याद गर्दैनौँ. हामीले चाहिँ अब है पहिला त जन्म दिने आमा, त्यहाँदेखि पछाडि हाम्रो जवानी टाइममा हामी अहिले बिहानदेखि चिया पनि हामी दुध खान्छौँ. त्यही कारण गौ माता भन्छ. गाईलाई चाहिँ हामीले माताकै रूप दिएर त्यहाँदेखि पछाडि आउँछ धरती माता हुन्छ. हाम्रो यो 3 मातालाई चाहिँ हामीले इज्जतसँगले सम्मानसँगले सेवा गऱ्यौँ भने हामीलाई एकदमै राम्रो हुन्छ. है कृषक दाजुभाइहरू म यही भन्न चाहन्छु, गाईले दुध नदिएपछि उसको गोबर हुन्छ, गोबरबाट थुप्रो थुप्रो फाइदा छ. यो चाहिँ लक्ष्मी हो गोबर चाहिँ, भित्र राख्नु पनि एउटा है एकदमै राम्रो शुभ मानिन्छ. हामीले हामीले बिउ बिजनहरू राख्दाखेरि गोबरको भाँडो जस्तो बनाएर त्यसमा सिड राख्यौँ भनेदेखि हामीले पछाडि उखालिरहनु पर्दैन, त्यो डल्लै माटोमा गाडिन्छ. प्लास्टिक लगायो भने हाम्रो प्लास्टिकको भाँडामा हाम्रो जमिन बिग्रिन्छ है. त्यसले गर्दाखेरि यो गोबरको यसमा चाहिँ हामी सिड राखेर ठक्कै रोप्दाखेरि उखाल्नु पर्दैन, त्यसलाई

0: खाद आदि बैसा उसको त्यही गोबरले नै काम गरिन्छ। त्यही कारण गाईको नि हामीले उसको पुरा एज भोरि चाहिँ हामीले सेवा गऱ्यौँ भने गाईले हामीलाई लास्टसम्म नै सेवाई गरिरहेको हुन्छ। हामी है बालक भएर हामी किसान चाहिँ गाईको चाहिँ बालकै हौ। त्यसले गर्दा गाईको सेवा हामीलाई गर्नु एकदमै जरुरी छ, जमिनको सेवा गर्नु जरुरत छ। अन्त त्यही भन्न चाहन्छु म कृषकले।
1: माछा कति प्रजातिको पाल्नु भएको छ?
0: माछा चाहिँ हाम्रो जग्गामा अलिकति ठन्डा भएको कारणले गर्दा, हुनु त म अर्नामेन्टल पनि पालेको छु है, त्यो पनि मैले धेरै सेल गरेँ, त्यसबाट पनि मलाई इन्कम भएको छ। अनि पहिला हामी मैले ग्रास क्रप लगायौँ, ग्रास क्रप पनि एक लट लगाएर हेऱ्यो अलिक राम्रो भएन। अहिले मैले फिलहाल चाहिँ यो तिलोपिया लगाएको छु सर। यो तिलोपिया चाहिँ किन लगाएको भन्दाखेरि यो रनिङ पानी चाहिँदैन यसलाई, बेला बखत आउँदा लगाउँदा हुन्छ यो पानी। अन्त यसले चाहिँ बच्चा पनि धेरै दिन्छ र यसको साइजहरू पनि छिटो बढ्ने गर्छ। अब कताबाट हुन्छ, हाम्रो दिमागमा इन्कम गर्नु हो, हामीले चाहिँ आफ्नो दिमाग चाहिँ लगाउनै पर्छ। अन्त यसमा हामीले गर्दै जाँदाखेरि हामी बिस्तारै बिस्तारै चाल पाउँछ है। हामीले यो राजा हाँस भनिन्छ, राजा हाँसले पनि मैले चाहिँ मेरो एक्सपेरिमेन्टमा चाहिँ अब मैले 8-10 राजा हाँस राखेको छु। अब मानिसहरूले कतिले घरमा कुकुर राखेको हुन्छ है, कुकुरको पनि एउटा जनावर हो, उहाँको पनि आत्मा हुन्छ, उहाँको पनि सेवा गर्नुपर्छ घरको रखवालीको लागि। तर यो हाँस पनि राख्दाखेरि चाहिँ कुकुरको काम जति हुन्छ यो हाँसले गरिदिन्छ। कुनै प्रकारको बाहिरको जनजन्तुहरू आएको पनि सिग्नल दिन्छ है, नयाँ ठाउँको मान्छेहरू आयो भने नि सिग्नल दिन्छ। अन्त हाँसको अन्डा पनि एकदमै राम्रो सेल हुन्छ। एउटा हाँसको अन्डा 100 रुपियाँमा जान्छ, राजा हाँसको। त्यो बनाएरै हामी नन भेजहरू हुनेले अन्डा खाँदाखेरि एउटा अन्डाले 3 अगाउँछ। अन्त यसको बच्चाहरू चाहिँ एकदमै छिटो हुर्किन्छ। हामीले एउटा बच्चालाई 1500 रुपियाँ गोटा पनि जान्छ, किनभने अहिले यति सिक्किममा प्रचलित छैन, यसबाट पनि है बेला बखतमा सपोर्ट हुन्छ। हामीले पाल्यौँ भने यसलाई बेसी केयर गर्नु पर्दैन, आफ्नो जग्गामा जान्छ। तपाईँले खाना दियो भने दियो, दिएन भने घाँसपात खाएर पनि यो जीवित रहनु सक्छ, हाँस बढाइन्छ। अन्त हामी निकै अब 15 प्र्याक्टिस हुँदै जाँदाखेरि चाहिँ हामीले बिबिचमा सबै कुरो गर्नुपर्छ इन्टिग्रेटिभ अर्ग्यानिक फार्मिङमा। यसमा हामीले अब माउरी पनि पाल्नु अति जरुरत लाग्यो, किनभने यो पोलिनेसन जति पनि हाम्रो एग्रिकल्चर आइटमहरूमा पोलिनेसनहरू चाहिँ माउरीले नै गर्छ। हामीले त्यसले गर्दाखेरि तपाईँको अन्न जति उब्जियो त्यसमा चाहिँ हामीले यो माउरी छ भनेदेखि चाहिँ तपाईँ क्वालिटी फ्रुट्सहरू क्वालिटी अन्नहरू हुँदो रहेछ। र यो माउरी पनि पाल्नु जरुरत छ। किसान भइसकेपछि अब गाउँमा एउटा चिज मात्रै हेरेर हुँदैन, सबै सबै गरे कम्ती कम्ती कम्ती कम्ती भने सबै चिज छ भने गाउँमा हामीलाई कुनै प्रकारको है सहर जानुपर्ने यो जरुरत पर्दैन। तपाईँको 5-6 तोरी लगाउनु भएको छ भने त्यो माउरीलाई पनि खाना भइगयो फिडिङ, त्यसमा तेल निस्किन्छ, तेल अहिले हेभी प्राइसमा छ, त्यसले पनि हामीलाई थुप्रो कभर गर्छ। त्यस कारण किसान दाजुभाइले सबै कुरो बुझेर चाहिँ है खेतीपट्टि लाग्यो भने चाहिँ एउटा हाम्रो जीविका चलाउन सक्छ भन्नु चाहन्छु म चाहिँ।
1: अनि बाख्रा पनि पाल्नु भएको छ, कुन प्रजातिको पाल्नु भएको छ होला?
0: बाख्रा पनि अब हामीले चाहिँ बाहिरको नगरेर हाम्रो सिक्किममै हुने लोकल प्रजातिकै लोकल नै राखेका छौँ, किनभने चाहिँ यो लोकल प्रजातिमा चाहिँ त्यति बिमारहरू हुँदैन, हामीले त्यति साह्रो अब केयर गरिरहनु पर्दैन। बाहिरको चिजहरू हामीले ल्यायो भनेदेखि चाहिँ बाहिरको चिज यहाँ आउँछ र हाम्रो सिक्किममा देखाउने चिज हाम्रो नेचरल चिजहरू हामी मासिँदै गइसकेको छ प्रायः। त्यसले गर्दाखेरि चाहिँ प्रायः जति पनि हाम्रो पहिला पुर्ख्यौली जग्गामा भएको चिजहरू नै गर्यो भनेदेखि चाहिँ हामीलाई थुप्रै नै सुविधा हुन्छ।
1: अनि यो प्रायः जस्तो सब्जीको मागहरू चाहिँ कहाँबाट आउँछ होला?
0: सब्जीको मागहरू चाहिँ अब अहिले चाहिँ फिलहाल मेरोमा चाहिँ अब अलिकति हामीले पहिला आफ्नै घरमा है शुक्रबार हाट लगाउने गर्थ्यौँ। हाट लगाएर अहिले निकै अब मानिसहरूमा चाहिँ है यहाँ सब्जी पाउँछ भन्ने जानकारी भइसकेर चाहिँ अहिले फोनबाटै बुक हुन्छ। जस्तै होमस्टे भयो, जति पनि आफ्नो छरछिमेकीमा जो जसले है थाहा पाउनु भएको छ उहाँहरूले फोनबाटै बुक गर्नुहुन्छ। अन्त हामीले आफ्नो 10 किलोमिटरको एरियाभित्रमा चाहिँ हामीले डुवर्टमै पुर्याइदिन्छौँ यो सब्जीहरू चाहिँ। त्यसले गर्दा हाम्रो एउटा पनि खेरो जाँदैन।
1: अनि अब पशुपालन गरेर खेतीपाती गरेर आमदामी तपाईँको कस्तो हुन्छ होला?
0: आमदानी चाहिँ मेरो अब त यसको हर दिनको हामी निकाल्नु सक्दैनौँ, यो खेतीमा हामी सालाना निकाल्नु सक्छौँ। अहिलेसम्म चाहिँ मेरोमा चाहिँ आमदानीको हेर्दाखेरि चाहिँ 8-9 लाख सालाना इन्कम हुन्छ है। यसमा हामीले अदुवा रोप्यौँ भनेदेखि अब यो 5 अदुवा 10 अदुवा जो गयो त्यो नि हामीले हिसाब राख्नु पर्यो
1: सिजन अनुसार।
0: त्यहाँदेखि बिचमा हाम्रो अम्लिसो बारीहरू हुन्छ, कुचो कति बेच्छौँ त्यसको हिसाब राख्यौँ। त्यहाँदेखि सागसब्जी कोपीको समय हुन्छ त्यो कति बेच्यौँ राख्छौँ। त्यहाँदेखि अहिले हामीले बिचमा चाहिँ पुरानो जमानामा रोप्ने राजमाहरू छ है।

0: लेन रेड राजमा भन्छ, यसको फलाइ एकदमै राम्रो हुन्छ, हाइट पनि तिमीहरूको 7 फुटसम्मको हुन्छ, यसको दाम पनि तपाईँले अनलाइनमा हेर्नुभयो भनेदेखि चाहिँ 510 रुपियाँ पर्छ।
1: हजुर,
0: तर लोकलमा हामीले बेच्यौँ भनेदेखि चाहिँ 500 सबै जसले एकताल खाइन्छ उनले बार बार माग्नुहुन्छ। त्यसले गर्दाखेरि क्लस्टरमा हामीले चाहिँ सिक्किममा चाहिँ जस्तो सिक्किममा भन्दा नि हाम्रो आरिटार भेगमा चाहिँ यो रेड राजमाको खेती गऱ्यौँ भने पनि सोझै हामीले आफ्नो जीविका चलाउन सक्छौँ भन्न चाहन्छु।
1: र धेरै खुसी लाग्यो तपाईँले वृत्तान्त रूपमा मिश्रित खेती लगायत पशुपालन बारे हाम्रो समस्त श्रोताहरूलाई बताइदिनु भयो र यसको निम्ति हामीलाई तपाईँले बहुमूल्य समय दिनुभयो र भविष्यमा फेरि पनि तपाईँसित भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौँला। यति भन्दै हजुरसित बिदा लिन चाहन्छु। नमस्कार।
0: नमस्कार।
1: अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौँ, रमाइलो गरौँ, एउटा लोकगीत सुनेर।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एक प्रगतिशील कृषकसित लिएको अन्तर्वार्ता, अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौता श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी यसको साथै आजको हाम्रो कार्यक्रम यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।

प्रादेशिक समाचार मेनुका राईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेले पवित्र टेन्डोङ लोरुम्फातको उपलक्ष्यमा सिक्किमवासी सम्पूर्ण जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री गोलेले टेन्डोङ लोरुम्फात प्रकृति माताप्रति कृतज्ञता व्यक्त गर्ने तथा मानव र प्रकृति बीचको चिरस्थायी सम्बन्धलाई उत्सवका रूपमा मनाउने पर्व भएको बताउनु भएको छ। उहाँले हरेक नागरिकलाई प्रकृतिका विविध स्वरूपको संरक्षण संवर्धन र सम्मान गर्दै हरेक कठिनाई तथा चुनौतीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्ने दैवी आशीर्वादप्रतिको आस्था कायम राख्न अपील गर्नुभएको छ। सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुरले टेन्डोङ लोरुम्फातको पवित्र अवसरमा सिक्किमवासी विशेष गरी लेप्चा समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राज्यपाल माथुरले लेप्चा समुदायले मनाउने टेन्डोङ लोरुम्फात प्रकृतिप्रतिको श्रद्धा र समर्पणको प्रतीक भएको बताउनु भएको छ। यस पर्वले वातावरणप्रति कृतज्ञता व्यक्त गर्न र प्रकृतिको सम्मान गर्न सिकाउने उहाँले उल्लेख गर्नुभएको छ। यस अवसरमा लेप्चा समुदायले टेन्डोङ पर्वतको श्रद्धापूर्वक पूजा गर्दै सङ्कटको बेला प्रकृतिले मानव जीवनको रक्षा गर्छ भन्ने गहिरो आस्था व्यक्त गर्ने उहाँले बताउनु भएको छ। मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आगामी शैक्षिक सत्रदेखि जङ्गुको हि ग्याथाङ सिनियर सेकेन्डरी स्कूललाई मुख्यमन्त्री मोडल स्कूलको रूपमा स्तरोन्नति गरिने घोषणा गर्नुभएको छ। आज गान्तोकमा आयोजित राज्य स्तरीय टेन्डोङ लोरुम्फात 2026 समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री तामाङले यस पहलबाट जङ्गुका विद्यार्थीलाई गुणस्तरीय शिक्षा र राम्रो सिकाइको अवसर उपलब्ध हुने बताउनुभयो। उहाँले टेन्डोङ लोरुम्फात लेप्चा समुदायको प्रकृति संस्कृति र मायल ल्याङसँगको गहिरो सम्बन्धको उत्सव भएको बताउनुहुँदै भाषा परम्परा कला तथा सांस्कृतिक अभ्यासको संरक्षण र पुस्तान्तरण सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नामथाङ रातेपानी क्षेत्रका विधायक श्री सञ्जित खरेलले पहिरोको कारण अवरुद्ध 20 माइल सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको मार्ग निर्देशन तथा सडक एवं पुल विभागका मन्त्री श्री एनबी दाहालको सुपरिवेक्षणमा गरिएको निरीक्षणका क्रममा वैकल्पिक डुगा सडकको पनि अवलोकन गरिएको थियो। आगामी 10 अगस्तमा सम्पन्न हुने आमा सम्मान दिवसलाई ध्यानमा राख्दै विधायक खरेलले एनएचआईडीसीएल र सडक विभागलाई पुनस्थापनाको काम युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ। 2 दिनभित्र सडक यातायात सुचारू गर्ने लक्ष्य राखिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासी तथा आमा सम्मान दिवसमा सहभागी हुने सर्वसाधारणलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ। रम्फू र रानीपुल बीचको 20 माइल बर्दाङस्थित NS-10 खण्डमा मरम्मत कार्य जारी रहेको भए तापनि आपतकालीन यातायातका लागि खोलिएको छ। NHIDCL-ले आजदेखि अर्को सूचना जारी नभएसम्म नियन्त्रित रूपमा यातायात सञ्चालन हुने जनाएको छ। सडक बिहान 7 बजेदेखि 10 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म र साँझ 4:30 बजेदेखि 7 बजेसम्म खुल्ला रहनेछ। अन्य समयमा यातायातमा रोक लगाइनेछ। यात्रु तथा चालकहरूलाई यात्रा सोही अनुसार योजना बनाउन र बर्दाङ क्षेत्रमा सुरक्षाको लागि जारी ट्राफिक निर्देशन पालना गर्न आग्रह गरिएको छ। सोरेङ जिल्लामा जारी विशेष गहन पुनरावलोकन अर्थात एसआईआर अन्तर्गत मतदाता सूची सम्बन्धी सुनवाई जारी रहेको छ। सम्बन्धित निर्वाचन दर्ता अधिकारी सहायक निर्वाचन दर्ता अधिकारी तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारीहरूद्वारा सुनवाई सञ्चालन भइरहेको छ। आज 475 सुनवाई सम्पन्न भएको छ, जसमा 5 रिन्चेपुङ विधानसभा क्षेत्रमा 235, 6 दरामदिनमा 83 र 8

जुम सालघारी विधानसभा क्षेत्रमा 157 सुनवाई भएका छन्। यससँगै सोरेङ जिल्लाका 4 विधानसभा क्षेत्रमा हालसम्म सम्पन्न सुनवाईको कुल संख्या 11,818 पुगेको छ। जनरल सगत सिंह हाई अल्टिच्युड फुटबल प्रतियोगिता 2026 अन्तर्गत थेगु फुटबल मैदानमा आज 11 दिनमा 2 खेल सम्पन्न भएको छ। दिउँसो 12 बजेदेखि 2 बजीसम्म भएको पहिलो खेलमा युलास बोइजले जिग्देल बोइजलाई 3-5 पराजित गर्यो। यस्तै दिउँसो 2 बजेदेखि 4 बजीसम्म भएको दोस्रो खेलमा सेराथाङ पीएसले एक्स आर्मी भेटरेन्सलाई 2-5 पराजित गर्दै विजयी बन्यो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब सुन्नुहोस् अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार 7 पत्रोत्तर कार्यक्रम डाक पुतली 7:45 भुटानी कार्यक्रम 8 प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत 8:30 पार्वत्य ध्वनिमा डोमा शेर्पाको स्वरमा शेर्पा गीत यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट 9:30 संस्कृति भारती अनि 10 सङ्गीतको अखिल भारतीय कार्यक्रम

छ बजेर 20 मिनटमा भोलिको हाम्रो प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ। 36मा भक्ति सङ्गीतको कार्यक्रम अर्चना, 7:05 शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत, 8:30 कार्यक्रम रङबिरङ्गीको संसार, 9:30 कर्म ग्यालचनका मनका कुराहरू प्रस्तुत गर्नेछौँ, 10:02 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ पोस्ट बक्स नम्बर 111। यसरी नै 12:05 फार्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30, 1:02 सदा चाहिँ तिब्बती कार्यक्रम, 2:30 सुनाउनेछ लोक तथा आधुनिक गीत, अपराह 3:00 प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत, 3:20 कार्यक्रम विश्वमा हामी, अपराह 4:00 सामूहिक गायन अनि पाठ, 4:30 बाल बगैँचा जसमा स्तुति रावतबाट सुनाउनेछ कविता पाठ, साथै अन्य विषयहरू पनि समावेश रहनेछ।

साँझ 5 बजेर 5 मिनटमा फिल्म सङ्गीतको कार्यक्रम जय जवान, पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज 5 बजेर 30 मिनटमा, 6 बजेर 10 मिनटमा साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी, जसमा राजीव त्रिखत्रीसितको वार्तालाप, विषयरहेको छ चिया बगानका लागि उपयुक्त जमिन र मौसम, प्रादेशिक समाचार 6 बजेर 50 मिनटमा, 7 बजे कार्यक्रम कथा सारथी, भुटानी कार्यक्रम प्रस्तुत गर्नेछौँ 7 बजेर 45 मिनटमा, 8 बजे सुन्नुहुनेछ युवावाणी, 8 बजेर 30 मिनटमा विविध कलाकारहरूको स्वरमा लोकगीत, यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ, 9:15 स्पटलाइट अनि 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल, साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: करण एसजेडीए एकपल्ट फेरि भ्रष्टाचारका आरोपहरूको कारणले चर्चामा छ। नेपाली साङ्गीतिक जगतका वरिष्ठ सङ्गीतकार तथा गायक अशोक राईको हिजो सिलगढी स्थित निजी निवासमा 88 वर्षको उमेरमा निधन भएको छ। अनि आज सुकुना खेल मैदानमा मिनर्वा एकाडेमी पन्जाबका लागि फुटबल खेलाडी छनौट प्रक्रिया सम्पन्न भयो। भोलि खरसाङमा छनौट प्रक्रिया सञ्चालन गरिनेछ। अब समाचार विस्तारमा। राष्ट्रले आज नोबेल पुरस्कार विजेता तथा राष्ट्रगानका रचयिता रविन्द्रनाथ ठाकुरको 85 पुण्यतिथिमा उहाँलाई स्मरण गरिरहेको छ। गुरुदेवको नामले प्रसिद्ध उहाँको निधन 7 अगस्त 1941 भएको थियो, जुन बङ्गाली पञ्चाङ्गको 22 श्रावणको दिन पर्दछ। यस अवसरमा पश्चिम बङ्गाल र देशका अन्य भागका मानिसहरूले कवि, दार्शनिक, सङ्गीतकार र एसियाकै पहिलो नोबेल पुरस्कार विजेतालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। कोलकाता स्थित रविन्द्रनाथ ठाकुरको पुर्ख्यौली घर जोरसाको ठाकुरबाडी र शान्ति निकेतनमा विशेष कार्यक्रमहरू आयोजना गरियो, जसमा कविता वाचन, सङ्गीत र उहाँको जीवन र कार्यहरूमा छलफल सामेल छन्। गुरुदेवका गीत, कविता र रचनाहरूले बङ्गाली संस्कृतिमा गहिरो प्रभाव पारेका छन् र भारतको साहित्यिक सम्पदाको अभिन्न अङ्ग बनेका छन्। उहाँलाई केवल एक कविको रूपमा मात्र नभएर एक दूरदर्शी रूपमा पनि स्मरण गरिन्छ, जसको मानवतावादी आदर्श र कलात्मक प्रतिभाले सांस्कृतिक पहिचानलाई आकार दिन र नयाँ पुस्तालाई प्रेरित गरिरहनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। विधानसभा परिसरमा आयोजित कार्यक्रममा विश्व प्रसिद्ध कवि, साहित्यकार एवं दार्शनिक गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धापूर्वक स्मरण गरियो। सिलगढीका विधायक तथा राज्यका पर्यटन मन्त्री शङ्कर घोषले वर्षाको समयमा सिलगढी सहरको जल निकासी व्यवस्थाको स्थितिको अवलोकन गर्न आज बिहान विभिन्न क्षेत्रहरूको भ्रमण गर्नुभयो। सो अवसरमा सिलगढी नगर निगमका आयुक्त र अन्य अधिकारीहरू पनि उपस्थित थिए। विधान रोड र वरपरका क्षेत्रहरूको पहिले निरीक्षण गरिएको थियो।
1: मन्त्री शङ्कर घोष विधान मार्केट क्षेत्रमा पुग्नुभयो, जहाँ उहाँले व्यवसायीहरूसित भला कुसारी गर्नुभयो र बजारको जल निकासी व्यवस्थाको पनि निरीक्षण गर्नुभयो। बजारका विभिन्न भागहरूको भ्रमण गरेपछि उहाँले आवश्यक कदम चाल्न अधिकारीहरूलाई निर्देश दिनुभयो। निरीक्षणपछि मन्त्री महोदयले वर्षा कालमा पानी जमिने र डेङ्गुको अवस्थाको सामना गर्नदेखि जोगाउन प्रशासनलाई अहिलेदेखि नै सतर्क र सक्रिय रहने विशेष आग्रह गर्नुभयो। उहाँले विधान मार्केटको ढल निकासी सम्बन्धित समस्यालाई गम्भीरतापूर्वक लिँदै आएको चरणबद्ध रूपमा समाधान गरिने पनि जानकारी गराउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: सिलगढी जलपाइगुडी विकास प्राधिकरण एसजेडीए एकपल्ट फेरि भ्रष्टाचारका आरोपहरूको कारणले चर्चामा छ। लगभग 200 करोड रुपियाँको घोटालाको जाँच गर्नका लागि अब विगत 15 वर्षको आय व्ययको अडिट गराइनेछ। यसको साथै अधिकारी अनि सम्बन्धित मानिसहरू विरुद्ध पनि कडा जाँच गरिनेछ। पर्यटन मन्त्री शङ्कर घोषले एसजेडीएको प्रशासनिक बैठक पश्चात यस आशयको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, एकजना पूर्व न्यायाधीशको नेतृत्वमा जाँच समिति गठन गरिनेछ, जसले अन्तरिम प्रशासनिक जाँच गर्नेछ। भ्रष्टाचारमा नेता होस् वा मन्त्री होस् वा अधिकारी कसैलाई पनि छाडिने छैन भनी उहाँले बताउनुभयो। वास्तवमा लगभग 2.5 वर्षको लामो निष्क्रियता पश्चात एसजेडीएको एउटा महत्त्वपूर्ण बैठक हिजो आयोजना गरिएको थियो। बैठकमा सिलगढी र जलपाइगुडीको समग्र विकासको लागि 100 करोड रुपियाँका नयाँ परियोजनाहरूको रूपरेखा तयार गरियो। साथै पछिल्लो बोर्डको कार्यकालमा भएका वित्तीय अनियमितताहरू विरुद्ध कडा कदम उठाउने निर्णय लिइएको छ। दार्जिलिङका जिल्लाधिकारी हरिशङ्कर पनिकरको अध्यक्षतामा सम्पन्न भएको यस बैठकमा पर्यटन मन्त्री शङ्कर घोष बाहेक परिवहन एवं वित्त मन्त्री आनन्दमय वर्मन, विधायक शिखा चट्टोपाध्याय साथै केही जनप्रतिनिधि अनि वरिष्ठ अधिकारीहरू उपस्थित थिए। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सिलगढी शहरमा विगत लामो समयदेखिकै व्याप्त जाम अनि पार्किङको समस्यालाई लिएर अब प्रशासन सक्रिय भएको देखिँदैछ। हिजो आज ट्राफिक व्यवस्था केही हदसम्म सामान्य भए पनि पार्किङको अभाव अहिले पनि मानिसहरूको लागि ठूलो समस्या भएको छ।

0: यसै समस्यालाई समाधान गर्नका लागि सिलगढीको कञ्चनजङ्घा स्टेडियम मेला ग्राउन्डलाई पार्किङको रूपमा विकसित गर्ने कार्य सुरु गरिएको छ। स्टेडियमको मेला ग्राउन्डको पर्खाललाई भत्क्याउने कार्य सुरु भएको छ। राज्यका पर्यटन मन्त्री साथै सिलगढीका विधायक शङ्कर घोषले प्रस्ताव राखेपछि यस परियोजनालाई द्रुत गतिमा क्रियान्वयन गरिँदैछ। पार्किङलाई सुचारू बनाउनका लागि मैदानको मुख्य एन्ट्री तथा एक्जिट पोइन्टलाई सहज बनाउनको लागि पर्खाल भत्क्याउने कार्य आजदेखि सुरु गरिएको हो। यसका साथै नयाँ व्यवस्था लागू गर्न अघि ट्रायल रन अनि सुरु गरिँदैछ। प्राप्त जानकारी अनुसार भोलि आइतबार मन्त्री शङ्कर घोष आफै घटनास्थलमा पुगेर सम्पूर्ण परियोजनाको निरीक्षण गर्नुहुनेछ। उहाँले पार्किङ क्षेत्र, एन्ट्री एक्जिट सिस्टम अनि ट्रायल रनको स्थितिको समीक्षा गर्नुहुनेछ। सिलगढी पुलिसले गरिब अनि खाँचोमा परेका मानिसहरूलाई प्रलोभन दिएर उनीहरूको कागजपत्रहरू प्राप्त गरी नक्कली ब्याङ्क खाता खोलेर ठूलो मात्रामा वित्तीय धोखाधडीमा संलग्न गिरोहको पर्दाफास गरेको छ। गत राति सहरको व्यस्त एसएफ रोड क्षेत्रमा छापा मारेपछि ऱ्याकेटको सम्बन्धमा 3 अभियुक्तलाई पक्राउ गरिएको छ। पक्रा परेका अभियुक्तहरूलाई सिलगढी डिभिजनल अदालतमा पेश गरियो, जहाँ अदालतले उनीहरूलाई 7 दिनको पुलिस हिरासतमा पठाएको छ। पुलिस अनुसार यस गिरोहले सिलगढी र छेउछाउका क्षेत्रका असहाय अनि विपन्न परिवारका मानिसहरूलाई लक्षित गर्ने गर्दथ्यो। उनीहरूलाई प्रलोभन दिएर वा भ्रमित पारेर प्यान कार्ड र अन्य आवश्यक दस्तावेजहरू सङ्कलन गरिन्थ्यो। ती दस्तावेजहरू गिरोहका मास्टर माइन्डहरूलाई पठाइन्थ्यो, जहाँ तिनीहरूलाई सरकारी र निजी ब्याङ्कहरूमा धेरै नक्कली खाताहरू खोल्न प्रयोग गरिन्थ्यो। पछि यी खाताहरू मार्फत करोडौँ रुपियाँको लेनदेन र ठगी गरिन्थ्यो। सिलगढी पुलिस थानाको एन्टी क्राइम विङले सहरमा यस्ता ठगीबारे लगातार उजुरी पाएपछि स्वत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो। नेपाली साङ्गीतिक जगतका वरिष्ठ सङ्गीतकार तथा गायक अशोक राईको हिजो सिलगढीस्थित निजी निवासमा 88 वर्षको उमेरमा निधन भएको छ। उहाँले बैशाखी वनमा फूलको श्रृङ्गार लगायत अन्य दर्जनौँ गीतहरूमा सङ्गीत तथा स्वर दिनुभएको थियो। उहाँ पहिला कालेबुङस्थित कुमुदिनी होम्स प्राथमिक पाठशालामा शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो भने पछि उहाँले सिलगढीस्थित भानुभक्त प्राथमिक पाठशालामा शिक्षकको रूपमा कार्य गरेर अवकाश ग्रहण गर्नुभएको हो। उहाँको निधनमा नेपाली सङ्गीत जगत लगायत विभिन्न सङ्घ संस्थाहरूले गहिरो शोक प्रकट गरिरहेका छन्। सुकुना खेलकुद सङ्घ, सुकुना गेम्स एन्ड स्पोर्ट्स एसोसिएसन अनि सिलगढी युनाइटेड फुटबल क्लब साथै मिनर्वा एकाडेमीको संयुक्त आयोजनामा आज सुकुना खेल मैदानमा मिनर्वा एकाडेमी पन्जाबका लागि फुटबल खेलाडी छनौट प्रक्रिया सम्पन्न भयो। छनौट प्रक्रियामा 10 वर्षमुनि, 12 वर्षमुनि, 14 वर्षमुनि, 16 वर्षमुनि तथा 18 वर्षमुनि उमेर समूहका खेलाडीहरूको प्रतिभाको परीक्षण गरियो। देशभरिका उत्कृष्ट फुटबल प्रतिभाको खोजी गर्दै उनीहरूलाई प्रशिक्षण तथा खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यले मिनर्वा एकाडेमीले यस्तो छनौट कार्यक्रम सञ्चालन गर्दै आएको छ। मिनर्वा एकाडेमीको खेलाडी छनौट अभियान अन्तर्गत मणिपुर, असम, त्रिपुरा, अगरतला, सिक्किम लगायत विभिन्न स्थानमा छनौट प्रक्रिया सम्पन्न भएपछि आज उत्तर बङ्गालको सुकुनामा छनौट भएको हो। भोलि खरसाङमा छनौट प्रक्रिया सञ्चालन गरिने तथा देशका विभिन्न क्षेत्रमा पुगेर उत्कृष्ट फुटबल खेलाडीहरूको छनौट गरिने नागाल्यान्डबाट आएका प्रशिक्षक टीकाले जानकारी दिएका छन्। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रले आज नोबेल पुरस्कार विजेता तथा राष्ट्रगानका रचयिता रविन्द्रनाथ ठाकुरको 85 पुण्यतिथिमा उहाँलाई स्मरण गरिरहेको छ। राज्यका पर्यटन मन्त्री शङ्कर घोषले वर्षाको समयमा सिलगढी सहरको जल निकासी व्यवस्थाको स्थितिको अवलोकन गर्न आज बिहान विभिन्न क्षेत्रहरूको भ्रमण गर्नुभयो। सिलगढी जलपाइगुडी विकास प्राधिकरण SJDA एकपल्ट फेरि भ्रष्टाचारका आरोपहरूको कारणले चर्चामा छ। नेपाली साङ्गीतिक जगतका वरिष्ठ सङ्गीतकार तथा गायक अशोक राईको हिजो सिलगढीस्थित निजी निवासमा 88 वर्षको उमेरमा निधन भएको छ अनि आज सुकुना खेल मैदानमा मिनर्वा एकाडेमी पन्जाबका लागि फुटबल खेलाडी छनौट प्रक्रिया सम्पन्न भयो। भोलि खरसाङमा छनौट प्रक्रिया सञ्चालन गरिनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई, आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौँ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली।

0: नमस्कार
1: नमस्कार नमस्कार सुनके श्रीबेनी
0: आज पनि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है। पत्रहरू थुप्रै छ, अबेर नगरौँ।
1: ज्यू, पढ्न सुरु गर्नुहोस्।
0: हजुर, र सबैभन्दा पहिलो पत्र मैले उठाएँ डिबी चामलिङ ज्यूको भूतपूर्व सैनिक सैनिकपुरी खोप्रेलबाट, र उहाँले पनि आफ्नो सम्पर्क नम्बर पठाउनु भएको छ। र उहाँको सम्पर्क नम्बर रहेको छ 9593954337। र उहाँले पत्रको सुरुमा लेख्नु भएको छ पत्र नम्बर 10 भनेर है। र पत्र सुरु गर्नुभएको छ, पत्रको थालनीमा छोरी सुनकेसिरी र छोरो ठुल्दाईलाई मैदाने बडाबाट आशीर्वादको साथमा दीर्घायुको अपेक्षा राख्छु। विशेष म आजको यो मोबाइल र इन्टरनेटको युगमा आकाशवाणी खरसाङबाट हाम्रै नेपाली भाषामा तयार पारिएको कार्यक्रमहरू सुन्न पाउँदा साह्रै नै खुसी लाग्छ। यसकारण श्रेयको हकदार हजुरहरू नै हुनुहुन्छ। यसै क्रममा आज एउटा शङ्कास्पद पत्र पठाएको छु, कृपया मनन गरिदिनु होला। विशेष हाम्रो नेपाली समाचार पत्रिका हिमालय दर्पण दैनिक रूपमा पढ्ने क्रममा सिङ्गुली निवासी श्री सुखबीर थापा ज्यूबाट रचित कविताहरू क्रमैले मेरो स्वाभिमान, समय बलवान हुन्छ, आहा यो धरतीमा फेरि बसन्त ऋतु लागेछ इत्यादि कविताहरू पढ्न पाउँदा आफूलाई धन्य सम्झे। अनि यी कविताहरू डाकपुतलीकै नियमित श्रोता श्री सुखबीर थापा ज्यू हुनुहुन्छ भने यस्तो सान्दर्भिक कविताहरू रच्नु भएकोमा उहाँप्रति मेरो हार्दिक अनि सहृदय शुभकामना छ। अझै अपेक्षा गर्छु कि भविष्यमा पनि उहाँको कविताहरू पढ्न पाऊँ भनेर। यदि यी कविताहरू उहाँले रच्नु भएको होइन भने माफी चाहन्छु, किनकि उहाँको जस्तो नाम अरूको पनि हुन सक्छ। अन्तमा जय डाकपुतली भनेर लेख्नु भएको छ उहाँले।
1: डिबी चामलिङ ज्यूले भूतपूर्व सैनिक भोरी खप्रेलबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ। र आजकल भोलि यहाँले पत्र पठाउनु हुँदाखेरि पत्र सङ्ख्या नम्बर पनि लेखेर पठाउने गर्नुहुन्छ, र आज भने यहाँको पत्र नम्बर 10 हामीले सामेल गरेको छौँ कार्यक्रममा। र यो पत्रमा आज यहाँले सुरुमै भन्नुभएको छ कि यो पत्र चाहिँ एउटा शङ्कास्पद विषयमाथि लेखेको पत्र हो भनेर भन्नुभएको छ। त्यो के रहेछ भन्दाखेरि, हाम्रो कार्यक्रम डाकपुतलीको एकजना श्रोता हुनुहुन्छ सिङ्गुली मिरिकका सुखबीर थापाज्यूबाट रचित कविताहरू दैनिक पत्रिका हिमालय दर्पणमा पढ्ने गरेको छु, धेरै राम्रो लाग्ने गर्छ, र केही कविताको शीर्षकहरू पनि लेखेर पठाउनु भएको छ। जस्तै मेरो स्वाभिमान, समय बलवान हुन्छ भन्ने जस्तो शीर्षकको कविताहरू धेरै राम्रो लाग्यो र सान्दर्भिक आजको समय अनुसारको भन्ने पनि भन्नुभएको छ। तर यति लेख्दा लेख्दै यहाँले यो सुरुमै भन्नुभएको छ शङ्कास्पद पत्र हो भनेर। तर यदि उहाँ नै हो भनेदेखिलाई चाहिँ उहाँलाई शुभेच्छा शुभकामना पनि यही पत्र मार्फत पठाउनु भएको छ। यदि उहाँ होइन रहेछ भनेदेखिलाई माफी पाऊ भनेर पनि यही पत्र मार्फत भनेर भन्नुभएको छ। किनभनेदेखिलाई मान्छेको नाम एउटै नाम धेरै मान्छेको हुन सक्छ, त्यसै कारणले गर्दाखेरि उहाँले यो अड्कल लगाउनु भएको रहेछ। हुनसक्छ सुखबीर थापाज्यूले यो हाम्रो कार्यक्रम डाकपुतलीलाई सुनेर यसको उत्तर पत्र हाम्रो कार्यक्रम मार्फत नै दिनुहुनेछ भन्ने लागेको छ। र यसरी नै पत्र हामीलाई पठाउँदै गर्नुहोस्, यस्तै प्रतिक्रियाहरू पनि लेखेर पठाउँ आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ भाइ दिपेन प्रधानको, मंगरजुङ निसगाउँबाट। र उहाँले लेख्नु भएको छ, आकाशवाणी खरसाङका अति आदरणीय दायनी दिदीमा म भाइ दिपेन प्रधान निसगाउँ मंगरजुङ अनि बुहारी माधुरी सुब्बा प्रधानको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार साथै शुभकामना। आदरणीय दायनी दिदी, आज फुर्सदको समयमा यो छोटो र छरितो पत्र कार्यक्रम डाकुदलीमा पठाइरहेका छौँ। आशा छ समयमा नै प्रसारणमा ल्याइदिनु हुन्छ भनेर। आकाशवाणी खरसाङ केन्द्रमा विशेष कार्यक्रम लिएर आउँदा जहिले यहाँहरूलाई सम्झेका हुन्छौ, यसपालि पनि सम्झ्यौं हामीले। विशेष मंगरजुङ चियाबारीका संस्था सृजना वृत्तबाट गत तारिक 28 जुलाईको दिन हामी क्रमैले कवि कथाकार नवीन पज्झर, कवि उपन्यासकार अनुप भित्रीकोठी र म खरसाङ केन्द्रमा रेकर्डिङको निम्ति आएका थियौँ। र दुई अग्रज साहित्यकार नवीन पज्झर र अनुप भित्रीकोठी ज्यूको पुरानो इच्छा त्यस दिन त्यहाँ साकार भएको उहाँहरूले बताउनुभयो। उहाँहरूले डाकुतली कार्यक्रमका हाम्रा सञ्चालक दायनी सञ्चालिका दिदीलाई भेटेर हेर्ने बहुत इच्छा पहिलादेखि नै जाहेर गर्नुभएको थियो, जुन इच्छा गत 28 जुलाईको दिन सफल भयो। आदरणीय सञ्चालक दायनी सञ्चालिका दिदीलाई कार्यक्रम अवधि लाइभ देख्न पायौं भनी सपना र इच्छा दुवै साकार भएर गएको थाहा लाग्यो। खुसी भए दुवै हाम्रा अग्रजहरू, साथै पनि। धन्यवाद प्रभु, मैले

0: हाम्रा दुई अग्रज साहित्यकारहरूलाई यसरी भेट गराउन सके, इच्छाहरू पूरा गर्न पाए अनि दाई र दिदीको दर्शन आकाशवाणी खरसाङ केन्द्रमा नै पाउन सक्यौ। कति मिठो दिन थियो त्यो, भनौ एउटा अस्मरणीय दिन। अन्तमा गाउँले आदरणीय बडा भूषण प्रधानज्यूको एउटा गुनासो मलाई लेखेर पठाइदिने अनुरोध हुँदा पत्रको पुच्छरमा लेखे है त, दाई अनि दिदी, आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारणमा आइरहेको बेला अथवा श्रोताले चाक मानेर कार्यक्रम सुनिरहेको समय बीचमा रेडियो लाइन चट्ट हराएको गुनासो छ। यो समस्या धेरै चोटि यस ठाउँमा भइरहेको आदरणीय बडाको गुनासो छ। कसरी र कसले हो यो स्पष्ट रूपमा जनाइदिनु भए आभारी रहन्थे। यति भन्दा भन्दै पाजु गणेश जोशी, निनी बिन्द्या जोशी, अजा धनबहादुर प्रधान, डिक नारायण प्रधान, अवीर तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधानलाई पनि सम्झना अनि माया भन्दै सम्पूर्ण मंगरजोङ चियाबारी, नागरी, पोख्रेबुङ, सामरिक पानी, दार्जिलिङ, सिलगढी, गान्तोक, सिक्किम सबै सबैतिरका नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै माया अनि सम्झना छ। आजलाई यति धन्यवाद भनेर लेख्नु भएको रहेछ उहाँले।
1: दिपेन प्रधानज्यूले अनि यहाँको जीवन साथी माधुरी सुब्बाज्यूले हामीले हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा सर्वप्रथम हामीलाई नमस्कार भन्नुभएको छ र हामी तपाईँको नमस्कारलाई स्वीकार गर्दै यहाँले पठाउनु भएको पत्र हामीले कार्यक्रममा सामेल गरिसकेका छौँ र भन्नुभएको छोटो छरितो पत्र कार्यक्रममा लेख्ने यो प्रयास गरे किनभनेदेखिलाई बितेको दिन हामीले 28 जुलाईको दिन हामी कार्यक्रम लिएर आकाशवाणी खरसाङमा रेकर्डिङको निम्ति आएका थियौँ। त्यसै रेकर्डिङमा आउँदाखेरिको जुन एउटा सम्झना छ, मिठो सम्झना बारे लेखेर पठाउनु भएको छ। खास गरेर हाम्रो कार्यक्रम डाकपुतलीको श्रोता हुनुहुँदो रहेछ सृजना वित्तबाट कवि कथाकार नवीन पज्जरज्यू अनि कवि उपन्यासकार अनुप भित्रीकोटी र यहाँ स्वयं आउनु भएको थियो भनेर भन्नुभएको छ। यस क्रममा खास गरेर दुई कवि पज्जर र अनुप भित्रीकोटीज्यूको ठुलो सपना चाहिँ के थियो भन्दाखेरि डाकपोतली कार्यक्रम सञ्चालन गर्ने ठुल्दाई र सुनकेसरी बहिनीलाई भेट्ने, धेरै दिनको कस्तो होला यिनीहरू भन्ने चाहना थिएछ र त्यस दिन भने यहाँलाई पनि भेटेको भन्ने यो पत्र मार्फत जानकारी गराउनु भएको छ र यो पत्र पढ्दा हामीलाई पनि धेरै खुसी लागिरहेको छ कि हाम्रो श्रोताहरूसँग यसरी साक्षात्मा भेटेर कुराकानी गर्न पाउँदाखेरि हामीलाई पनि धेरै खुसी लाग्ने गर्छ र यो एउटा सौभाग्य थियो तपाईँहरूले हामीलाई भेट्नु भयो र हामीले तपाईँहरूलाई भेटौँ। अनि अन्तमा यहाँले एउटा गुनासो, हाम्रो श्रोताहरूको गुनासो पनि लेख्नु भएको छ। कार्यक्रम प्रसारणको क्रममा बिचबिचमा रेडियो सुनिरहँदाखेरि काटिने गर्छ, त्यो किन हो भनेर भन्नुभएको रहेछ। तपाईँको गुनासोलाई हामीले नोट गरेका छौँ। यो हामी यति भन्न सक्छौँ अहिलेलाई कि यो प्राविधिक कारणले गर्दाखेरि हुन सक्छ, त्यसोसले गर्दाखेरि हामी यो तपाईँको गुनासोलाई हामी प्राविधिक पक्षसम्म यो कुरा राखिदिनेछौँ र आउने दिनमा यो यसो नहोला भन्ने पनि हामी भनेर भन्दछौँ। र अन्तमा भने अरू श्रोता साथीहरूको नाम लिएर सम्झना गर्नुभएको छ दिपेनज्यूले, गणेश पाजुज्यू, निनी बिन्द्या जोशीज्यू, अजा धनबहादुर प्रधान, डिकी नारायण प्रधान, अवीर तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधानलाई पनि सम्झना अनि अरू मगरजुङ, चियाबारी, नागरी, पोख्रेबुङ, सम्रिक पानी, दार्जिलिङ, खरसाङ, गान्तोक, सिक्किम सबै सबैतिरका नभेटेका जो श्रोता साथीहरूलाई सम्झना भनेर पत्र अन्त गर्नुभएको छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै मिठो कुरा लेखेर पठाउँदै गर्नु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्का ज्यूको, सम्रिपानी 17 नम्बर, भालुखोप, भट्टीडाँडा, पियो, पोख्रेबुङबाट। र उहाँको सम्पर्क नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट दुवैलाई शुभाशिष। आज साङमा चियाबारी, पहिले त साङमारू पनि भनिन्थ्यो, का मेरा प्यारा ज्वाई प्रसन्न थापा एवं छोरी सन्ध्या तामाङ थापा, एमपी ओजा दाई अनि साथी अमृत रसाइलीलाई सम्झी पत्र लेखे है भनेर लेख्नु भएको रहेछ। उहाँले लेख्नु भएको छ, पहिलो सतीले सरापेको भनेको के हो। अर्को लेख्नु भएको छ, मानिस लङ्गडे हुन्छन् त्यसमा दुवैवटा खुट्टा नभएर घोडाले मात्र हिँड्नेलाई के भनिन्छ। अर्को लेख्नु भएको छ, एउटा लौडोलाई 10 पल्ट काट्दा कति टुक्रा हुन्छ र 10 टुक्रा बनाउन कतिपल्ट काट्नुपर्छ भनेर सोध्नु भएको रहेछ। अनि अन्तमा जंगलका प्राणीहरूले खेतीपाती सबै खाई बिगारे।

0: दिन्छ तर सो प्राणीहरूलाई सरकारबाट किन मार्न नदिएको सरकारका मानिसहरू सहरमा बसेर गाउँकै खेतीपातीबाट उब्जेका सब्जी अन्न खान्छन् त मेरो विचारमा सो नष्ट पार्ने प्राणीहरूलाई मार्न दिनुपर्ने होइन र धेरै लेखे होला माफ दिनुहोला है हजुरबाबाट भनेर लेख्नु भएको रहेछ उहाँले
1: अशोक कुमार खड्काज्यूले हामीलाई समृद्ध पानी सदर नम्बर भट्टी डाँडाबाट कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमा हामी दुवैलाई आशिष दिनुहुँदै अनि साङमा चियाबारीका उहाँका प्यारो ज्वाइँ प्रसन्न थापा अनि छोरी सन्ध्या तामाङ थापा र एमपी ओजाज्यू दाईलाई पनि सम्झना गर्दै अनि अमृत रसाली ज्यूलाई सम्झना गर्दै यो पत्र लेखेँ भनेर पत्रको सुरुवात गर्नुभएको छ र केही प्रश्नहरू लेखी पठाउनु भएको छ ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ यदि त्यो प्रश्नको उत्तर सही नलागेमा तपाईँले अर्को कुनै कार्यक्रममा सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ र यहाँले भन्नुभएको छ एक नम्बरमा सतीले सरापेको भनेको के हो भनेर भन्नुभएको रहेछ मैले बुझे अनुसार सतीले सरापेको भनेको कुनै पनि उन्नति गर्नु नसक्ने त्यो कुनै विशेष ठाउँ या मान्छेलाई पनि इङ्गित गरेर त्यसरी भनिएको हुन सक्छ उन्नति गर्न नसकिने अथवा दुखै दुःखले भरिएको भनेको बुझिन्छ अर्को प्रश्न चाहिँ यहाँको रहेछ मानिस लङ्गडे हुन्छन् त्यसमा दुईवटा खुट्टा नभएर घुँडाले मात्र हिँड्नेलाई के भनिन्छ भनेर भन्नुभएको रहेछ यसमा चाहिँ मेरो विचारमा रुडेले भन्छ जस्तो लाग्यो तर यो सही नहुन पनि सक्छ यदि सही नलाग्यो तपाईँले अर्को कुनै कार्यक्रममा लेखेर पठाउन सक्नुहुनेछ अनि अर्को यहाँले भन्नुभएको छ एउटा लौरोलाई 10 पल्ट काट्दा कति टुक्रा हुन्छ अनि 10 टुक्रा बनाउन कतिपल्ट काट्नुपर्छ भनेर भन्नुभएको रहेछ यो अलिकति गणितको कुरा भए पनि एउटा लौरोलाई यदि हामीले 10 पल्ट काट्यौँ भने 11 टुक्रा बनिन्छ जस्तो लाग्यो अनि यदि 10 टुक्रा बनाउन पर्यो भने चाहिँ हामीले 9 पल्ट काट्नुपर्ने हुन्छ भन्ने उत्तर छ यसरी नै यहाँले अन्तमा एउटा सुझाव जस्तो कुरा पनि राख्नु भएको छ जङ्गली जनावरहरूले आजभोलि खेतीपातीमा गाउँ बस्तीमा पसेर धेरै नोक्सानीहरू गरिरहेको छ तर ती पशु प्राणीहरूलाई सरकारको पक्षबाट निकायको पक्षबाट मार्न दिइँदैन जबकि उनीहरू चाहिँ सहरमा बसेर त्यही सागसब्जीहरू खान्छन् किसानले उमारेको आफ्नो विचारमा चाहिँ यी यस्ता उपद्रवी गर्ने पशु प्राणीलाई मार्न पर्ने आफ्नो विचार पोख्नु भएको छ यसमा हामी एउटै कुरा भन्न सक्छौँ हुन त यो यस्तो किसिमको जुन हामीले घटना भनौँ देखिरहेका छौँ त्यो किन भइरहेको छ भन्दाखेरि चाहिँ केवल भन्दा केवल मान्छेकै कारण भइरहेको छ त्यो चाहिँ किन भन्दाखेरि मान्छेको प्रकृतिमाथि यति धेरै हस्तक्षेप भइरहेको छ कि परिस्थितिकी प्रणालीमाथि धेरै नै गडबडी भएको कारणले गर्दाखेरि आजभोलि पशु प्राणी बस्ने ठाउँमा पनि मान्छेले घर बनाएर बसिदिइरहेछ हामीले रोड बाटो खनेर पुर्याइराखेका छौँ गाडी घोडा कुदाइराखेका छौँ त्यसोसले गर्दाखेरि उनीहरूले कहिले काहीँ चाहिँ हामीले यस्तो पनि देखेका छौँ वास्तवमा उनीहरू हाम्रो ठाउँमा आएका होइनन् तर हामी उनीहरूको ठाउँमा पुगिराखेको कारणले गर्दाखेरि त्यस्तो दुई पशु प्राणी जङ्गली पशु प्राणी र मान्छे बिचको एउटा द्वन्द्व किसिमको देखिराखेको हो त्यस कारणले गर्दाखेरि यसलाई यदि सन्तुलित बनाइराख्नु हो भनेदेखिलाई मान्छेले नै यसमा अग्रिम भूमिका खेल्नुपर्छ भन्ने लाग्छ र यसरी नै हाम्रो कार्यक्रममा पत्र पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र
0: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि सुखबीर थापाज्यू सिङ्बुली मिरिकबाट र उहाँले लेख्नु भएको छ महाशय सर्वप्रथम त हाम्रो डाकुदली कार्यक्रमका आदरणीय सञ्चालक ठुल्दाई त्यसरी नै सञ्चालिका सुन केसिरीजी लगायत हाम्रो डाकुदली कार्यक्रममा राम्रो राम्रो गहकिलो कविता कथा प्रश्न प्रतिक्रियाहरू लेखी पठाउनुहुने साथै समस्त श्रोता वृन्दहरूलाई नमस्कार सम्झना सादर प्रणाम आदरणीय ठुल्दाई आज पनि एक दुईवटा प्रश्नहरूको झटारो हानी पठाएको छु कृपया झर्को नमानी उत्तर दिनुहुन्छ कि भन्ने आशा साँचेको छु र उहाँको पहिलो प्रश्न रहेको छ विश्वमा सबैभन्दा ज्यादा मतदाता भएको देश कुन हो अर्को प्रश्न छ सिन्कोना खेती क्विनिन कारखाना कहाँ छ यसै सिलसिलामा जिन्दगीमा अपनाउनु पर्ने केही वानीहरू भोकै बस्नु परे पनि इमान कहिले नबिस्नु अर्को लेख्नु भएको छ एक्लै हिँड्नु परे पनि गलत बाटो कहिले नहिँड्नु दुःख सहनु परे पनि सहनु तर आफ्नो पन कहिले नछोड्नु अर्को छ गरिब हुन परे पनि आफ्नो सोच कहिले गरिब नराख्नु चुप लाग्नु परे पनि अन्याय कहिले सहेर नबस्नु सङ्घर्ष गर्नु परे पनि गलत सङ्गत कहिले नखोज्नु हार खानु परे पनि आत्मविश्वास कहिले नहटाउनु झुक्नु परे पनि आफ

0: आफ्नो स्वाभिमान कहिले नझुकाउनु, माफ दिन परे पनि आफूलाई कहिले कमजोर नठान्नु, अनि अर्को छ धेरै धन कमाए पनि घमण्ड कहिले नगर्नु। एकदमै राम्रो राम्रो कुरा लेख्नु भएको रहेछ उहाँले।
1: सुखवीर थापाज्यूले सिङ्गुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा नियमित रूपमा पत्र लेख्ने गर्नुहुन्छ। आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ र पत्रमा यहाँले केही प्रश्नहरू गर्नुभएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। जस्तै यहाँले भन्नुभएको छ, विश्वमा सबैभन्दा ज्यादा मतदाता भएको देश कुन हो भनेर प्रथम प्रश्न लेख्नु भएको रहेछ। र यो प्रश्नको उत्तरमा जनसङ्ख्याको हिसाबले पनि विश्वमा अहिले भारत एक नम्बरमा छ, त्यस हिसाबले फेरि भारतमा जुन युवा पुस्ता छ त्यो सबभन्दा बढी प्रतिशतमा छ, त्यसोसले गर्दाखेरि भारत चाहिँ एक नम्बरमा आउँछ त्यस हिसाबले पनि, मतदाताको हिसाबले पनि। अनि भारत लोकतान्त्रिक देश पनि हो, मतदाता मतदान गरेर नै यहाँको प्रणालीहरू चल्ने गर्छ। र अर्को यहाँको दोस्रो प्रश्न रहेछ, सिन्कोना खेती क्विनियन कारखाना कहाँ छ भनेर भन्नुभएको रहेछ। हाम्रो पहाडी इलाका दार्जिलिङ कालेबुङ मिलाएर हेर्ने हो भनेदेखिलाई क्विनियनको कारखाना चाहिँ मङ्पुमा छ अवस्थित। र यसरी नै अनि अरू के ज्ञानका कुराहरू लेखि पठाउनु भएको छ, धेरै रमाइलो लाग्यो, धेरै राम्रो लाग्यो, यो लाभदायक हुन सक्छ अरूलाई पनि। जस्तै यहाँले भन्नुभएको छ, जत्तिकै भोकै बस्नु परे पनि इमान कहिले नबेच्नु, एक्लै हिँड्न परे पनि गलत बाटो कहिले नहिँड्नु, दुःख सहनु परे पनि कहिले पनि आफ्नोपन कहिले नछोड्नु, गरिब हुन परे पनि आफ्नो सोचलाई चाहिँ गरिब नराख्नु भन्ने छ। अनि चुप लागेर बस्ने पर्ने अवस्था छ भने पनि तर अन्याय चाहिँ कहिले पनि नसहनु भन्ने यो बानी छ। सङ्घर्ष गर्नु परे पनि तर गलत सङ्गतमा चाहिँ नलाग्नु भनेर भन्नुभएको रहेछ। यसरी नै आत्मविश्वास कहिले पनि नहटाउनु, हरेस खानु परे पनि भन्ने, अनि झुक्नु परे पनि आफ्नो स्वाभिमानलाई कहिले पनि नझुकाउनु भन्ने, यस्तो धेरै महान बानीहरू लेखी पठाउनु भएको छ। आउने दिनहरूमा पनि यस्तै मिठो कुराहरू लेखी पठाउँदै गर्नुहोला। हाम्रो कार्यक्रम डाक पुतलीलाई पनि सुन्दै गर्नुहोला, सुनिरहनुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराज, छेत्री क्षेत्र मध्य डुमारामबाट, र उहाँको सम्पर्क नम्बर रहेको छ 9800155860। उहाँले पत्रमा लेख्नु भएको छ, महोदय गत शनिबार मेरो लेख प्रकाशित गरिदिनु भएमा प्रस्तुता ठुल्दाई अनि सञ्चालिका सुनकेश्री बहिनीलाई यो बडाको धन्यवाद, साथै नमस्कार छ। हजुरलाई पनि नमस्कार। यो प्रसारण भएपछि निम्नलिखित श्रोता साथीहरूबाट प्रतिक्रिया प्राप्त गरे। श्री शेखर तक्दा क्यान्टनमेन्टबाट, दिनेश सुब्बा सिक्किमबाट, श्री प्रवीण प्रधान निर्पानीबाट, श्रीमती शर्मिला छेत्री खरसाङबाट, यसरी नै विनाशा तामाङ, यहाँहरूलाई मेरो धेरै धन्यवाद। फेरि अर्को लेख नदेखिकन माया बसेछ, पठाइरहेको छु, कृपया प्रसारण गरिदिनु होला भनेर लेख्नु भएको रहेछ। उहाँको लेखको शीर्षक नै रहेको छ नदेखिकनै माया बसेछ मेरो। र लेख यस प्रकार छ, भनिन्छ नि 40 वर्षे यौवनलाई मेरो पनि सलाम। यो धेरै साल अघिको कथन हो, सायद यस समय मानिसहरूको स्वास्थ्य शिथिल थियो होला र 40 वर्षमा यौवन पनि शिथिल भएर हराउँथ्यो। तर हिजो आज पौष्टिक आहार र योग व्यायामले 8 दशकको उमेरमा पनि यौवन आउँदो रहेछ। यसै विषयमा छ मेरो कथा। पहिले त आकाशवाणीका ठुल्दाई अनि सुनकेश्री बहिनीलाई मेरो धन्यवाद र नमस्कार, कारण उहाँहरूकै प्रसारणले मैले धेरै श्रोता साथीहरू प्राप्त गर्न सके। भनिन्छ नि, मेक मोर फ्रेन्ड्स एज मच एज यु लाइक बट सेलेक्ट द बेस्ट वान। यस्तै घटित घटना मेरो जीवनको हो। डाकुदली कार्यक्रममा मैले मोबाइल नम्बर दिएको हुनाले मलाई धेरै श्रोता साथीहरूबाट फोन आउँछ। तर मैले तराई मधेसबाट एउटी असल बान्धवी फेला पारे, जसले मलाई घरिघरि फोन कल गरी बस्छन्। मैले पनि निकै चासो देखाएर उसलाई स्वागत गरे अनि ऊ पनि अब त मसँगै आत्मीय बढाउन थालिन्। कारण ऊ पनि एक्ली, म पनि एक्लो भएर होला। यसैले होला गीतले भन्छ, लाग्ने माया आफै लाग्छ, खोजिरहन पर्दैन, यस्तो पनि हुँदो रहेछ। अब त ऊ मेरो मैचाङ भइसकेको छिन् अनि म पनि उसको कान्छा। इन्तजारको घडी खुबै लामो हुन्छ भने झै 1 साल बितिसक्यो तर मैचाङ आएनन्। फुलमाला सुकेर बेकामको भइसक्यो, अङ्गालो उठाएकोले पाखुरा गलेर हैरान भइसके तर उनी आइनन्। र पनि मन मारेको छुइनँ, आशा छ अवश्य एक दिन भेट हुनेछ भनेर। उसैकोमा जाउँ भने धेरै प्रकारको असुविधाहरू रहेछ, यसर्थ जान सक्दिनँ। हेरौँ, भरोसा

0: गरे पनि आशा राखेको छु भनेर लेख्नु भएको छ। एकदमै राम्रो लेख उहाँको है।
1: एसके छेत्रीज्यूले डुमराम खरसाङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमै भन्नुभएको छ, गत शनिबार उहाँको लेख प्रसारित भए पश्चात केही श्रोता साथीहरूले यहाँलाई प्रतिक्रिया गर्नुभएको छ। ती साथीहरूमा श्री शेखर तक्दा क्यान्टोनियनबाट, दिनेश सुब्बा सिक्किमबाट, प्रवीण प्रधान निरपनियाबाट, श्रीमती शर्मिला छेत्री खरसाङ र विनिसा तामाङले यहाँलाई प्रतिक्रिया पठाउनु भएको थियो फोन मार्फत। त्यसोसले गर्दाखेरि यो फेरि अर्को एउटा कार्यक्रममा पत्र लेख्ने अनि पत्रमा एउटा लेख लेख्ने जमर्को कसे भनेर जनाउनु भएको छ। अनि हामी दुवैलाई धन्यवाद पनि भनेर भन्नुभएको छ। तपाईँको धन्यवादलाई हामी स्वीकार गर्दछौँ। र यहाँले लेख्नु भएको जुन लेख छ, नदेखिकन माया बसेछ भन्ने शीर्षकमाथि बडा रमाइलो लाग्यो। अनि यहाँले हामी दुवैलाई धन्यवाद पनि दिनुभएको छ, किनभने हामीले उहाँको कार्यक्रममा पत्रहरू सामेल गरिदिएको कारणले गर्दाखेरि, फोन नम्बर पनि यहाँबाट प्रसारण भएको कारणले गर्दाखेरि धेरै साथीहरूसँग यहाँले आफ्नो सम्पर्क जोड्नु भएको छ। त्यसो हुँदाखेरि यहाँको जीवन धेरै असर परेको छ, धेरै राम्रो असर परेको छ। अनि धेरै यस्ता साथीहरूसँग कहिले नभेटिए पनि कतिजनासँग माया मोह पनि बसेको आफ्नो लेखबाट यहाँनिर हामीले अनुमान गर्न सक्छौँ। जे भए पनि तर मान्छेसँग सम्बन्ध बढाउनु राम्रै हो। र तपाईँले यो एउटा बडा मजाको कथा नै भन्नु मिल्ने यो मजाको आफ्नो अनुभवलाई आफ्नो विचारलाई पोख्नु भएको छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला र डाकपोतली कार्यक्रमलाई पनि सुन्दै गर्नुहोला।
0: र यो अर्को पत्र रहेको छ अर्जुन प्रधानको सिक्किम गान्तोकबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकपुतलीका दादा दिदीलाई, म अर्जुन प्रधान सिक्किम गान्तोकबाट।
1: नमस्कार।
0: मलाई आकाशवाणी खरसाङको सबै कार्यक्रमहरू एकदमै राम्रो लाग्छ र हजुरहरूलाई धन्यवाद। अनि गुरु पूर्णिमा, 15 अगस्त, नाग पञ्चमी, राखी पूर्णिमा, सबैको शुभकामना सबैलाई मेरो तर्फबाट भनेर लेख्नु भएको रहेछ है। अनि साथै साथीहरूलाई पनि सम्झना गर्न चाहन्छु भनेर साथीहरूको नाम लेख्नु भएको छ। दिपेन शर्मा, अशोक खड्का, एसके छेत्री, कल्याण राई, लक्ष्मी बडी, साहिल देवान, शान्ता तामाङ, सतीश पाण्डे, अजय धनुका, शेखर ठाकुर, वंशीधर प्रसाद, तोर कात्रुस एक्का, दिपेन प्रधान, माधुरी सुब्बा, डिबी चामलिङ, मोनस तामाङ, सुषमा सिंह, सुखबीर थापा, जीबी थापा, इशारा लामा, विश्व सुब्बा, सबिना गिरी, सविता छेत्री, पारस चन्द्र आले, सिबी आले, चित्र आले, शिखा आले, सुप्रिना गिरी, लेखनाथ खालिङ, दिपेन्द्र छेत्री, चन्दन, प्रेमिता प्रधान, अनुपमा प्रधान, रश्मि, दीपक लेप्चा, उहाँहरूलाई सम्झना स्वरूप उहाँले पत्र लेख्नु भएको रहेछ।
1: अर्जुन प्रधानज्यूले सिक्किम गान्तोकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा केही कार्यक्रम बारे प्रतिक्रिया लेखी पठाउनु भएको छ। हाम्रो कार्यक्रमहरू धेरै राम्रो लाग्ने गर्छ, यसमा डाकपोतली पनि धेरै राम्रो लाग्ने गर्छ भनेर भन्नुभएको छ। र अनि केही पर्वहरूको बारेमा यहाँले शुभेच्छा शुभकामना टक्राउनु भएको छ। अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्नुभएको दिपेन शर्मा, अशोक खड्काजी, एसके छेत्री, कल्याण राई, लक्ष्मी बडी, साहिल देवान, अजय धनुका, शङ्कर ठाकुर, वंशीधर प्रसादज्यू भनेर, अनि तोरकत्तु शेखाजी, यी सबै श्रोता साथीहरूलाई पनि सम्झना भनेर यस पत्र मार्फत पठाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा लेखेर पठाउनु भएको केही जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदा दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनकेशी बहिनीले।
0: हजुर, अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक, आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 7342 03।
1: र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।
0: नमस्कार।
2: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको समाचार रिले गरी सुनाउनेछौँ।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ भुटानी कार्यक्रम।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन आज अण्डमान अनि निकोबार द्वीप समूहको दुई दिने भ्रमणमा श्री विजयपुरम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय प्रौद्योगिकी संस्थान आईआईटी दिल्लीका विद्यार्थीहरूसित आफ्नो निर्णयहरूमा राष्ट्रिय हितलाई

0: भएको छ। उपराष्ट्रपतिको औपचारिक स्वागत गरियो अनि उहाँलाई गार्ड अफ अनर दियो। श्री राधाकृष्णनले आज साँझ नेसनल मेमोरियल सेलुलर जेल जानुहुनेछ अनि शहीद स्तम्भ तथा स्वतन्त्रता ज्योतिमा श्रद्धाञ्जली अर्पित गर्नुहुनेछ। उहाँले वीर सावरकरको कोठरी अनि ऐतिहासिक सेलुलर जेलको सेन्ट्रल टावर वर्कसेड फाँसीघर अनि म्युजियम एक्जिबिसन ग्यालेरीको पनि अवलोकन गर्नुहुनेछ। नेसनल मेमोरियल सेलुलर जेलमा लाइट एन्ड साउन्ड सो हेर्नभन्दा अघि उपराष्ट्रपतिले भिजिटर्स बुकमा आफ्नो सन्देश पनि लेख्नुहुनेछ। भोलि उहाँ हर घर तिरङ्गा अभियानमा सामेल रहनुहुनेछ अनि श्री विजयपुरममा राष्ट्रिय ध्वज फहराउनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय प्रौद्योगिकी संस्थान आइआइटी दिल्लीका विद्यार्थीहरूसित आग्रह गर्नुभएको छ उनीहरूले आफ्नो निर्णयहरूमा राष्ट्रिय हितलाई सर्वोपरि राखुन् अनि स्वयंसित यो प्रश्न गरून् कि उनीहरूको कार्यले देशलाई कुन प्रकारको लाभ हुन सक्छ। श्री मोदीले आइआइटी दिल्लीको 57 दीक्षान्त समारोहलाई सम्बोधित गर्दै यसो भन्नुभएको हो। उहाँले भन्नुभयो, प्रत्येक पिँढीले आफ्नो समयको विशिष्ट चुनौतीहरूको सामना गर्दछ अनि आफ्नो राष्ट्रिय जिम्मेवारी निभाउँदछ। उहाँले भन्नुभयो, स्नातक विद्यार्थीहरूद्वारा अघिल्लो 30 देखि 35 वर्षहरूमा गरिने कार्यले देशको विकसित भारतको मार्गमा महत्वपूर्ण असर पर्नेछ।
1: आज भारत इकोनोमिक सेल्फ रिलायन्स, टेक्नोलोजिकल सेल्फ रिलायन्स, इंडस्ट्रियल सेल्फ रिलायन्स, ऐसे हर सेक्टर में आत्मनिर्भर बनने के लिए काम कर रहा है। यही विकसित भारत की मजबूत नींव का सबूत है। इस मजबूत नींव पर आपको एक भव्य सुंदर विकसित भारत का निर्माण करना है।
0: यस कार्यक्रममा केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशी, आइआइटी दिल्लीको बोर्ड अफ गभर्नर्सका अध्यक्ष हरीश साल्वे अनि आइआइटी दिल्लीका निदेशक प्रोफेसर रङ्गन बेनर्जी पनि उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा प्रधानमन्त्रीले आइआइटी दिल्लीमा परम प्रज्ञा नामक एक उच्च दक्षताको कम्प्युटिङ सुविधाको उद्घाटन पनि गर्नुभयो। केन्द्रीय गृह अनि सहकारिता मन्त्री अमित शाहले शहरी सहकारी ब्याङ्कहरूको लागि एउटा दरिलो साइबर सुरक्षा अनि डिजिटल सुरक्षा उपायहरूको आवश्यकतामाथि जोड दिनुभएको छ। आज मुम्बईमा आयोजित सहकार नवक्रान्ति कार्यक्रमले सम्बोधित गर्नुहुँदै उहाँले भन्नुभयो, डिजिटल लेनदेनमा धोखाघडी बढिरहेको छ अनि ब्याङ्किङ सुरक्षा सुनिश्चित गर्नको लागि बलियो फोरेन्सिक सहायताको आवश्यकता छ। उहाँले साइबर अनि वित्तीय अपराधहरूसित जुझ्नमा राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालयसित सहयोगको महत्त्वमाथि प्रकाश पार्नुभयो। गृहमन्त्रीले एक सुरक्षा सञ्चालन केन्द्रको पनि शुभारम्भ गर्नुभयो, जसले शहरी सहकारी ब्याङ्कहरूको 24 घण्टा साइबर निगरानी अनि सुरक्षा सहायता प्रदान गर्नेछ। श्री शाहले मुम्बईको फोर्ट क्षेत्रमा राष्ट्रिय शहरी सहकारी वित्त एवं विकास निगमको नयाँ कार्यालय भवनको पनि उद्घाटन गर्नुभयो।
2: आज हमारे अम्ब्रेला ऑर्गेनाइजेशन और NFSU फोरेंसिक साइंस यूनिवर्सिटी के साथ जो समझौता हुआ, इससे हमारी छोटी सी छोटी बैंक की हर ब्रांच में भी ये सारी सुविधाएं बहुत कम लागत में देने का काम अम्ब्रेला ऑर्गेनाइजेशन करेगा। इससे साइबर सुरक्षा, डिजिटल फोरेंसिक, कर्मचारियों का इस दोनों क्षेत्र में प्रशिक्षण और अनुसंधान, ये सभी व्यवस्था एक साथ बैंक इन बॉक्स से हो जाएगी।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतको ब्रिक्स अध्यक्षतामा आज मध्य प्रदेशको भोपालमा 11 ब्रिक्स संस्कृति मन्त्रीहरूको बैठक भयो। बैठकमा भोपाल घोषणापत्रलाई अपनाइयो। यसको उद्देश्य ब्रिक्स सदस्य अनि सहयोगी देशहरूबीच सांस्कृतिक सहयोगलाई बलियो बनाउनु हो। बैठकमा 10 ब्रिक्स सदस्य अनि 4 सहयोगी देशहरू सहित कुल 14 देशहरूका प्रतिनिधि सामेल भए। प्रतिनिधिहरूले सांस्कृतिक अनि रचनात्मक उद्योगहरूलाई बढावा दिने तरिकाहरूमाथि चर्चा गरियो। बैठकमा कलाकारहरूलाई बढ्दो बजारहरूसम्म पुग्नमा सहयोग गर्नका लागि डिजिटल प्लेटफर्मको प्रयोगमाथि चर्चा गरियो। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। देशले गैर जीवाश्म इन्धनमा आधारित बिजुली उत्पादन क्षमतामा 300 गिगावाटको आँकडा पार गरेको छ। एक सोसल मिडिया पोस्टमा नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो, भारतको नवीकरणीय ऊर्जा क्षमतामा विगत 12 वर्षमा 400%

0: दिएको छ। श्री जोशीले भन्नुभयो, गैर जीवाश्म इन्धनमा आधारित बिजुली उत्पादन क्षमतामा 300 गिगावाटको यो आँकडाले भारतले स्वच्छ ऊर्जा परिवर्तनको दिशामा विश्वव्यापी प्रगति गरिरहेको दर्शाउँदछ। स्वतन्त्रता दिवसको उपलक्ष्यमा वायुसेना ब्यान्डले भोलि नयाँ दिल्लीको राष्ट्रिय युद्ध स्मारकमा प्रस्तुति दिनेछ। रक्षा मन्त्रालयले बताएअनुसार राष्ट्रिय गीत वन्दे मातरमको 150 वर्ष पूरा भएको उपलक्ष्यमा देशभक्तिको यो सङ्गीतमय कार्यक्रम आयोजित गरिँदैछ। मन्त्रालयले जानकारी दिएअनुसार 32 वायुसैनिकहरू अनि 8 अग्निवीर वायुको एक दलले यो प्रस्तुति दिनेछ। यसमा 3 महिलाहरू पनि सामेल छन्। कार्यक्रमको मुख्य सञ्चालक मास्टर वारन्ट अफिसर ए श्रीहरि हुनेछन्। जम्मू काश्मीरमा स्वतन्त्र दिवसको तयारी तीव्र गतिमा भइरहेको छ। उदयपुरमा महिलाहरूको एक समूहले हर घर तिरङ्गा अभियान अन्तर्गत राष्ट्रिय ध्वज र तिरङ्गा सजावटको सामानहरू तयार गरिरहेको छ। हरियाणामा हर घर तिरङ्गा अभियान र वन्दे मातरमको 150 वर्ष पूरा भएको अवसरमा भोलिदेखि 17 अगस्तसम्म विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। देशको राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याउँदै इरानी राष्ट्रपति मसुद पजेस्कियनले इरानलाई आत्मसमर्पण गर्न बाध्य पारिने छैन भन्नुभएको छ। आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित एक अन्तर्वार्तामा श्री पेजेस्कियनले अमेरिकासँग वार्ता गर्ने र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सम्झौता ज्ञापनमा हस्ताक्षर गर्ने आफ्नो सरकारको निर्णयको बचाव गर्नुभयो। उहाँले भन्नुभयो, जबसम्म अमेरिकाले सम्झौता अन्तर्गत आफ्नो दायित्व पूरा गर्छ, इरानले आफ्नो प्रतिबद्धताहरूको सम्मान गर्नेछ। उहाँले अझ भन्नुभयो, यदि अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न असफल भयो भने इरान सम्झौतालाई निरन्तरता दिन बाध्य हुने छैन। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्ध्याले आज टेन्डोङ लो रम फाटको अवसरमा सिक्किमका मानिसहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिन्ध्याले भन्नुभयो, यो उत्सव लेप्चा समुदायको समृद्ध संस्कृति र सम्पदा तथा उनीहरूको भूमि बीचको अटुट सम्बन्धको एक सुन्दर उत्सव हो। यो समाचार युट्युबमा @AIR कर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। उपराष्ट्रपति सिपी राधाकृष्णन आज अण्डमान अनि निकोबार द्वीप समूहको 2 दिने भ्रमणमा श्री विजयपुरम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय प्रौद्योगिकी संस्थान आइआइटी दिल्लीका विद्यार्थीहरूसित आफ्नो निर्णयहरूमा राष्ट्रहितलाई सर्वोपरि राख्ने आग्रह गर्नुभयो। केन्द्रीय गृह अनि सहकारिता मन्त्री अमित शाहले सहरी सहकारी ब्याङ्कहरूको लागि एउटा दरिलो साइबर सुरक्षा अनि डिजिटल सुरक्षा उपायहरूको आवश्यकतामाथि जोड दिनुभएको छ। भारतको ब्रिक्स अध्यक्षतामा आज मध्यप्रदेशको भोपालमा 11 ब्रिक्स संस्कृति मन्त्रीहरूको बैठक भयो। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ अनि स्वतन्त्रता दिवसको उपलक्ष्यमा वायुसेना ब्यान्डले भोलि नयाँ दिल्लीको राष्ट्रिय युद्ध स्मारकमा प्रस्तुति दिनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम।

श्रोताले अहिले सुन्नुभयो उदित नारायण अनि शान्त सरगमको युगल आवाजमा इश्क फिल्मबाट. अब प्रस्तुत छ अलका याग्निक अनि अभिजितको युगल स्वरमा धडकन फिल्मबाट.

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ पार्वत्य ध्वनि अन्तर्गत डोमा शेर्पाको स्वरमा शेर्पा गीत।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पार्वतीय ध्वनि अन्तर्गत डोमा शेर्पाको स्वरमा शेर्पा गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।